0: कालचिनीबाट क्षति पुगेका 112 घर तथा भौतिक संरचना मध्ये 23 पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 34 कच्ची घर मध्ये 25 जलेर नष्ट भएका छन् भने 50 घटहरा, 2 मन्दिर, 5 अन्य संरचना र 1 इटाभट्टामा समेत तोडफोड तथा आगजनीबाट क्षति पुगेको छ।
1: बास्नादार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विवाह व्रतबन्ध भोजभतेरदेखि दशैं तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ, बिरयानी र अन्य परिकारमा बासमती चामलको मगमग बास्नाले छुट्टै स्वाद र प्रतिष्ठा थप्छ। घरको भान्सादेखि होटल, रेस्टुरेन्ट र स्टार होटलका बुफेसम्म बासमतीको बढ़दो प्रयोग छ। तर यही बास्नादार बासमती अहिले विवादको केन्द्र बन्दै आएको छ। यसको उत्पत्ति भौगोलिक संकेत, जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत, पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोड़िएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत, पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिवादी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक जीआईलाई कानूनी मान्यता दिने तयारी अघि बढ़ाएसँगै बासमती चामल, इलाम, चिया, जुम्लाको सिमी, भक्तपुरको जुजुधौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। बास्नादार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशको सत्ता समीकरण दिन प्रतिदिन पेचिलो बन्दै गइरहेको बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 3 गते भित्र प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ। काठमाण्डुमा शनिबार बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रक्रिया भदौ 3 गते भित्र टुंग्याउने निर्णय गरेको हो।
2: अधिकांश सरकारी कार्यालयमा राखिएका गुनासो पेटिका प्रयोगविहीन जस्तै बनेका छन्। सरकारी कार्यालयबाट प्रवाह हुने सेवामा देखिएका समस्या, ढिला सुस्ती, अनियमितता तथा कर्मचारीको व्यवहार बारे सेवाग्राहीले आफ्ना गुनासा र सुझाव राख्न पाउने व्यवस्था गरिए पनि बाह्रका अधिकांश सरकारी कार्यालयका गुनासो पेटिका खाली देखिन्छन्।
1: दलित समुदायको कर सूचीकरणका विषयमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सुझाव माग गरेको छ। राष्ट्रिय दलित आयोगले कानून बमोजिम दलित थरहरूको सूचीकरणका लागि पठाएपछि मन्त्रालयले सबै नागरिक, सरकारवाला, संघ संस्था र विज्ञ कराए सुझाव र प्रतिक्रिया माग गरेको हो।
2: धानबालीमा गोडमेलसँगै यूरिया मल हाल्ने मुख्य समयमै लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका किसानले रासायनिक मल सहज रूपमा पाउन सकेका छैनन्। खेतमा मल हाल्ने बेला बित्न लाग्दा समेत सरकारी अनुदानको मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा किसान पुनः पुरानै समस्याबाट गुज्रिन बाध्य छन्।
1: नेपालबाट प्रत्येक 3 मध्ये 2 श्रमिक मेन पावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा जान्छन् तर लाखौं युवालाई अन्तर्राष्ट्रिय श्रम बजारमा उपलब्ध रोजगारीसँग जोड्ने मेन पावर व्यवसाय भने सधैँ आलोचित भइरहनु परेको छ।
2: पूर्वाधार क्षेत्रमा श्रमिकको कमी हटाउन सरकारले निजी क्षेत्रसँग मिलेर कम्पनी स्थापना गर्ने भएको छ। पूर्वाधार क्षेत्रका लागि चाहिने श्रमिक कामदारहरू स्वदेशमै तयार गरी उनीहरूको उचित व्यवस्थापनका लागि निर्माण व्यवसायहरू समेतको संलग्नतामा सरकारले कम्पनी गठन गर्ने भएको हो।
1: अब शेयर बजार शुक्रबार धितोपत्र कारोबार रकम 4 अर्ब भन्दा कममा खुम्चिएको छ। अघिल्लो कारोबार दिन बिहिबार 4 अर्ब 62 करोड़ रूपियाँ भन्दा बढ़ीको 1 करोड़ 8 लाख भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा शुक्रबार भने 3 अर्ब 77 करोड़ रूपियाँ भन्दा बढ़ीको 1 करोड़ 3 लाख भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको छ। लगानीकर्ता पर्खरै रकम अवस्थामा रहेको प्रभावले पछिल्लो समय निरन्तर बजारसँगै कारोबार रकम पनि घटिरहेको छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब विदेशका खबर फेसबुक इन्स्टाग्राम जस्ता प्लेटफर्मले बालबालिकामाथि पुर्याउन सक्ने हानिबारे सार्वजनिक रूपमा कुनै जानकारी नदिएको भन्दै अमेरिका स्थित न्यू मेक्सिकोको अदालतले सामाजिक सञ्जाल प्लेटफर्म निर्माता मेटालाई थप 56.70 करोड़ जरिवाना तिर्न निर्देशन दिएको छ। बाल सुरक्षाका विषयमा कम्पनीलाई हालसम्मै ठूलो जरिवाना तोकिएको बीबीसीले उल्लेख गरेको छ।
3: अब खेल खबर जापानको नागोया र आइचीमा हुने विष्णु एसियाली खेलकुदको क्लोज क्याम्प शुरू भएको छ। यसअघि प्रशिक्षणमा मात्रै सीमित रहेका खेलाड़ी तथा प्रशिक्षकलाई सरकारले सेना मंगल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा क्लोज क्याम्प राखेको हो। सरकारले चीनमा आयोजना भएको 1900 एसियाली खेलकुद प्रतियोगिता सम्पन्न भए लगत्तै मिशन 26 शुरू गरेको थियो।
2: अब विचार विश्लेषणको पालो शहरले चुड्दै आत्मीयता शीर्षकमा पवन बराइलीको विचार नयाँ पत्रिकामा छापिएको छ। तीनदेखि चार पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्यो। रोजगारी र अवसर खोज्दै सन्तान शहर पसेपछि गाउँमा वृद्ध वृद्धा एक्लिए। सन्तानको साथ खोज्दै आएका वृद्ध वृद्धा शहरमा पनि फेरि एक्लिएका छन्। परिवार संकुचनको ठूलो मार वृद्ध वृद्धा र बालबालिकामा परिरहेको छ। संस्कार संस्कृतिको पाठशाला मानिने हजुरबा हजुरआमाको काखबाट टाढा पुगेका बालबालिका परम्परागत ज्ञान संस्कार र विवेकबाट वञ्चित छन्। अधिकांश परिवारका बालबालिकाले आफ्ना हजुरबा हजुरआमालाई भेट्न एक वर्ष कुर्नुपर्छ। भेट हुँदा पनि आत्मीय गफ भने हुँदैन। गाउँको खुल्ला वातावरण छिमेकीसँगको आत्मीयता चौतारीका गफ र पुराना दौतरीसँगको भेटघाट उनीहरूसँगको दैनिक जीवनको अभिन्न हिस्सा थियो। शहरमा यी सबैको अभावले उनीहरूलाई घेरिरहन्छ।
3: त्यस्तै राष्ट्रिय एकताबाटै पहिचान सुरक्षित शीर्षकमा विनोद नेपालीको विचार गोर्खापत्र दैनिकमा छ। एकछिनका लागि भाइरल हुन तथ्यहरू र पुराना भिडियो अपलोड गरेर समाजमा उशृंखल गतिविधि निम्त्याउनेबाट आम नागरिक सजग र सचेत हुनुपर्छ। समाज कस्तो बनाउने भन्ने व्यक्तिका क्रियाकलापमा भर पर्छ। हरेक व्यक्ति संयम र सन्तुलित हुने हो भने समाजमा उशृंखल गतिविधि हुँदैनन्। समाज व्यक्ति व्यक्तिको सामूहिक प्रयासले उन्नत बन्ने हो। आफै सभ्य र सुसंस्कृत हुँदैन।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
5: सूचना सूचना सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार। समय बिहान 11 बजे। स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495।
8: आमा एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
9: आमा मलाई दुध है।
8: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
10: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
8: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
10: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक
11: रेडियो साइमन 89.8 मेगाहर्ज
12: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो

समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: प्रकाश चन्दको तपाईंलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल साउन 24 गते आइतबार अगस्त 9 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको एकादशी तिथि अन्तर्राष्ट्रिय आदिवासी दिवस राष्ट्रिय भू संरक्षण दिवस र संस्कृत दिवस। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन शुरू।
0: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेन सरकार।
1: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र मनसूनमा अलनिनोको प्रभाव कमजोर।
0: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एक विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु। जन्मसिद्ध नागरिकता सीमित गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा।
1: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्भी शाहीलाई स्वर्ण, सबिन तामाङ स्टुकर च्याम्पियन जेबियर कलेज र गोल्डेन गेट कलेजलाई प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा सरकारी स्वामित्वका उद्योग व्यवस्थापनमा सुधार गरिएपछि आउन थालिएको नतिजाको प्रसंग।
0: सरकारी स्वामित्वमा संचालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमान्दार प्रयास, कानून कार्यान्वयन र टीम वर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सीतामोल मात्र उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 सञ्चालनमा आएको यस लिमिटेडले विगतका सबै निजी क्षेत्रलाई मात्रै औषधि वितरण गर्ने गरेको थियो। आर्थिक वर्ष 2082-83 सरकारले संघ प्रदेश स्थानीय तह मार्फत समझदारी गरी औषधि वितरण गर्न थालेको लिमिटेडले जनाएको छ। लिमिटेडले अहिले सीतामोल, जीवनजल लगायतका विभिन्न 11 प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ। लिमिटेडका महाप्रबन्धक कैलाश कुमार पनिरले यो वर्ष 25 थरीका औषधि उत्पादन गर्ने लक्ष्य रहेको र आगामी 2 महिनाभित्रमा थप 11 औषधि उत्पादन गर्न लागिएको समेत जानकारी गराउनु भएको छ। त्यसै गरी दुग्ध विकास संस्थान डीडीसीको कारोबार पनि बढ़ेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि डीडीसीको व्यापार ह्वात्तै बढ़ेको हो। त्यस्तै नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँले बढ़ी हो। त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिले पनि नयाँ सरकार गठनपछि 11,16,00,000 रूपियाँ बराबरको आयुर्वेद औषधि उत्पादन गरी बजारीकरण समेत गरेको छ। त्यस्तै सरकारी स्वामित्वका 7 उद्योगको सम्पत्ति तथा स्थायित्व मूल्यांकन गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले 7 उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अधीन गरेको। यता लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मरमत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मरमतपछि उद्योगका लुङ सञ्चालन गरेर हिजोबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। गत जेठको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले कपड़ा उद्योग अवलोकन गर्नुभएको थियो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय मार्फत काम शुरू गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले उत्पादन परीक्षण सफल भएको जानकारी गराउनु भएको छ। उहाँले उद्योगको स्तर उन्नति गरेर सञ्चालन गरिने समेत बताउनु भएको हो।
1: अब राजनीतिक प्रसंग एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने सफलदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेक अन्य प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भइसकेका छन् तर मन्त्री परिषद विस्तार हुन सकेको छैन। एमाले र नेकपा बीच कोशी बागमती र लुम्बिनीमा एमाले नेतृत्व तथा सुदूरपश्चिम र कर्णालीमा नेकपा नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो। नेतृत्व 7 प्रदेश मध्ये कोशी र लुम्बिनीमा एमालेको नेतृत्व रहेकाले ती प्रदेशमा नयाँ सरकार गठन गर्नुपर्ने अवस्था छैन तर सहमति अनुसार विश्वासको मत लिएर नेकपा सहितको मन्त्रीमण्डल गठन गर्नुपर्ने भए पनि त्यसतर्फ प्रक्रिया अगाडि बढ़न सकेको छैन। सुदूरपश्चिम र बागमतीमा सरकार अल्पमतमा परिसके पनि कांग्रेसले आफ्ना मुख्यमन्त्रीलाई राजीनामा गराएको छैन। कांग्रेसले ती मुख्यमन्त्रीलाई विश्वासको मत लिन समेत निर्देशन दिएको छैन जसका कारण सरकार अल्पमतमा परिसक्दा पनि कांग्रेसका कारण ती दुई प्रदेशमा सरकार पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय अन्यलमा परेको हो। गण्डकी र मधेशमा भने छलफल गर्दै जाँदा जुट्ने सहमतिका आधारमा अन्तिम निष्कर्षमा पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गर्नुभएको छ। तर सहमति अनुसार सरकार गठनका लागि यी दुई दलले पर्याप्त अग्रसरता देखाउन सकेका छैनन्। यसैबीच सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूह बीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजनामा छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले तल्ला तहका अधिवेशनहरूको तालिका सामान्य संशोधन भए पनि 15 केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताउनु भएको छ। यसअघि केन्द्रीय कार्यसमिति बैठकले 2 भदौबाट ओडा अधिवेशन शुरू गरी 14-19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पनि गरिसकेको छ। यसैबीच संघीयता गणतन्त्र तथा धर्मनिरपेक्षताका पक्षधर 8 राजनैतिक दलले हिजो अग्रगामी मोर्चाको घोषणा गरेका छन्। विशेष गरी मधेसी थारू तथा आदिवासी जनजातिको मुद्दामा राजनीति गर्दै आएका दलहरूले मोर्चा गठनको घोषणा गरेका हुन्।
0: विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व समानुपातिक समावेशिता नागरिकता संघीयता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका विशेष सिके राउतले भन्नुभयो,
3: अलपतान्त्रिक गतिविधिहरू गरे त्यति बेला हामी यसरी नै जमा भएका छौँ, पीड़ित भएका छौँ। आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर आफ्ना वैचारिक फरक प्रणाली बिर्सेर पनि हामी एकत्रित भएर ध्यानमा संघर्ष गरेका छौँ।
0: मधेसको राजनीतिमा मधेस केन्द्रीय दलहरूको मात्रै प्रभाव थिएन, पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
4: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेज तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लड़ाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला फेरि कुराहरू फुलफिल भयो, माग भयो माने राज्यले।
0: दुई दशकमा मधेस केन्द्रीय दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रीय दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खुजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
5: यो साझा संकल्प यो साझा अभियान यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको
0: संविधान संशोधन संहिता सुदृढीकरण सामाजिक न्याय समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईबाट बस्ने भरपर्दो उपाय।
6: घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिले काहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूले केयरफुल भएर हेर्नु पर्यो, त्यही नै हो सर्पबाट बस्ने उपाय।
7: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
9: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
10: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
8: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
9: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राष्ट्रिय गौरवका दुई सिंचाई आयोजना सात वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक नाग्दा पनि अलपत्र शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ भने 28 साउनमा देउबा काठमाडौँ फर्कदै शीर्षकमा अर्को खबर प्रकाशित छ। अन्त फागुनमा उपचारका लागि विदेश जानुभएका देउबा फर्किँदै हुनुहुन्छ। कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा पूर्व निर्धारित कार्यतालिका भन्दा दुई दिन ढिला गरी 28 साउनमा स्वदेश फर्किन लाग्नु भएको हो। यसअघि 26 साउनमा स्वदेश फर्किने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकट नेताहरूले बताएका छन्। हाल उहाँ हङकङमा हुनुहुन्छ। त्यस्तै 16 वर्षीय नाबालिकाको अवैध डिम्ब कारोबार प्रहरीमा हाजिर भए लगत्तै डाक्टर नूतन शर्मालाई सरकारी वकिल कहाँ पुर्याइयो, सोही दिन बयान सकेर हाजिर जमानीमा रिहा शीर्षकमा टिकराज थामीले खबर लेख्नु भएको छ। त्यस्तै मैझारो गर्दै किसान शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ। दूरसंचार प्राधिकरणले दिएको मुख्य निर्देशनहरू रहेका छन् गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्रमा पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्नुपर्नेछ। त्यस्तै सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। 28 करोड़ 900 लाखमा ठेक्का सम्झौता भएको पुल निर्माणमा 14 करोड़ 45 लाख खर्च हुँदा करिब 50% मात्रै प्रगति भएको छ। आर्थिक वर्ष 2082-83 8 करोड़ र चालू आर्थिक वर्षमा 9.20 करोड़ बजेट विनियोजन भए पनि समयमै काम सकिनेमा आशंका रहेको बताइएको छ।
1: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा मनोविज्ञानलाई क्लिनिकको घेराबाट समुदायसम्म पुर्याइने शीर्षकमा खबर छ। रोग लागेपछि उपचार खोज्ने परम्परागत मनोविज्ञानको घेरालाई भत्काउँदै अब मानसिक स्वास्थ्यलाई रोकथाम प्रवर्धन र समुदायको सशक्तिकरणसँग जोड्ने ऐतिहासिक संकल्पसहित काठमाडौँ घोषणा पत्र 2026 जारी गरिएको छ। व्यवहार विज्ञानको विकास बहुविधागत र अन्तर सांस्कृतिक दृष्टिकोण भन्ने नाराका साथ काठमाडौँमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन 2026 उक्त घोषणा पत्र पारित गरेको छ। नेपाल सहित विश्वभरका 22 देशका मनोविज्ञान अनुसन्धानकर्ता प्राध्यापक विद्यार्थी नीति निर्माता र सरोकारवाला सहभागी सम्मेलनले मनोविज्ञानलाई अब अस्पतालका बन्द कोठा र विश्वविद्यालयका ठेलीबाट बाहिर निकालेर सीधै जनमानस र समुदायसँग जोड्ने उद्घोष गरेको सम्मेलनका सचिव डाक्टर नरेन्द्र थगुन्नाले जानकारी दिनुभएको छ। अर्को खबर अन्नपूर्ण पोस्टमै ग्यासको हाहाकार पेट्रोल आकाशियो बिजुली खपतमा सरकार अनुदार शीर्षकमा भावना प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ भने प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा कानूनको धज्जी शीर्षकमा अर्को खबर छ। भारतीय पर्यटकका आवागमन सेलिब्रेटीका पोस्टले बधाए धार्मिक पर्यटक शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छापिएको छ। हिम पहिरोको 9 महिनापछि आधार शिविरमा भेटिए 5 सब शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। दोलखाको गौरी शंकर गाउँपालिका नवस्थित रोलवालिङ क्षेत्रमा पर्ने हिम श्रृंखला अन्तर्गतको एलुंग्री हिमालको आधार शिविरमा 5 शव फेला परेको हो। एलुंग्री आधार शिविरमा देखिएको 5 शव गत वर्ष कार्तिक 17 गते एलुंग्री आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा विद्युत उपभोक्ता महसूल निर्धारण निर्देशिका 2083 जारी शीर्षकमा विद्युत महसूललाई लागतमा आधारित पारदर्शी र उपभोक्ता मैत्री बनाइँदै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। आधा वर्ष सड़क बन्द तर मानसरोवर जाने पर्यटक 19% बढ़े शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। अर्को खबर भित्रीपन्नामा अस्थायी इजलास वीरगंजमा मुद्दाको चाप घट्यो गत आर्थिक वर्षमा 71.8% न्याय सम्पादन शीर्षकमा खबर छापिएको छ। निरज पिठा कोठेले वीरगंजबाट लेख्नु भएको यो खबर हो। गोर्खापत्र दैनिकमा नागरिकबाटै प्रहरीलाई निशुल्क जग्गा शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ। नेपाल प्रहरीका विभिन्न युनिट स्थापना गर्न स्थानीय समुदाय नै अग्रसर बन्न थालेका छन्।
7: यस क्रममा कतिपय स्थानमा नागरिकले आफ्नै जग्गा निशुल्क उपलब्ध गराएका छन् भने कतै भवन निर्माणका लागि आर्थिक तथा जिन्सी सहयोग जुटाउन समेत स्थानीयवासीको सक्रियता बढ़दै गएको छ। 970 नयाँ प्रहरी युनिट स्थापनाको माग गरिएको छ। 107 रोपनी जग्गा नागरिकबाट निशुल्क प्राप्त भयो भने 28,386 थप प्रहरी जनशक्ति आवश्यक देखिएको छ। तर आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा अपराध नियन्त्रणमा पनि चुनौती देखिएको छ। 15 अर्बमा सुर्खेतमा बन्दैछ सिमेन्ट उद्योग शीर्षकमा ललित बसेलले लेख्नुभएको खबर छापिएको छ भने दुर्लभ प्रजातिको वन सुन्तला भेटिएको बारेमा हेटौडाबाट लेखिएको खबर छ। लोप हुँदै गएको दुर्लभ रैथानी प्रजातिको वन सुन्तला मकवानपुरको मनोहरीमा भेटिएको हो। सन्दर्भ राष्ट्रिय भू संरक्षण दिवस चुनौतीपूर्ण बन्दै माटो संरक्षण शीर्षकमा खबर छापिएको छ। कान्तिपुर दैनिकमा मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरीद गरिँदै शीर्षकमा लेखिएको खबर छ। गौरव पोखरेलले लेख्नु भएको हो। मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट 4 जनाको मृत्यु भए र आलोचित हुनु परेपछि गैर घातक हतियार खरिदमा सरकारको प्राथमिकता रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्न लागेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँगको व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँस्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने हुनुभएको छ। शाहले भोलि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग छुट्टा छुट्टै भेट गर्दै हुनुहुन्छ। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ज डी अफेयर्स स्कट अबमसँग भेटवार्ता गर्ने तय भयो उल्लेख गरिएको छ। भाषणदार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको छ भने 66% श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीहरू किन आलोचित शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर 135 सरकारी इमेल कम्प्रोमाइज सरकारी अधिकारीकै नाममा भ्रामक इमेलको बिगबिगी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। टाइफुन डल्फिन नामको आधीका कारण चीनको पूर्वी तटीय क्षेत्रमा विद्यालय र पर्यटन गतिविधि बन्द गरिएको छ। आँधीको जोखिमले जनजीवन प्रभावित भएको चीनिया संचार माध्यमले उल्लेख गरेका छन्। आँधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने अधिकारीहरूले बताएका छन्। टाइफुन आज राति झिजियाङ प्रान्त तथा छिमेकी फुजियाङ प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान समेत गरिएको छ। थाइल्याण्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा गोली चल्दा कम्तीमा 7 जनाको मृत्यु भएको छ। गोली प्रहारबाट 30 जना घाइते भएका छन्। स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कक्षा नौमा अध्ययनरत एक विद्यार्थीले गोली चलाएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार ती विद्यार्थी एउटा कोठाबाट अर्को कोठामा जाँदै शिक्षकमाथि गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने छात्र पनि मृत फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उहाँको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उहाँले 2 नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो।
7: साझा खबरमा अब खेल खबर। अमेरिकी अलराउण्डर हरमीत सिंहले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्नुहुनु भएको छ। जनकपुर बोल्सले हिजो सामाजिक प्लेटफर्मबाट हरमीतलाई अनुबन्ध गरेको घोषणा गरेको छ। नेपालकी अन्भी शाहीले दोस्रो दक्षिण एसियाली कराँती च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। राष्ट्रिय खेलकुद परिषदको कबड्ड हलमा सम्पन्न प्रतियोगितामा अन्भीले गर्ल्स 10-11 वर्षको एकल काँतामा स्वर्ण जित्नु भएको हो। सबिन तामाङ प्रथम काठमाण्डु खेल मण्डल एनआरजी नेपाल चप 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपका च्याम्पियन हुनुभएको छ। एनआरटीको आयोजनामा भएको प्रतियोगितामा सबिनले रोहित छेत्रीलाई एक पक्षीय रूपमा 6-1 फ्रेमले हराउनुभयो। र जेभियर र गोल्डेन गेट कलेजले प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
0: सर्पको टोकाईबाट बस्नका लागि अप्नाउनु पर्ने उपाय र सर्पको बाँच्न पाउने अधिकार कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जम्मल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब सर्पको टुकाईबाट बस्ने उपाय। नेपालमा तराई मधेसमा पाइने सर्प पहाड र हिमाल चढ्दै गएको विभिन्न अध्ययन प्रतिवेदन सार्वजनिक हुँदै आएको छ। सर्पले नटोकोस भन्नका लागि कसरी सावधानी अपनाउने, हामीले सर्पविज्ञ सेभ द लाइफ्सका अध्यक्ष कमल देवकोटासँग कुराकानी गरेका छौं।
6: झाडीहरू, ढुङ्गाको चाङहरू, कोठामा एकदम स्टोर गरेर राखेका सामानहरू धेरै छन् भने त्यस्तोमा उसलाई चाहिँ सुरक्षित बासिसान जस्तो मानेर आएर लुक्ने गर्छ। त्यसले गर्दा आफ्नो घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिले काहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टपटकाएर लगाउनु पर्यो, आफूले केयरफुल भएर हेर्नु पर्यो। त्यही नै हो सर्पबाट बच्ने उपाय।
0: कुनै कुनै त्यस्तो वनस्पति अथवा कुनै त्यस्तो झारहरू लगेर राखिदियो भने पनि अथवा रोपिदियो भने पनि सर्प आउँदैन, त्यसले त्यसलाई रोक्छ भनेर हामी सुन्छौँ, अनि त्यसमा कतिको सत्यता
6: त्यस्तो छ? वैज्ञानिक आधारमै हेर्दा चाहिँ त्यसको पूर्ण रूपमा वैज्ञानिक आधार आइसकेको छैन। कहिलेकाहीँ अब सर्प बढी लागिराख्यो, घरमा देखिराख्यो भने वरपर मटिटेल फिनल छर्केर पनि हामीले राख्ने गरेका छौँ भन्नुहुन्छ होइन, त्यो अलिकति रिक्सतिर गयो। अब गाउँघरतिर अब तराईमा खरको घरहरू रहेछ, त्यस्तो रहेछ भने अब मटिटेल पेट्रोल छर्किँदा आग लागि हुन सक्ने सम्भावनाहरू बढ्यो, केटाकेटीहरूले माचिस खेलाइदियो भने अर्को रिक्स भयो, त्यसले गर्दा त्यो चाहिँ अलिकति रिस्की भयो। फेरि एसिड हो सर्पको लागि, त्यो सर्पको शरीरमा पर्यो भने त्यसले सर्पको बिहानै पनि लान सक्छ अथवा घाइते बनाएर छोड्छ। त्यसले गर्दा अब त्यस्ता अल्टरनेटिभहरूमा जानुभन्दा साफ सफाईमा ध्यान दिने र सर्प देखिएमा आफू जोगिएर तुरन्त नजिकैको वन कार्यालय अथवा प्रहरी प्रशासन अथवा नगरपालिका या सर्प उद्धारकर्ता कोही हुनुहुन्छ भने त्यहाँ चाहिँ खबर गर्नु पर्यो।
0: कञ्चनपुरमा एउटा सर्पले टोकेको घटना हेर्यौं, झुलभित्र सर्प पसेर टोक्यो, पछि अस्पताल लैजाँदाखेरि बाटोमै मृत्यु भयो। अब झुल लगाउने भन्छौं, फेरि झुल लगाएर मात्रै पुग्ने हो कि त्यसमा के सावधानी अप्नायो भने सर्पको टोकाइबाट बच्न सकिने भयो?
6: झुल त लगाएको छ, तर टोक्यो भन्दा झुल लगाउनु भन्दा अगाडि नै सिरानी मुनि गएर करेक सर्पहरू लुकिसकेको हुँदो रहेछ, त्यो अवस्था पनि भयो। पहिले नै बिस्ताराको अब त्यो खाटको भनौँ न पलङको चार कुना हुन्छ, जुन चाहिँ हामीले झुल अथवा तन्ना च्याप्ने ठाउँ, त्यहाँनिर गएर त्यो कप्चेरामा बसिदिएको हुन सक्छ झुल लगाउनु अगाडि नै, त्यो चेक गर्नु पर्यो। त्यही भएर सावधानीपूर्वक चेक गर्ने, सबै बिस्ताराहरू टकटकाउने अनि बल्ल झुल लगाउने गरियो भने चाहिँ त्योबाट बस्न सकिन्छ। अथवा झुल लगाएर पनि अलिकति हात खुट्टाहरू बाहिर टच गरेर सुत्या रहेछ भने त्यो रिक्स त फेरि सधैँ रहन्छ।
0: अत्यन्त पातलो पातलो कपडाहरू बिछाएर सुत्नुपर्ने अवस्था तराई मधेसमा छ, अनि त्यो पातलो लुगामा झुललाई भित्र कोच्नको लागि त्यति पुग्दैन त्यसले, अनि त्यसको विकल्पमा अथवा त्यहाँनिर थप त्यति हुँदाहुँदै पनि त्यसैमा पनि हामीले सावधानी अप्नाउने ठाउँ छ कि अथवा के कसो गर्न सकिएला?
6: सर्पकोमा त सावधानी बाहेक अरू दोस्रो खासमा उपाय गाह्रै छ। अल्टरनेटिभ भनेको अलिकति लामो तन्नाहरू लिनु पर्यो, जस्तो अहिले पाइन्छ अब खाटभन्दा पनि लामो डबल साइजको भएर त्यसलाई राम्ररी ऱ्याप गर्न मिल्ने खालका तन्नाहरू पाइन्छन्। थ्योरिटिकल्ली प्र्याक्टिकल्ली कुराहरू अप्नाउन गाह्रो पर्छ, जस्तो हामीले भन्दाखेरि खेतबारीमा काम गर्दाखेरि ग्लोभ्स लगाउनु, ठुल्ठूलो बुट लगाउनु भन्छौं, तर कहिलेकाहीँ प्र्याक्टिकल्ली अब ग्लोभ्स नलगाइकन खाली खुट्टा होइन एउटा सानो सेन्डो र कट्टु मात्र लगाएर खेतमा काम गर्नुपर्ने हुन सक्छ। अब घाँस दाउराहरू गर्दाखेरि पनि सावधानीपूर्वक हेर्ने, खोरहरूमा कुखुराहरूको खोरहरूमा हात हाल्दा पनि सावधानीपूर्वक हेर्ने भन्छौं, तर त्यो गर्दा गर्दै कहिलेकाहीँ अब धेरैचोटि हेरिया हुन्छ, एक दुईचोटि छैन होला भनेर हालेको बेलामा टोकेका घटनाहरू पनि छन्। त्यसले गर्दा यसमा चाहिँ आफू आफ्नो सतर्कता नै पहिलो चाहिँ बस्ने उपाय हो, त्योभन्दा अरू भनेको चाहिँ अलिकति गाह्रै छ यो केसमा।
0: सर्पविज्ञ सेभ द लाइफ्सका अध्यक्ष कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि पटक। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू। सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति
7: अनुसार प्रदेशमा अझै बनेनन् सरकार। टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन। सिद्धिचरण लोकमार्गका चार पुल अल्पत्र। मनसूनमा अल निनो प्रभाव कमजोर।
1: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एउटा विद्यालयमा गोली चल्दा सातजनाको मृत्यु।
7: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्वी साईलाई स्वर्ण, सबिन तामाङ स्नुकर च्याम्पियन बन्न सफल।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले खुत्रकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालिन, जसले अस्ति राति मध्यरातमा एउटा फेसबुकमा स्टाटस लेख्नुभयो, आफू एक्लै लड्नु परेको भनेर असन्तुष्टि जनाएको जस्तो पनि देखिन्छ। यसले पार्टीभित्र कतै रवि पक्ष र बालिन पक्ष विभाजन हुन थालेको त होइन भन्ने खालका विभिन्न प्रश्नहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, प्रधानमन्त्री बालिन जस्ता देखिने व्यक्ति छन्, सोफामा सुतेको जस्तो देखाइएको छ र मोबाइल चलाएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, एक्लै लड्दैछु। अनि त्यही बेला सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति ढोकामा उभिएका छन् र केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अनि देश बनाउने टोली खै त।
7: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लिल्पका सन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने,
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: रेडियो साइन 89.8 MHz।

0: No! No! No!
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
1: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
0: सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार। समय बिहान 11 बजे। स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
4: आमा, एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसुक।
3: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60-359 र 98550-67-359।
8: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्दै कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगा।

51 75 223 98 056 75 223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन टार चितवनबाट रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट हाम्रो रात्रि एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट सामुदायिक रेडियो 99.7 मेगाहर्ज सुनवन नवलपरासीबाट सामुदायिक रेडियो दुधोरी एफएम 97.2 मेगाहर्ज दुधोरी सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिबाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज छेटुडा मकनपुरबाट रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भनी गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भन्ने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

राजनीति 2083 साल साउन महिनाको आज 24 गते, तदनुसार इसवी सन् 2026 अगस्त 9 तारिक, सकसम्बत 1948, नेपाल समुद्र 1146, दिल्लाका रोद्र नामक सम्बत दक्षिणायन वर्ष ऋतु आज आइतबार रहेको छ। श्रावण कृष्ण पक्ष तिथि रहेको छ आज। एकादशी तिथि रहेको छ बिहानको 8:34 तजुप्रान्त द्वादशी। आज एकादशी कामिका एकादशी व्रतको दिन रहेको छ आज। नक्षत्रमा रहेको छ मृगशिर नक्षत्र। योगमा रहेको छ हर्षण योग। कर्णमा रहेको छ बारावाह करण रहेको छ। यस्तै गरेर 8:34 भने तजुप्रान्त कौलवा करण रहनेछ। चन्द्रमा मिथुन राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी कर्कट राशिमा। आनन्दाद योगमा आज सौम्य योग रहेको छ। आज बिहान सूर्योदय 5:32 भयो भने साँझ सूर्यास्त 6:45 हुनेछ। आजको दिनमान घडी 13:13 रहनेछ। आज दुई पुष्कर योग रहेको छ। गुरु उदय, कामिका एकादशी व्रत, विश्व आदिवासी दिवस भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। आज चाहिँ नै बृहस्पति उदय, यानि कि अस्तिसम्म बृहस्पति अस्त थिए, अहिलेसम्म बृहस्पति उदय हुने बेला रहेको छ। आजको दिनमा बृहस्पति उदय हुनेछन् भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। आज बृहस्पति शुक्र अस्त, कहिले बृहस्पति अस्त हुन्छन् भने आज चाहिँ विशेष गरी बृहस्पति अस्त थिए, अब बृहस्पति उदय हुने दिन, विशेष गरी 24 गते आइतबार, पूर्वोदितो गुरु भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। विशेष गरी चाहिँ नै 12:24 तपाईँको बृहस्पति उदय भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। अब असोजको 28 गते बुधबारको दिन चाहिँ शुक्र अस्त हुनेछन् कार्तिकको 11 गतेसम्म है। अब अहिले चाहिँ बृहस्पति उदय भए, अस्त चाहिँ उदय, अब पूजापाठहरू गर्न, ग्रह शान्तिहरू गर्न, विभिन्न कार्यहरू, घर वास्तुहरू सबै कुराहरू चाहिँ खुलेका छन्, तपाईँले गर्न सक्नुहुन्छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौँ। आजको काल समय, यानि कि आजको अशुभ समय भनेर रहेको छ, विशेष गरी आजको अशुभ समय रहेको छ दिउँसोको 12:09 11 सेकेन्डदेखि दिउँसोको 1:48:40 सेकेन्डसम्म आज काल बेला रहेको छ। यस्तै गरेर आजको लागि शुभ बेला रहेको छ बिहान दिउँसोको 1:48 विशेष गरी 41 सेकेन्डदेखि शुरू भएको शुभ बेला, दिउँसोको 3:28:10 सेकेन्डसम्म शुभ बेला रहनेछ। यस्तै गरेर लाभ बेला रहेको छ 8:50 बिहानको 8:50:12 सेकेन्डदेखि बिहानको 10:29:42 सेकेन्डसम्म लाभ बेला, त्यसपछि अमृत बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यो त भयो आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ ग्रह गोचर। ग्रह गोचरमा सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य कर्कट राशिमा, चन्द्रमा मिथुन राशिमा, मंगल मिथुन राशिमा, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशिरको राशि मिथुन राशि आउँछ। मृग शिराको तेस्रो चरण नाम आउँछ, कहाँबाट नाम आएको छ, मध्यनडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराएँ र अब भने पारिरहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ।

0: मेष राशि।
1: मेष राशि हुनेहरूको लागि आजको दिन दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समय जिताउन सक्छ। स्रोत साधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ। रोग र शत्रुमाथि पनि विजय प्राप्त हुने खालको योग भइ राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना रहेको छ। कर्जा र उधार व्यापारमा चनाखो रहनुपर्ला। नियमित काम भने साविक जस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइरहन सक्छ। विवादस्पद काम जिम्मेवारी आउँदैछन्। सावधान रहेर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमा रहनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जाँदैछन्। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। रचनात्मक काम प्रारम्भ हुनेछ। मिहिनेतले नामधाम इनाम दिलाउन सक्छ। साथीभाइहरूसँग भेटघाट हुनेछ र खानपानको आनन्द पनि मिल्ने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन आकस्मिक खर्चले अर्थाभाव देखा पर्न सक्छ। बेलामा होस् नपुग्नाले केही चुनौती झर्नु पर्ला। समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रामा भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा रहनेछन्। विशेष गरी धेरै लगानीपछि कम मात्र फाइदा हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्दै जाँदैछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रत्यक्षित नतिजाले उत्साह जगाउनेछन्। व्यापारमा राम्रो नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन तारिफको काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकाले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर दिलाउँदैछन्। काम देखाएर फाइदा लिने समय रहेको छ। शुभचिन्तकको साथीले उत्साह जगाउँदैछ। मेहनतले नामधाम इनाम हात पार्न पनि सफल हुने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि हुनेहरूका लागि आजको दिन समय विशेष गरी समयमा होस् नपुग्नाले व्यवहारमा पछि परेला। परिस्थितिवश चित्त काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। आंशिक फाइदा भए पनि चित्तको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलन नसक्दा दुःख पाइन्छ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। खानपान आहार विहारमा ध्यान पुर्याउनु होला। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। प्रतिष्ठित नतिजा कमजोर देख्नाले काम जोड्नु पर्ला। सम्भावना देखे पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोर भएको अनुभूति हुने खालको योग भनी राशि वृश्चिकलाई आजको दिनमा विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन रमाइलो भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्द जानेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रो फलको मार्न सकिन्छ। श्रमको उचित मूल्य पाइन्छ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। मेहनतले छोटो समयमै उपलब्धि हात लागि हुने योग राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धामा उतर्नु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिया काम बन्दै नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धाको मनोबल कमजोर पार्न सक्छ। पहिलेका दुश्मनले समेत मित्र तथा हात अघि बढाउनेछन्। स्रोत सन्धान जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन अवस्था र व्यवधानको बीचबाट न्यून प्रतिफल हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दो व्यवहार पछि परिन्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउँदैछन्। अध्ययनमा बाधा पुग्नेछ। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। विश्वमा वचन दिने बानीले समस्या पर्न सक्ने योग राशि कुम्भलाई आजको दिनमा विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन अरूको फाइदाका लागि उपाय भइनेछ भने परिस्थिति आफ्नो लागि अलिक प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु पर्ला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आवेशको व्यवहार र असमझदारीले आफ्नो जन टाढिन सक्ने योग राशि मीनलाई आजको दिनमा विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृ दोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी तपाईँले प्राप्त गरिसक्नु भएको छ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने ग्रहण बेला रहेको छ। मैले तपाईँहरूलाई केही समय अगाडि पञ्चकको विषयमा जानकारी गराएको थिएँ। पञ्चक भनेको के हो? पञ्चक भन्नाले त्यसलाई भनिन्छ सरुन पनि भन्ने गरिन्छ। काहीँ काहीँ पहाडी क्षेत्रमा सरुन भन्ने पनि चलन रहेको छ। सरुनलाई चाहिँ हामीले पञ्चक भनिन्छ, शास्त्रले पञ्चक भन्छ। पञ्चक चाहिँ तपाईँको पाँच प्रकारका पञ्चक हुन्छन् यसमा विशेष गरी। र पञ्चकको विषयमा धेरैजनाले मलाई मेसेन्जरमा जानकारी गराउनुहुन्छ, भन्नुहुन्छ कि पञ्चक भनेको के हो गुरु, सरुन भनेको के हो, यो दुईटा एउटै हुन् कि फरक फरक हुन् कि भनेर भन्नुहुन्छ क्या मलाई। त्यो भएर मैले त उहाँलाई के भन्छु भने विशेष गरी चाहिँ पञ्चक भनेको र सरुन भनेको कुरा एउटै हो। यसमा पाँच प्रकारका पञ्चक हुन्छन्। पञ्चक पनि एउटा मात्रै पञ्चक हुँदैन, पाँच प्रकारका पञ्चक हुन्छन्। ती पाँच प्रकारका पञ्चकका फरक फरक कामहरू हुन्छ, होइन? अब हामीले बुझ्ने गरिन्छ पञ्चक पर्यो भने पञ्चकभित्र कसैको मृत्यु भयो भने चाहिँ दाह संस्कार गर्न हुँदैन, अथवा पञ्चकको विधि शान्ति गराएर दाह संस्कार गर्नुपर्छ भन्ने पनि हुन्छ। यसमा मृत्यु पञ्चक भन्ने छुट्टै हुन्छ, होइन? त्यो मृत्यु पञ्चक कुन दिन पर्दछ, कुन नक्षत्रलाई चाहिँ पञ्चक भनिन्छ, यो विशेष गरी चाहिँ हाम्रो पञ्चक भनेको पाँचवटा नक्षत्रलाई पञ्चक हामीले भन्न सकिन्छ। यसमा म तपाईँलाई विशेष गरी चाहिँ आजको ज्योतिष वास्तु कार्यक्रममा म के सन्देश तपाईँलाई दिन चाहन्छु भने विशेष गरी चाहिँ पञ्चकको महत्व र यस अवधिमा गर्न हुने अथवा नहुने कार्यको विषयमा विस्तृत रूपमा जानकारी पनि म तपाईँलाई गराउँछु। मैले केही दिन अगाडि पनि मैले भनेको थिएँ तपाईँलाई, आज फेरि धेरैजनाले बुझ्नु भएन अथवा उहाँले चाहिँ भन्नुभयो मेरो छिमेकीले सुन्नु भएछ मैले सुन्न पाइने कुरो कार्यक्रममा लौन एकचोटि कृपा गर्नुहोस् भन्नुभएको छ। उहाँको साथसाथै सम्पूर्ण श्रोताहरू म फेरि पनि दोहोऱ्याउन चाहन्छु, पञ्चक भनेको के हो भन्ने विषय विशेष गरी चाहिँ पञ्चक भन्नाले चन्द्रमाले कुम्भ र मीन राशिमा वरण गर्ने पाँच दिनलाई जनाउँदछ। विशेष गरी चन्द्रमाले कुम्भ राशि र मीन राशिमा जब चन्द्रमा पर्दछ त्यो दिनदेखि पञ्चक सुरु हुन्छ। कुम्भ राशिदेखि सुरु भएर मीन राशिको बीचमा मीन राशिमा सकिन्छ पञ्चक। जब मेष राशि लाग्दछ चन्द्रमा तब तपाईँको सकिन्छ पञ्चक सकिन्छ। अब यसरी पनि बुझ्न सकिन्छ तपाईँले फेरि यसमा तपाईँको विशेष गरी चाहिँ धनिष्ठा शतभिषा अनि त्यसपछि पूर्व भाद्रपद उत्तर भाद्रपद अनि रेवती यी पाँचवटा नक्षत्रलाई पनि हामीले पञ्चक भनिन्छ। फेरि यी पाँचवटा नक्षत्र तपाईँको चाहिँ चन्द्रमा कुम्भ राशि र मीन राशि जहिले हुन्छ त्यही बेलामा ठ्याक्कै मिल्छ, यस्तो मिलेको हुन्छ यो चाहिँ, यसलाई हामीले पञ्चक भनिन्छ। यी पाँच नक्षत्रको योग फलले पाँच दिनको पञ्चक बन्दछ। ज्योतिष शास्त्र अनुसार विशेष गरी पञ्चकलाई अशुभ तथा संवेदनशील कालको रूपमा पनि मानिन्छ, यो राम्रो होइन पनि भनिन्छ। किनकि यो समयमा चन्द्रमा जल तत्व र वायु तत्वसँग गहिरो सम्बन्धमा रहन्छ, जसले मानिसका मानसिक पारिवारिक तथा सामाजिक काममा प्रभाव पार्ने विश्वास गरिन्छ। यो समय त्यति राम्रो हुँदैन, चन्द्रमा जब तपाईँको चाहिँ विशेष गरी कुम्भ राशि र मीन राशिमा प्रवेश गर्नुहुन्छ त्यो समयमा चाहिँ चन्द्रमाको तत्व जल तत्व र वायु तत्व तपाईँको चाहिँ पानी र चाहिँ तपाईँको हावा तत्वमा विलय भयो चाहिँ गहिरो सम्बन्धमा रहेको हुन्छ चन्द्रमा, जसले गर्दा मानसिक र सामाजिक पारिवारिक काममा प्रभाव पार्ने असर पार्ने पनि भनिन्छ। पञ्चकलाई विशेष गरी पाँच प्रकारका पञ्चक हुन्छन्। पाँच प्रकारका पञ्चकलाई विशेष छुट्टी आएको छ। एक नम्बरमा धनपञ्चक भनिन्छ। कुन नक्षत्रलाई धनपञ्चक भनिन्छ भन्दा धनिष्ठा नक्षत्रलाई धनपञ्चक भनिन्छ, अनि त्यसपछि शतभिषा नक्षत्रलाई रोगपञ्चक भनिन्छ। पञ्चक पाँच प्रकारका हुन्छन् भनेको थिएँ नि मैले, लय एउटा पञ्चक धनपञ्चक, दोस्रो नम्बरमा चाहिँ रोगपञ्चक, तेस्रो नम्बरमा पूर्व भाद्रपद नक्षत्रको लागि चाहिँ राजा पञ्चक भनिन्छ, अनि उत्तर भाद्रपद नक्षत्रको लागि चाहिँ मृत्यु पञ्चक भनिन्छ, होइन? अनि रेवती नक्षत्रको पञ्चकलाई चोर पञ्चक भनिन्छ। हरेक पञ्चकले गरेका कामको परिणाममा आआफ्नो असर पार्ने मान्यता रहेको छ कि
जुनसुकै पञ्चक पनि नराम्रो हुन्छ अथवा राम्रो हुन्छ भन्ने कुराहरू हुँदैन। पञ्चकमा गर्न हुने काम निषेधित कार्यहरू विशेष रहेको छन्। विशेष गरी घरको छाना ढलान गर्ने अथवा घर छाउने, पहिला पहिला शरण परेको छ, घर छाउनु हुँदैन, शरण चाहिँ छरेर चाहिँ घर छाउनु पर्छ भन्थे, आजभोलि टिन लगाउन थाल्नुभयो अथवा ढलान गर्न थाले, हाम्रा श्री यशोतारे थाल्नु भएको छ। घर गोठ बनाउन नहुने कामहरू गर्न नहुने भनिन्छ। घरको कोठाको छाना चाहिँ विशेष गरी चाहिँ बनाउन नहुने, छाना ढलान गर्न नहुने, टायल काठ बिछाउन नहुने, पञ्चकमा गर्न नहुने चाहिँ गर्न नहुने भनेर सुझाव दिएको छ। कारण यसले परिवारमा विवाद, आर्थिक खर्च बढाउनेछ, अस्थिरता ल्याउने भनेर भनिन्छ। विशेष गरी पञ्चकमा हामीले गर्न नहुने कार्य भनेको चाहिँ पञ्चकमा दक्षिण दिशाको यात्रा प्रतिकूल मानिन्छ, यो गर्नु हुँदैन। कारण स्वास्थ्यमा समस्या बाधा उत्पन्न हुने हाम्रो विश्वास रहेको छ। विशेष गरी चाहिँ हाम्रो पञ्चकको समयमा काठ दाउरा ठुलो भण्डारण नगर्ने, परम्परा अनुसार पञ्चकमा घरमा सबै काठ दाउरा घाँस जम्मा गर्न निषेध गरिएको छ कि घाँसहरू ल्याएर जम्मा गर्नु हुँदैन। दिनदिनै काटेर दिनदिन हाल्न हुन्छ, जम्मा पारेर दुई तिन दिनलाई एकैचोटि जम्मा गर्नु हुँदैन। कारण के हुन्छ भन्दा आग लागि वा विवादको जोखिम बढ्दछ, यसरी छुट्याएको छ। यस्तै गरी मृत्युको पञ्चक अन्त्येष्टि, होइन अन्त्येष्टि गर्ने कुनै पनि मृत्यु पर्दछ यो समयमा भने कुश पञ्चक वा पञ्चक शान्ति पूजा गरेर मात्र दाह संस्कार गर्नुपर्ने हुन्छ। बुझ्नुभयो? न त परिवारमा पाँच सदस्यलाई क्षति पुग्ने भन्ने विश्वास रहेको छ। त्यही भएर चाहिँ तपाईँको कुशको चारवटा लास बनाइन्छ अनि एउटा मृत्यु भइहाल्यो, होइन अनि पाँचवटालाई बनाएर एकै एउटै चितामा राखेर चलाउने पनि चलन छ। नियममा चाहिँ फरक फरक चिता राख्नु, साना साना चिता भए पनि फरक फरक राखेर पाँचवटा तपाईँको चाहिँ दाह संस्कार गर्नु भनेको छ यसमा चाहिँ। यस्तै गरी बिस्तारै उमेर बढ्दै गएसँग कपाल काट्ने, घर परिवर्तन गर्ने कामहरू पनि गर्न हुँदैन। पञ्चकमा नयाँ घर प्रवेश गर्नबाट हामी टाढा रहनुपर्छ। घरमा सर्ने, सोधगेरीलाई घर ल्याउने काम पनि असहज रूपमा हामीले मान्न सकिन्छ। विशेष गरी पञ्चकमा गर्न हुने काम चाहिँ के गर्न हुन्छ पञ्चकमा भन्दा, नित्य नियमित पूजा, हवन, जप, ध्यान गर्नुहुन्छ। जस्तै गायत्री मन्त्र जप गर्नुहुन्छ, नित्य कसरी हवन गर्नुहुन्छ, नित्य हवन गर्नुहुन्छ, नित्य नियमित पूजा पाठहरू गर्नुहुन्छ। सामान्य कृषि कार्य, दैनिक श्रम भनेको दिनदिनै कृषिहरू गर्दै हुनुहुन्छ भने दिनदिनै कार्य गरिरहनु भएको छ भने त्यो काम रोकिँदैन। व्यवसाय अफिसका नियमित कामहरू, व्यापार व्यवसाय फ्याक्ट्रीहरू सञ्चालन भइरहेका छन् भने त्यसलाई रोक्नु मिल्दैन, रोक्नु पर्दैन। पठन पाठन यात्रा दक्षिण बाहेक दक्षिण दिशातिर यात्रा गर्नु हुँदैन। पठन पाठन पनि यो समयमा गर्न मिल्छ, दक्षिण बाहेक अरू यात्रा गर्न मिल्छ। देव कार्य, दान पुण्य, व्रत उपवास भनेको कसैले एकादशी व्रत, कसैले सोमबारको व्रत, कसैले मङ्गलबारको व्रतहरू राख्नुहुन्छ भने पनि यो समयमा गर्न मिल्दछ भनेर पञ्चकले भनेको छ। वास्तुका सुधारात्मक उपायहरू पनि हामीले गर्न मिल्दछ। ज्योतिष शास्त्रले पञ्चकलाई कर्म विवेक प्रकट गर्ने समय मान्छ। यसले ठूलो जोखिमयुक्त काम भन्दा शान्त सजग भएर दैनिक काम गर्न उत्तम पनि मानिएको छ। यसमा विशेष गरी चाहिँ अब पञ्चकको शान्ति गर्नुपर्दछ। पञ्चक शान्ति गर्ने विधि चाहिँ सोमबारको व्रत, कसैले मङ्गलबारको व्रतहरू राख्नुहुन्छ भने पनि यो समयमा गर्न मिल्दछ भनेर पञ्चकले भनेको छ। वास्तुका सुधारात्मक उपायहरू पनि हामीले गर्न मिल्दछ। ज्योतिष शास्त्र

राम नाम जप गर्ने, गायत्री मन्त्रहरू जप गर्ने, पञ्चदेव पूजा गर्ने अथवा चाहिँ विशेष गरी चाहिँ पञ्चदेव भनेको पूर्व भाद्र उत्तर भाद्र नक्षत्र शान्ति गरेर काम पनि गर्न सकिन्छ विशेष गरी चाहिँ। अब पाँच प्रकारका पञ्चकहरू विभाजन गरेका छन्, मैले भनेको थिएँ नि तपाईँ अहिले पाँच प्रकारका पञ्चकहरू चाहिँ विशेष गरी चाहिँ पञ्चकलाई केवल पाँच दिन मात्र भनिँदैन, विशेष ज्योतिष शास्त्रमा यी पाँच दिनलाई पाँच भिन्न भिन्न स्वभावका रूपमा पनि वर्णित गरिन्छ। यी पाँच प्रकारका पञ्चकले मानिसका कार्य, फल, कार्य, समय, दैनिक जीवनमा हुने परिणामलाई फरक फरक ढङ्गले प्रभाव पारेको हुन्छ। यस्तै गरी धन पञ्चकमा के हुन्छ भन्दा, मैले अघि तपाईँलाई भनेको थिएँ पञ्चक पाँच प्रकारका हुन्छन् भनेर, अब म तपाईँलाई वर्णन गर्छु धन पञ्चकको विषयमा। अब यो पञ्चक आर्थिक विषयसँग सम्बन्धित मानिन्छ, यो धन पञ्चक चाहिँ विशेष गरी धन पञ्चकमा आर्थिक विषयसँग सम्बन्धित रहेको छ। पैसासँग जोडिएको काम, कुनै पनि ठूलो लगानी, फ्याक्ट्रीहरूमा लगानी, घर घरेलीमा लगानी, घर घरेली बहिनाबाट, भैँसीहरू बहिनाबाट अथवा किनेर लिएर आउन यो समयमा हुँदैन। ठुला ठुला लगानीहरू, गाडी खरिद गर्न हुँदैन, पसल व्यापार व्यवसायमा लगानी गर्न हुँदैन, ठुला ठुला जस्ता लगानी गर्न हुँदैन। जोखिम कारोबार, ऋण लेनदेन गर्न विशेष गरी सजग रहनुपर्छ। ऋण कसैलाई दिनु हुँदैन, कसैसँग ऋण पनि लिनु हुँदैन, जस्तै ब्याङ्कसँग पनि हामीले ऋणहरू यो पञ्चकको समयमा लिन हुँदैन। कुन पञ्चकमा भन्दा धन पञ्चकमा लिन हुँदैन। यस अवधिमा अनावश्यक खर्च हुन्छ, धन हानि, आर्थिक उताप चढाव हुने हाम्रो मान्यता रहेको छ, धर्मशास्त्रले भन्दछ। यो समयमा लिनुभयो भने कुन पञ्चकमा, धन पञ्चकमा विशेष गरी चाहिँ। तर नियम, सावधानी र योजना सहित गरियो काम सजिलै सम्पन्न पनि हुने गर्दछ, यसलाई विशेष सावधानी अप्नाएर गर्नुपर्ने कुराहरू पनि रहेको छ। जस्तै रोग पञ्चक, यो पञ्चकलाई स्वास्थ्यमा असर पार्ने कालका रूपमा पनि हामीले लिन सकिन्छ, यसलाई भनिन्छ रोग पञ्चक। दोस्रो पञ्चकलाई शरीर कमजोर हुने, पुराना रोग चर्किन सक्ने, विशेष गरी इन्फेक्सनहरू हुन सक्छ यो रोग पञ्चकमा, ससाना चोटपटक हुने जोखिम पनि हुन सक्दछ, परिवारमा पनि स्वास्थ्य सम्बन्धी कुनै चुनौतीहरू बढ्न सक्ने मान्यता पनि रहेको छ। यसले धेरै जोखिमपूर्ण शारीरिक काम, ठूलो अपरेशन, अत्यधिक यात्रा आदिमा ध्यान दिनु उचित हुनेछ। यो समयमा अपरेसन गर्नु हुँदैन, साना साना घाउ चिर फार पनि गर्नु हुँदैन, पिलोहरू आएको छ भने यो रोग पञ्चकको समयमा गर्नु हुँदैन। शरीरमा पुराना चोटहरू रहेका छन् भने पनि यसलाई विशेष सावधान हुनुपर्दछ भनेर भनेको छ। अब अर्को नम्बरमा आउँछ, तीन नम्बरमा राज पञ्चक। सुन्नुहोस् है, तपाईँले बुझ्नुहोस् एकदम, मैले तपाईँलाई सक्दो तरिकाले बुझाउने गरी कोसिस गरेको छु। पञ्चक पाँच प्रकारका हुन्छन्। अब तेस्रो नम्बरको पञ्चक हो राज पञ्चक। यो पञ्चक चाहिँ शासन, पञ्चायन, नेतृत्व, सरकारी कामसँग सम्बन्धित रूपमा मानिन्छ। सरकारी कार्यका कार्यमा महत्वपूर्ण काम, निवेदन, अनुमति, कागजी प्रक्रियालाई ढिला वा बाधा आउने सम्भावना हुन्छ। यो राजपञ्चकको बेलामा कुनै कार्यलाई, यातायातहरू कुनै गर्नु भएको छ तपाईँले, सरकारी काम कार्यहरू गर्न खोजिराख्नु भएको छ, निवेदनहरू दिन खोजिराख्नु भएको छ भने यो पञ्चकमा नदिएको राम्रो, राजपञ्चकमा। तपाईँलाई राजपञ्चक कुन दिन आउँछ, के दिन आउँछ थाहा नहुन सक्छ, होइन? त्योभन्दा राम्रो पञ्चक घरि नगर्दा राम्रो हुन्छ। कागजी प्रक्रियामा यो गर्नुभयो भने ढिलो आउँछ अथवा बाधा आउँछ, कसैलाई रोक दिन पनि सकिन्छ, हामी अगाडि बढ्न नसक्ने, हाम्रा कार्यहरू सिद्ध नहुने कुराहरू पनि हुन्छ यसमा चाहिँ। अनि यसबाट विवादहरू पनि उत्पन्न हुन सक्छ, झैँ झगडा मनमुटाव हुन सक्छन्, झन्झट आइलाग्न सक्छ, ढिलाइ सृष्टि हुन सक्छ, निर्णयमा असाध्य ढिला हुने, झमेलाहरू आइलाग्ने, आज हुन्छ भोलि हुन्छ पछि हुन्छ भन्ने ढिलो भइराख्ने, विशेष गरी चाहिँ प्रशासनिक उल्झन जस्ता कुराहरू बढ्न सक्ने भनेर यो राजपञ्चकलाई जनाएको छ। तर शान्त धैर्यपूर्वक अघि बढ्दा फाइल काम पूरा पनि हुन सक्छ, अलिकति इमर्जेन्सी परेको छ भने विशेष सावधान अप्नाएर तपाईँले कामहरू गर्न सक्नुहुन्छ भनेर भनेको छ। जस्तै गरी चार नम्बरको पञ्चक हो मृत्यु पञ्चक, हो कि होइन? यो पाँच प्रकार मध्येको सबैभन्दा संवेदनशीलको रूपमा पनि हामीले मान्न सकिन्छ, यसलाई भनिन्छ मृत्यु पञ्चक भनेर हामीले बुझ्न सकिन्छ। यो पाँच प्रकार मध्ये सबैभन्दा संवेदनशील को रूपमा पनि हामीले मान्न सकिन्छ पञ्चक।

र यो पाँच प्रकार मध्येमा मृत्यु पञ्च चाहिँ असाध्यै खतरा डर लाग्ने हामीलाई हो कि होइन? घर परिवार मृत्यु वा दारुण घटना हुन सक्ने हाम्रो विश्वास रहेको छ, धार्मिक विश्वास रहेको छ। पञ्चकमा कसैको मृत्यु भयो भने अनि हरेक वर्ष वर्षमा अथवा वर्ष दिनभित्र पाँचजना अरूको पनि मृत्यु हुन्छ भन्ने हामीले सुनिन्छ। यो कुरो सत्य कुरा रहेछ नि त। शास्त्रले के भनेको छ भन्दा मृत्यु पञ्चक अत्यन्तै संवेदनशील रहेको छ, खतरा रहेको छ, सावधान हामीले अप्नाउनु पर्दछ। यदि कसैको मृत्यु परेको छ भने पञ्चक शान्ति गरेर मात्र दाह संस्कार गर्नु उपयुक्त मानिन्छ। किन दाह किन शान्ति गर्ने भन्दा एउटाको मृत्यु भयो पञ्चकको समयमा सदस्यको भने अरूको लागि हानि नगरोस्, नोक्सानी नगरोस्। सबैको मृत्यु नै हुन्छ भन्ने कुरा हुँदैन। फेरि हेर्नुहोस् है, मृत्यु समान दुःख पाउन सकिन्छ, दरिद्रता आउन सक्छ, परिवारमा अशान्ति आउन सक्छ, कलह झगडा झगडा मनमुटाव हुन सक्छ। मृत्यु समान दुःख चाहिँ हामीले पाउन सकिन्छ। त्यही भएर पञ्चकको शान्ति गरेर मात्र दाह संस्कार गर्नु उपयुक्त मानिन्छ। पञ्चक भनेको सरुण होइन? हाम्रा हजुरबाहरूले चाहिँ सरुण भन्नुहुन्थ्यो, हाम्रो बुवाहरूले पनि सरुणै भन्नुहुन्छ। आजभरि पनि पञ्चक भन्नुहुन्न, उहाँले सरुण परेको छ आज भन्नुहुन्छ। परिवारका पाँच सदस्यलाई असर पर्ने चाहिँ विशेष गरी भनाइ पनि परम्परागत रूपमा हामीले सुनिराखेका छ। यो पञ्चकका दिनहरू विशेष सावधानी अप्नाएर सल्लाह सुझाव लिएर गुरु पुरोहितको पण्डितजीहरूको सल्लाह सुझाव लिएर मात्रै काम गर्दा विशेष गरी राम्रो मानिन्छ भनेर मैले तपाईँलाई भने। यो पञ्चकले चोरी हानि चोरी हुन्छ कुन पञ्चकले भन्दा चोर पञ्चक भनेको थिएँ मैले, नोक्सान हुने हानि सम्बन्धी प्रभावहरू हुने पाँचौं नम्बरको पञ्चक। यो पञ्चकले चोरी हानि हुन्छ, दुर्घटनाहरू गराउँछन्, दुर्घटनाहरू बढ्न सक्ने संकेत भन्ने गर्दछ यो चोर पञ्चकले। लामो यात्रा गर्दै हुनुहुन्छ भने नगर्नुहोस्। यो समयमा हानि दुर्घटनाहरू चाहिँ यसले हुन सक्छ, यसमा विशेष तपाईँले सावधान अप्नाउनु पनि पर्ने कुराहरू पनि रहेको छ। विशेष गरी चाहिँ लामा यात्राहरू गर्दाखेरि सावधान भएर अगाडि बढ्नुभयो भने तपाईँहरू यसबाट बच्न सक्नुहुन्छ। विशेष गरी चाहिँ यात्रामा विशेष गरी चाहिँ सामानहरू हराउन सक्छ यात्रा गर्दाखेरि, चाहिँ चोरी हुन सक्छ, घर व्यवसायमा चोरी हुन सक्छ। यो पञ्चकमा ठगी हुन सकिन्छ, हामी कसैले हामीलाई ठग्न सक्छन्, आर्थिक क्षति जस्ता जोखिम पनि हुन सक्ने यो देखाउँछ। यसबाट नयाँ सामान किन्नु हुँदैन, कुनै पनि नयाँ नयाँ सामग्रीहरू किन्नु हुँदैन, महँगो वस्तुहरू किन्नु हुँदैन, सुरक्षित राख्ने विशेष ध्यान दिनुपर्दछ यो पञ्चकमा चाहिँ। विशेष गरी चाहिँ अब विशेष गरी चाहिँ पञ्चकका पाँच प्रकारका पञ्चकका स्वभावहरू अनुसार म तपाईँलाई छुट्याउन चाहन्छु। पाँच नक्षत्रका पाँच पञ्चकहरू धनिषा, शतभिषा, पूर्व भाद्रपद, उत्तर भाद्रपद, रेवती, यी नै पाँच नक्षत्रलाई ज्योतिषमा पाँच प्रकारका पञ्चकसँग सम्बन्धित मानिन्छ। कुनै पनि कुन कुन नक्षत्र कुन कुन प्रकारका पञ्चक भन्ने स्पष्ट तारिका पनि मैले तपाईँलाई भनिसकेका छु, एकचोटि फेरि भन्छु तपाईँले सुन्नुहोस् है। धनपञ्चक भनेको धनिषा नक्षत्रलाई धनपञ्चक भनिन्छ। यसमा धन सम्पत्ति खर्च आर्थिक उतापटाप लगानीमा सावधान हुन्छ, यसमा सब तपाईँहरू विशेष सावधान अप्नाउनु पर्ने हुन्छ है धनपञ्चकमा चाहिँ। यानि कि धनिषा नक्षत्रको पञ्चकलाई धनपञ्चक भनिन्छ। अब शतभिषा नक्षत्रको नक्षत्रलाई रोगपञ्चक भनिन्छ। यसमा स्वास्थ्यमा असर पार्ने, रोग चर्किने, उपचारमा ढिलाइ हुने, अनि यो समयमा अपरेसन गर्नुभयो भने चाहिँ रोग सन्चो हुनलाई समय लाग्ने, घाउ पाक्न सक्ने, होइन इन्फेक्सनहरू हुन सक्ने, यो शतभिषाको नक्षत्रको पञ्चकलाई चाहिँ तपाईँको रोग पञ्चक भनिन्छ हामीले चाहिँ। अब पूर्व भाद्रपद नक्षत्रको पञ्चकलाई राजा पञ्चक भनिन्छ। सरकारी प्रशासनिक काममा ढिलाइ, निर्णयमा ढिलाइ हुने, झमेलाहरू धेरै झमेला एकपछि अर्को झमेला लाग्ने पनि भनिन्छ यसमा चाहिँ। विशेष गरी चाहिँ पूर्व भाद्रपदको नक्षत्रको यसलाई भन्छ राजपञ्चक। यस्तै गरी अब उत्तर भाद्रपदको नक्षत्रलाई चाहिँ हामीले मृत्यु पञ्चक पनि भन्न सकिन्छ। परिवारमा संवेदनशील स्थिति उत्पन्न हुन सक्छ, मृत्यु सम्बन्धी कष्ट आउन सक्ने हाम्रो विश्वास रहेको छ यसमा चाहिँ। कुन पञ्चकमा भन्दा उत्तर भाद्र नक्षत्रको पञ्चकलाई मृत्यु पञ्चक हामीले भन्न सकिन्छ। र सुन्नुहोस् है एकदम ध्यान दिएर। अनि अर्को रहेको छ रेवती। रेवती भनेको चोर पञ्चक होइन, रेवती नक्षत्र यो यसलाई पाँचौ पञ्चक भनिन्छ। यो रेवती नक्षत्रलाई चाहिँ चोरी हुने, विशेष गरी
चोरी डकैती हुन सक्छ परिवारमा, दुर्घटना आदि हुन सक्छ परिवारमा, यात्राहरू गर्नु हुँदैन, हानि हुन सक्छ, नोक्सानी हुन सक्छ, यो समयमा ठगी हुन सकिने कुराहरू पनि विशेष रहेको छ यो चोर पञ्चकमा चाहिँ, तपाईँले एकदम सावधान भएर तपाईँले गर्नुहोला। मैले भन्न खोजेको के हो भन्नुहुन्छ भने, पञ्चकका पाँच नक्षत्र पाँचै प्रकारका पञ्चकसँग जोडिन चाहन्छन् जोडिन्छन् र धनिष्ठा धनपञ्चक, शतविषा रोगपञ्चक, पूर्व भाद्रपद राजापञ्चक, उत्तर भाद्रपद मृत्यु पञ्चक र रेवती चोर पञ्चकको रूपमा हामीले मान्न सकिन्छ, मानिएको छ। यी पाँच नक्षत्रका दिनलाई पञ्चक भनिन्छ, जसले मानव जीवनमाका पाँच क्षेत्र धन स्वास्थ्य प्रशासनिक जीवन मरण र सुरक्षामा आआफ्नो प्रभाव पारेको छ। त्यही भएर तपाईँले विशेष सावधान भएर अगाडि बढ्नुभयो भने असाध्यै राम्रो हुनेछ। विशेष गरी चाहिँ हामी अहिले यतिखेर कार्यक्रम ज्योतिष वास्तुको विषयमा छौँ। हामी कार्यक्रम ज्योतिष वास्तुमा भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँछु। मैले तपाईँलाई भनेको छु, कुनै पनि कार्य गर्नु पूर्व किन ज्योतिषीहरूसँग सल्लाह लिएर काम गर्नुपर्छ, यसको विषयमा पनि मैले तपाईँलाई भनेको छु, बारम्बार भनेको छु। कुनै पनि काम गर्नुभन्दा पहिला ज्योतिषीसँग सल्लाह लिएर काम गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ। ज्योतिष शास्त्र केवल एउटा भविष्य बताउने विद्या मात्रै होइन, यो जीवन सञ्चालकको विज्ञानको रूपमा पनि हामीले बुझ्न सकिन्छ ज्योतिष शास्त्रलाई। कुनै पनि काम गर्नु पूर्व किन ज्योतिषको सल्लाह लिनु उचित हुन्छ भन्दा, हरेक काम सफल हुने समय फरक फरक प्रकारका र फरक फरक नक्षत्रको अनुकूल हुन्छ। कुनै नक्षत्र ढिलो हुन्छन्, कुनै नक्षत्र बाधा आउँछन्, कुनै नक्षत्र राम्रा, कुनै नराम्रा। काम छिटो सिद्धिन्छ, ज्योतिषको आधारमा काम गर्नुभयो भने छिटो काम सिद्धिन्छ, कुनै रोकावटहरू आउँदैन, कुनै बाधाहरू अडचनहरू आउँदैन, झमेलाहरू आइलाग्दैन, अनि जोखिमको पनि कम हुन्छ। कहीँ लगानी डुब्छ कि कहीँ फस्छ कि होइन, यात्रा गर्दै हुँदा दुर्घटना आदि हुन्छ कि हुँदैन कि, फाप्छ कि फाप्दैन कि, त्यो दिन तपाईँलाई त्यो दिशातिर यात्रा गर्दा भनेर पनि ज्योतिषले भन्नुहुन्छ। अनि नतिजा राम्रो पनि आउँदछ। फेरि के हुन्छ भन्दा, काम पनि छिटो हुन्छ, जोखिम पनि हुँदैन, अनि नतिजा पनि राम्रो आउँछ, सफल हुन्छ तपाईँ, तपाईँ सफलतातिर धकल्छ। जस्तै विदेश यात्रा गर्न खोज्दै हुनुहुन्छ अथवा विदेशको एप्लाई गर्न खोज्दै हुनुहुन्छ भने हेराएर गर्नुभयो भने चाहिँ तपाईँको विदेश यात्रा सफल हुन सक्छ। विवाह गर्दा केटी हेर्न जाँदै हुनुहुन्छ भने, कन्या हेर्न जाँदै हुनुहुन्छ भने कुरा मिल्न सक्छ। घर घडेरी तपाईँले चाहिँ बैना गर्न जाँदै हुनुहुन्छ भने मूल्य मिल्न सक्छ, सफलता तपाईँले हुन सक्छ। गाई भैँसी खरिद बिक्री गर्दै हुनुहुन्छ भने तपाईँले एउटा फाइदा हुन सक्छ, रोकावटहरू नआउन सक्छ, पछि रोग व्याधि नलाग्ने, त्यसबाट चाहिँ तपाईँलाई वृद्धि हुने, धन वृद्धि हुन पनि सक्छ भनेर भनेको छ ज्योतिषले। यही मुहूर्त मिलाएर काम गराउनुहुन्छ गुरुहरूले चाहिँ। सानो काम पनि बिग्रिन सक्छ, तर क्रदशाहरू चाहिँ तपाईँले नहिराइकन काम गर्नुभयो भने झन्झट र खर्च बाधाहरू बढ्न पनि सक्छ। ज्योतिषीहरू चाहिँ विशेष गरी यस्ता यस्तै खालका मुहूर्तहरू हेर्नुहुन्छ कि कुन दिन तपाईँलाई राम्रो हुन्छ भनेर मुहूर्तहरू मिलाएर काम गराउनुहुन्छ, जसले कामलाई सफल पनि बनाउन सक्दछ भनेर भनेको छ। अनि व्यक्तिको सबैलाई एउटै कुरा हुन्छ भन्ने छैन, फेरि सबैलाई एकै दिन राम्रो हुन्छ भन्ने कुरा छैन। व्यक्ति व्यक्तिको ग्रह दशा फरक फरक हुन्छ। जसरी स्वास्थ्य सबैको एउटै हुँदैन, ग्रह दशा पनि सबैको एउटै हुँदैन। जसरी मन सबैको एउटै हुन्छ, त्यसरी ग्रह दशा पनि सबैको एउटै हुन्छ भन्ने कुराहरू हुँदैन। कसैको लागि माङ्गलिक दिन हुनसक्छ, अरूको लागि त्यो दिन अशुभ पनि हुनसक्छ फेरि होइन। ज्योतिषीले जन्म कुण्डली गोचर र दशा अन्तर्गत हेरेर कसको लागि कुन समय र कुन दिन चाहिँ शुभ र अशुभ छ भनेर चाहिँ ज्योतिषीहरूले हामीले बताउँछौँ तपाईँहरूलाई। त्यही भएर तपाईँले हेरेर काम गर्नुपर्दछ भन्न खोजेको मैले, त्यही भएर हो। गलत समयमा सुरु गरेको कामले बारम्बार अवरोध दिन्छ। घर निर्माण गर्नको लागि, घरको जग पूजा गर्नको लागि, घरको वास्तु पूजा गर्नको लागि, व्यापार सुरु गर्नको लागि, विवाह चाहिँ यात्राहरू, विवाह, गाडी सम्पत्ति खरिद गर्न, सुन चाँदी खरिद गर्नको लागि, यी सबै कामका लागि गलत समय पनि छानिएमा गलत हुन सक्छ। के हुन्छन् गलत समय छानिएमा भन्दा, काम रोकिन सक्छ, खर्च बढ्न सक्छ, असफलता आउन सक्छ, परिवारमा तनाव बढ्ने सम्भावना पनि हुन सक्ने गर्दछ। ज्योतिषले यस्तै अवरोध हुने समय पहिल्यै चेतावनी दिन्छन्, पहिल्यै भन्नुहुन्छ यो यो दिन राम्रो हुँदैन, यो यो दिन राम्रो हुन्छ भनेर
भन्नुहुन्छ। कसैको ग्रह कमजोर छ भने, पितृदोष छ भने, वास्तुदोष दोष छ भने, जति मेहनत गरे पनि नतिजा कम आउँछ। यस्तो व्यक्तिले के गर्नुपर्छ भन्दा, रत्न कवच धारण गर्ने, मन्त्र जपहरू गराउने, पण्डितजी राखेर तिथि अनुसारको पूजाहरू पनि गर्ने, अनुकूल अनुष्ठानहरू पूजाहरू गराएर अनुकूल बनाउने, रत्नदान चाहिँहरू कवचहरू धारण गर्ने जस्ता उपायद्वारा ग्रह कुलहरू अनुकूलहरू बनाउने गर्नुहुन्छ ज्योतिषी गुरुहरूले विशेष गरी चाहिँ। यस्ता उपायले मानसिक, पारिवारिक र आर्थिक जीवनमा शान्ति पनि ल्याउने गर्दछ। जीवनमा अनावश्यक जोखिम खर्च र समस्याहरू कम गर्न सक्नुहुन्छ ज्योतिषीहरूले। विशेष गरी चाहिँ सही समय, सही दिशा, सही निर्णय लिएर अघि बढ्दा मनुष्यको जीवन धेरै सहज र सफल हुने गर्दछ। ज्योतिष मार्गले चाहिँ यस्ता कुराहरू बताउने गर्दछ। विशेष गरी चाहिँ गलत निर्णय घटाउने गर्दछ। ज्योतिषले हेराउनु गर्नुभयो, तपाईँ कुनै निर्णय गलत छन् भने त्यसलाई अवरोधहरू गराउन सक्छन् ज्योतिषीहरूले। ल गलत छ है, यो हुँदैन है तपाईँको लागि भन्न सकिन्छ। जस्तै तपाईँलाई होटल लाइन सम्बन्धी काम फाप्छ भने तपाईँले के काम गरिरहनु भएको छ अहिले भन्दा, फराम सम्बन्धी, गाडी घोडा सम्बन्धी काम गर्नुभएको छ। ल है, यो चाहिँ हुँदैन तपाईँलाई। तपाईँले गर्नुपर्ने काम चाहिँ होटल लाइन हो, तर तपाईँले गाडी घोडा सम्बन्धी काम गर्नुभएको रहेछ। गाडी घोडालाई हटाउनुहोस् र होटलतिर लगानी गर्नुहोस्, तपाईँलाई फाइदा हुन्छ भनेर गुरुहरूले ज्योतिषीहरूले भन्नुहुन्छ। अवसर पहिले देखाइदिनुहुन्छ गुरुहरूले चाहिँ, ल है योतिर छ है तपाईँलाई राम्रो, ल है यो विदेश जाँदा तपाईँलाई राम्रो हुन्छ, ल है सरकारी चाकरी खाँदा राम्रो, अथवा होइन है तपाईँ सरकारी चाकरी खानुभयो भने तपाईँलाई घाटा हुन्छ, नाफा हुँदैन, व्यापारतिर लाग्नुहोस्, अथवा प्राइभेट चाकरी खानुहोस् तपाईँलाई यसबाट राम्रो हुन्छ भनेर गुरुहरूले ज्योतिषीहरूले पहिला नै भनिदिनुहुन्छ। हेराएर गर्नुभयो भने चाहिँ भविष्यको सम्भावना जोखिम पनि विशेष गरी कम हुन्छ। मैले भन्न खोजेको के हो भन्दाखेरि चाहिँ, विशेष गरी चाहिँ शास्त्रले के भन्छ भने, कालो ही बलवान, काल नै बलवान, समय नै बलवान हुन्छ, समयभन्दा ठुलो शक्तिशाली अरू कोही पनि हुन सक्दैन। ज्योतिषले यही समय पहिचान गरेर हामीलाई सही, विशेष गरी क्षणमा सही कार्य गर्न प्रेरित गर्नुहुन्छ गुरुहरूले। त्यसैले महत्वपूर्ण काम सुरु गर्नु पूर्व ज्योतिषीको सल्लाह लिनु उचित हुनेछ। आध्यात्मिक, वैज्ञानिक र व्यवहारिक तिनै दृष्टिले लाभदायकको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी चाहिँ कार्यक्रम ज्योतिष वास्तुको वर्षमा छौँ हामी यतिखेर। भूत, वर्तमान र भविष्यको विषयमा जानकारी गराउनु पर्ने आज मैले तपाईँलाई केही कुराहरू चाहिँ अति आवश्यक कुराहरू जानकारी गराएँ। मैले दिनदिनै ग्रह दशा र भाग्यको विषयमा जानकारी गराउँछु। के हो भाग्य, के हो ग्रह, के हो थाहै छैन, किन हेराउनुपर्छ भन्ने कुरा पनि कति हाम्रा श्रोता थाहा नहुन सक्छ। त्यो भएर मैले आजको यो समयमा विशेष तपाईँलाई जानकारी भन्ने गराएको छु। फेरि पनि यस्तै कुराहरू जानकारी म तपाईँलाई गराउँदैछु। भूत, वर्तमान र भविष्यको विषयमा पनि, ग्रह दशा र भाग्यको विषयमा पनि हामीले धेरै धेरै हेरिराखेका छौँ, सुनिराखेका छौँ, फोन गरिराख्नु भएको छ है। तपाईँले मसँग प्रत्यक्ष रूपमा तपाईँले जोडिन चाहनुहुन्छ, भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँले आएर हामीसँग भेटघाट पनि गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुबाट अलिक छिटो बिदा माग्ने बेला भएको छ। भोलि बिहान म फेरि तपाईँसँग ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो। इट्स 8 AM।
1: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।
2: सूचना सूचना सूचना। यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार। समय बिहान 11 बजे। स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घरबसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझेन कुन्नी
2: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
3: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
2: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
3: बाबा हाम्रै पश्चिम स्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
2: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
3: सम्पर्क नम्बर 9875082997
1: 9855010997 मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
1: कलेजका विशेषताहरू
4: पर्याप्त सुविधा सहित आफ्नै भवन
1: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
4: पर्याप्त छात्रवृत्ति व्यवस्था
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
5: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
6: आमा मलाई दुध है
5: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
8: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसुक
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359
10: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
11: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
12: हो र
11: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
15: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
16: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
17: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
16: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
17: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
16: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
17: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
16: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
15: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।

मङ्सिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: alle stunder nunca Radio Sino 89.8 MHz.
1: सूचना सूचना सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
1: खेतमा पानी जमाइराख्ने,
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.3 पटक छर्कनुहोस्।
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना
0: समय
4: सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM।
5: खरो विषयमा दरो बहस, नेपाली बहस,
6: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
7: डिसोम फाइबर नेट।
8: विषय पनि अगाडि आएको छ र प्रधानमन्त्रीले दुवै देशका राजदूतहरूसँग भेट्ने प्रक्रियाको आरम्भ गरेको विषय पनि छ। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ र मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गर्दै सरकार मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट 4 जनाको ज्यान गएर आलोचित हुन परेपछि गैर घातक हतियार खरिद सरकारको प्राथमिकतामा रहेको छ। नेपाल प्रहरी र सशस्त्रले माग गरेका गैर घातक सुरक्षा सामग्रीहरूमा राइट कन्ट्रोल गियर, ग्यास ब्ल्याङ्क फायर, रबर ब्लेड, मल्टीग्यास गन, वाटर क्यानन, पानीको फोहरा हान्ने सवारी, दमकल, गोताखोर उपकरण, रबर मोटर बोट सुरक्षा गस्तीका सवारीहरू यतिखेर प्रहरी र सशस्त्र प्रहरीले खोजेका छन्। ड्रोनबाट अस्ट्रो ग्यास प्रहार र दंगा नियन्त्रण गर्ने उपकरण खरिद गर्दै सम्बन्धित ऐन कानून समेत संशोधन गर्ने मस्यौदाको तयारी भइरहेको गृहमन्त्रीले बताएका छन् र आदरणीय श्रोता आजको नेपाली बहसमा हामी चर्चा गर्छौं। किनभने मानिसको ज्यान एउटा ठूलो विषय हुन्छ। मानिस एकपटक यो धरतीमा जन्मिन्छ तर उक्त मानिसलाई विभिन्न बहानामा सरकारले होस् वा विद्रोही पक्षबाट होस् वा जहाँबाट भए पनि जुन किसिमले गोली चलाउने अहिले पछिल्लो समयको टेन्डेन्सी चलेको छ त्यसले गर्दाखेरि यसले कुनै पनि राम्रो सन्देश गएको छैन। आफ्ना नागरिकहरूलाई भक्काभक मार्ने वा हत्या गर्ने जुन किसिमको प्रक्रिया चाहिँ चलिरहेको छ त्यो कुनै पनि हालतमा राम्रो हुन सक्दैन। 5 महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई दोहोरो दबाव यतिखेर छ। तपाईँलाई राम्रोसँग थाहा छ राजसभाका नेता मनिष घाले नै प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकारमा केही एक्लै नभएको कोही पनि एक्लै नभएको जवाफ दिइसकेका छन्। प्रधानमन्त्री शाहले आफू एक्लै लड्नु परेको बताएपछि जवाफमा झाले आफू सरकारको साझामै रहेको पनि बताएका छन् तर सुधार गर्नै पर्ने केही पक्ष भने रहेको उनको भनाइ छ। महानगरपालिका चलाए जस्तो होइन, यो चाहिँ सरकार चलाउने कुरा हो, देश चलाउने कुरा हो। यसका विषयमा धेरै खबरदारीहरू यतिखेर भइरहेका छन्। संविधानविद डाक्टर भीमार्जुन आचार्यले सत्तारूढ दलका नेता तथा सांसदहरूले आफ्नै सरकारका काम कारवाहीप्रति प्रश्न उठाउन थालेकोमा टिप्पणी समेत गरेका छन्। सत्तारूढ दलका नेताहरूले सरकारका कामबारे प्रश्न उठाउन थालेकोमा खुशी व्यक्त गर्दै उनले उनीहरूको दोहोरो चरित्रमाथि पनि प्रश्न उठाएका छन्। आफैले बनाएको सरकार, संसद, संविधान, दल र जनता कसैप्रति पनि जवाबदेही नभएको देखिएको हो र यसका काम कारवाहीप्रति साक्षात् सन्तुष्टि बनेको हो भने यसलाई बदल्ने ताकत सत्तापक्षका नेता तथा सांसदहरूसँगै रहेको पनि भीमार्जुनको भनाइरहेको छ। र नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न समेत आग्रह गरेका छन्। सरकारका आलोचनाहरू तीव्र रूपमा भइरहँदाखेरि अब बालेन्द्र सरकार कसरी अगाडि बढ्छ, यसमा जुन तरिकाले जनताको साथ यतिखेर रहेको छ, महत्वाकांक्षा छ, अझै पनि धेरै असन्तुष्टिहरू छैनन्। किनभने भर्खरै आफैले मतदान गरेर पठाएको सरकारका बारेमा धेरै टिप्पणीहरू जनताले अझै गर्न खोजिरहेका छैनन्। चार महिना मात्र व्यतीत भएको छ, तर भित्रभित्र उकुस मुकुस धेरै छ। ग्यासको लाइनदेखि लिएर सीमाका अभिव्यक्तिहरूदेखि लिएर वैदेशिक रोजगारीका निम्ति जानुपर्ने विषयहरूदेखि लिएर समयमा मल नपाउँदाखेरिका पीड़ाहरूदेखि लिएर धेरै पीड़ाहरू चाहिँ जनताले यतिखेर भित्रभित्र लुकाइरहेका छन्, गुम्साइरहेका छन्। राजधानी विभागमा देखिएको लाइनदेखि लिएर हरेक कुरामा जनताहरूले आफ्ना आक्रोशका पोकाहरू आफैसँग यतिखेर राखिरहेका छन्। तर यो आक्रोश पछि जब विस्फोट हुन्छ, त्यस पछाडि फेरि देशले चाहिँ एउटा अर्को खालको मुभमेन्ट तय गर्दछ। आशा गरौं देशमा त्यस्तो नहोस्। र जुन भारत 23-24 जेन्जी विद्रोह जो चाहिँ नरसंहार थियो, त्यो नरसंहार अब नेपालले भोग्न नपरोस् हामी प्रार्थना गर्न चाहन्छौ आदरणीय श्रोता नेपाली बहस मार्फत। र विशेष गरी अब देश बदल्नुपर्छ, अब जनता सुशोषित हुनुपर्छ, जनताले आफ्ना प्रतिनिधिहरू कस्तो खालको प्रतिनिधि चुन्ने भन्ने खालका जुन आफ्ना मतदानका को डिसिजन गर्न सक्ने एउटा क्यापेसिटी र पावर दिएर राखेका छन्। यसले पक्कै पनि अब नेपालको आगामी दुर्गामी भविष्य सफलतातर्फ डोरिनेछ। राम्रो गर्ने पार्टी, राम्रो गर्ने दल र राम्रो गर्ने व्यक्तिलाई सरकारले जहिले पनि नागरिकहरूले साथ दिनेछन्। आजको नेपाली बहसमा यिनै विषयमा चर्चा परिचर्चा गर्दैछौ। छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
3: दिस होम इन्टरनेट
4: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेही हुनुहुन्छ। रसाइली चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: गुड मर्निङ, नमस्ते।
4: नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चको पुनरावलोकन तर्फ गयो, पूर्ण इजलासमा गयो। अब यो प्रक्रिया चाहिँ अब सर्वोच्चले के आदेश गर्छ त्यो त कुर्न नै पर्छ। यो प्रक्रियालाई तपाईँले कसरी हेर्नु भएको छ?
5: होइन, यो हामी स्वतन्त्र न्यायपालिकाको गरिमा, यसको मर्यादा र यसको न्यायिक निरूपणमा एकदमै स्वतन्त्रता विधिको शासन स्वतन्त्र न्यायपालिकाले जस्तो संविधान परिकल्पना गरेको छ त्यसलाई हामी स्वीकार गर्न चाहन्छौँ। तर रवि र बालनले पछिल्लो पटक उहाँको संरक्षकत्वमा जसरी न्यायालयभित्र कंग्रेसका विरूद्धमा नाङ्गो नाच गर्ने र न्यायालयलाई रविको र बालनको गोजीबाट चलाउने घन्टी घरमा चलाउने र पार्टीमा विदेशमा बसेको नेतालाई रुक्सिन दिन्छु तिमीहरूको स्वदेश आऊ हामी दिलाउँछु भनेर जसरी भेला समेत उनीहरूको संरक्षकमा हुन गइरहेछ, यसका प्रति हाम्रो गम्भीर आपत्ति छ। हामी स्वतन्त्र न्यायपालिकाले
4: कसरी तपाईँ यो आरोप लगाउन सक्नुहुन्छ? यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता र सभापतिमाथि चाहिँ उहाँले नै देउवालाई चाहिँ तपाईँका निवर्तमान सभापतिलाई नेपालमा बोलाएको, संरक्षण दिएको, रुखमै दिन्छौ भन्ने खालको यसको आधिकारिकता के छ सभामन्त्रीज्यू?
5: रुख मात्र दिनु, अब उहाँहरूलाई औलो समेत छड्याउँदैनन् यिनीहरूले। उनीहरूका हामी तपाईँको धर्मपुत्र जस्तै काम गर्छु भन्ने मनोविज्ञानले यो सबै उहाँहरूको संरक्षणमा 29 गते भेलाको डिजाइनर पनि रवि र बालेन, यसको उहाँहरूको भूमिका र हाम्रो पार्टीको आन्तरिक जीवनमा खेल्ने कुरा, यो कुरा हाम्रो लागि स्वीकार्य छैन। संसदबाट सड़कबाट स्वतन्त्र न्यायपालिकालाई स्वतन्त्र न्यायपालिका राख्नु, राजनीतिबाट टाढा राख्नु, त्यसको म गरिमा जोगाउनका निम्ति नेपाली कंग्रेस पार्टी जुनसुकै मूल्य सुकाउन पनि तयार छ।
4: तर नेपाली कंग्रेसको आफ्नै विवाद छ, भित्रभित्रै तपाईँहरू मिल्न सकिरहनु भएको छैन, अरूले टुटाइदिने, अरूले फुटाइदिने, अरूले मिलाइदिने, यो पनि पत्याउने कुरा हुन्छ र
5: रवि र बालनको बीचमा विवाद छैन। केपी ओलीलाई हटाउन खोज्दै गर्दा केपी ओलीको निर्देशनमा राज्यले के गर्यो? विष्णु पौडेललाई समातेको होइन, रवि र बालनको बीचमा पनि खेल्ने समय आउँछ। तर न्यायालयलाई कसैले दुरुपयोग गर्न पाइँदैन। म विमलेन निधिको जस्तो न्यायालयको फैसला मान्दैनौँ भनेर भन्दैनौँ, न्यायालय मूर्तिहरूका प्रति शङ्का गर्दैनौँ। तर न्यायमूर्तिहरूलाई जसरी थम्काउने, तर्साउने आफ्नो निर्णय गरेनन् भने हामी तिमीहरूलाई महाभियोग लाउँछु भनेर आफ्नो अनुकूल निर्णय गर्ने र कुनै पार्टीको चुनाव चिन्ह कसैलाई दिन्छु भनेर भन्ने, यसको महत्त्वपूर्ण कारण के हो भने रवि र बालनको लोकप्रियता जसरी घट्दो छ, पछिल्लो समय नेपाली राजनीतिमा गगन थापा, विश्व प्रकाश शर्माहरूको सुदृढपूर्ण र परिपक्व नेतृत्वले नेपाली कंग्रेस पार्टी र उहाँको लोकप्रियता बढेपछि नेपाली कंग्रेस पार्टीलाई त्यही पुरानो नेतृत्वमा राखेर कंग्रेसमा देउवा नै, एमालेमा ओलिने, माओवादीमा प्रचण्डलाई राखेर आफ्नो नयाँ पुस्ताको नेतृत्व गर्ने गरिकन जसरी बालन रविहरूले साना बाना न्यायालय मार्फत हाम्रो पार्टीका विरुद्ध पुन्नु भएको छ हो ती हिजो जाने दुश्मन सोचेका नेताहरूले अहिले खुट्टामा तेल लाउने काम गरेका छन् रवि र बालनहरूले। जेएनजी विद्रोहका जसलाई खलनायक भन्छु अहिले उनै खुट्टा परिरहेको छ दुवैजना, उनको विरुद्ध कानुनी वैचारिक संसदबाट सड़कबाट जुनसुकै मूल्य सुकाएर पनि नेपाली कङ्ग्रेस पार्टीले हामी विधि पद्धतिको सर्वोच्चताबाट नेपाली कङ्ग्रेस पार्टीले जोगाउँछ।
4: यसको मतलब नेकपा एमाले, त्यसै गरी नेपाली कंग्रेस, तत्कालीन अहिलेको नेकपा, उहाँहरूको पार्टीको चाहिँ केन्द्रमा केपी ओली, शेरबहादुर देउवा र चाहिँ प्रचण्डलाई नै राख्ने डिजाइन हुँदैछ भन्ने कुरा तपाईँहरूको चाहिँ आशंका हो? त्यसो भए
5: आशंका होइन, यो रियल कुरा तथ्य हो। तपाईँ र म कुनै दिन बसौँला, गफ गरौँला, शेरबहादुर देउवा राख्छ न, के अरे रवि र बालनको भविष्य छ, गगन थापाको लोकप्रियता सुदृढपूर्ण, तपाईँले मधेस आन्दोलन भयो गगन थापाले के बोल्नुभयो भने उहाँको सुदृढ परिपक्वता, कोही पनि हिंसामा संलग्न नेपाली कङ्ग्रेस पार्टीको कार्यकर्ता छैन। तपाईँ परिकल्पना गर्नुहोस् त, प्रधानमन्त्रीको छेउमा गगन थापा प्रतिपक्षमा रवीर बालन भएको भए ज्ञानेनमा पेट्रोल बोकेर मरेसमा जान्थ्यो। गगन थापाले के भन्नु भने हिंसामा कोही पनि सम्म नभएको, साम्प्रदायिकतामा धार्मिक सहिष्णुता फैलाउने, साम्प्रदायिकता फैलाउने, जातीय खलल पुर्याउने, धार्मिक खलल पुर्याउनेलाई मेरो पार्टीको सदस्य रहन्न भनेर बोल्नुभयो। त्यो परिपक्व सुदृढ नेपाली जनताले नजिकबाट हेरेका छन्। अझ तमाम घटनाक्रमहरू संसदमा सरकारलाई आउनु ठडाउने ठाउँमा आउनु ठडाएको छ, सरकारलाई थपडीभन्दा राम्रो काम हामीले प्रशंसा गरेका छन्। एकदमै सायद नेपालको इतिहासमा यति धेरै परिपक्व रचना प्रतिपक्ष पनि संसदमा थिएन। त्यसैले नेपाली कङ्ग्रेस पार्टीले त्यो कुराको हामी कानुनी पद लड्छ। आज हाम्रो आजदेखि हाम्रो केन्द्रीय समितिको बैठक छ र रवि र बालनहरूले जे सोच्नु भएको छ काङ्ग्रेसलाई त्यो कुरा जसरी काङ्ग्रेसलाई फुटाउँछौँ, काङ्ग्रेसलाई कसलाई किन्न
4: छैन, अरूले फुटाइदिएर अरूले जुटाइदिएर भन्ने कङ्ग्रेस कस्तो हो यतिखेर भने क्या, यति कमजोर हो तपाईँहरू।
5: राज्यको गलत मनस्थायका बारेमा जो पार्टी सत्तामा छ, सत्तामा भएको पार्टीले द्वितीयको जम्मबाट स्वतन्त्र संवैधानिक निकायहरूलाई, अदालतलाई, अख्तियारलाई, अन्य संवैधानिक निकायहरूलाई जसरी आफ्नो गुजीमा राख्ने प्रयास गरेको छ, त्यसको विरुद्ध नेपाली कङ्ग्रेस नबोले कसले बोल्छ? बिपी कोइलाको कार्यकर्ता, बिपी कोइलाको पार्टीले नबोले, गगन थापा नबोले, गगन थापा कार्यकर्ताले नबोले कसले बोल्छ त्यसको विरुद्धमा? हामीले बोल्छौँ।
4: त्यसो भए एकताका चाहिँ एकताका एमालेलाई टुक्राइदिएर नेकपा एकीकृत समाजवादी बनाइदिए जस्तो तपाईँहरूले त्यही ढङ्गी छ होइन, यस्तै हुन्छ कि भनेर?
5: होइन, हामीले त्यो फुटाउने कुराहरू
4: तत्कालीन नेपाली कङ्ग्रेसले एकीकृत समाजवादी बनाइदिए होइन त त्यो बेला?
5: होइन, हामीले फुटाएका होइन त्यो कुरा चाहिँ उहाँहरूभित्र आन्तरिक कलह द्वन्द्वले तपाईँहरूले दुईपटक संसद विघटन गरेको, त्यो संसद विघटनको दिवसमा माधव नेपाल प्रचण्ड झगडा खनालहरू उभिएको तपाईँ हाम्रो अगाडि आँखा नि अगाडि छन् हो। तर जसरी आज न्यायालयमाथि न्यायालय कुर्सीमा थोपना न्यायमूर्तिहरूलाई मूर्ति होइन निर्जीव बनाउने काम गर्दैछ राज्यले, त्यो कुराको खिलाफमा न्यायमूर्तिहरूलाई न्यायमूर्तिका रूपमा स्थापित गराउनको लागि हामी लड्छौँ।
4: होइन, तर यो पुनरावलोकन गर्न पाउने एउटा व्यवस्था त छ नि त होइन, संवैधानिक व्यवस्था?
5: एउटा तपाईँहरूले हेर्नुहोस्, त्यो हिजोका दुईजना श्रीमानहरूले गरेको फैसला हेर्नुहोस् न, त्यो फैसलामा नेपाली कङ्ग्रेस विधानका बारेमा के लेख्नु भएको छ, अनि के अरे निर्वाचन ऐनको बारेमा के लेख्नु भएको छ, संविधानमा दल सम्बन्धी व्यवस्था के छ भनेर नेपाली कङ्ग्रेस पार्टीले बोल्ने भन्दा पनि हिजोका पक्ष विपक्षले बोल्ने भन्दा पनि त्यसको पृष्ठ दुईटा श्रीमान लेख्नु भएको छ। तपाईँले आज हामीले देखेका छौँ, हामी पनि कानुन बनाउने ठाउँमा पुगेको मान्छे, हामी कानुनको निर्माता हो, कानुनको व्याख्या कसरी हुन्छ, कानुनको न्यायिक निरूपण कसरी हुन्छ, कानुन कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौँ। यसमा एउटा महत्त्वपूर्ण पाठ के हो भने हामीले बुझ्नै पर्ने कुरा के हो भने उहाँहरूले जसरी व्याख्या गरिदिनु भएको छ, आज कोही एउटा बलात्कारबाट पीडित महिलाले सर्वोच्च तिनै ठाउँमा न्याय नपाएपछि सर्वोच्च अदालतमा पुनरावलोकनको लागि दिएपछि त्यस्ता महिलाले न्याय नपाएको छ क्या हाम्रो देशमा?
4: यसको मतलब चाहिँ तत्कालीन बेला न्यायाधीशद्वय सारङ्गा सुवेदी र निरपदोज निरौलाको संयुक्त इजलासले खासमा के कुरालाई स्पष्ट पारेको थियो?
5: त्यो कुरा भनेको कुरा के छ भने नेपाली कङ्ग्रेस पार्टीको इतिहासको कुरा, जस्तै 14 सालको विशेष महाधिवेशनबाट सुवर्ण शमशेरबाट के अरे नेपाली कङ्ग्रेस पार्टीको परम्परा हेरेको छ, पार्टीको विधान हेरेको छ, निर्वाचन ऐन हेरेको छ, विशेष महाधिवेशनको प्रक्रिया हेरेर उहाँले रूपमा उजागर गर्नुभएको छ। त्यो दर्पिट हुनुपर्ने निवेदन, दर्तै नहुनुपर्ने निवेदन कसरी दर्ता भयो? दर्ता भइसकेपछि कहाँ कहाँबाट सेटल एक्टमा के काम भयो हो? त्यसलाई हामीले नजिकबाट निहालेर हामी एउटै कुरा के चाहन्छौँ भने न्यायमूर्तिहरूका प्रति हाम्रो शङ्का छैन। त्यो फेरि पनि अहिले पनि त्यो अदालतकै के अरे विचाराधीन अदालतमै विचाराधीन मुद्दा छ। हामी न्यायाधीशहरूको विवेकपूर्ण अधिकारलाई सुरक्षित राख्न नेपालको न्यायालय राजालय समेत पनि प्रचण्डको 2067 दुई त्यागको करिब जनमत हुँदा पनि संसदमा सङ्ख्या नभए पनि त्यतिखेरसम्म सर्वोच्च अदालतको लाई सर्वोच्च अदालतको मर्यादा गरिमा स्वतन्त्र न्यायपालिकालाई कसैले आउनु नठाउन सकेको र अहिले रवि र बालनहरूले जसरी न्यायालयलाई प्रयोग गर्न खोजेका छन् र न्यायालयले
4: कसरी तपाईँको न्यायालयप्रति विश्वास त भन्नुहुन्छ, फेरि चाहिँ बालन र रविले न्यायालयलाई आफ्नो टोकरी बनाए पनि भन्नुहुन्छ होइन? यो दोबाचो कुरो भएन
5: होइन, एउटा कुरा यस्तो छ, अरू न्यायमूर्तिहरू पनि त हुनुहुन्छ नि, त्यो न्यायमूर्तिहरूको र न्यायालयको गरिमा जोगाउनका निम्ति, त्यसको मर्यादा जोगाउनका निम्ति हामीले पनि थप बल त पुर्याउनु पर्यो। स्वतन्त्र न्यायालय संविधान हामीले निर्माण गरेका हौ, रविन्द्र बालन होइन, हाम्रो रगत र पसिनाबाट, हाम्रा रगत र पसिना अहिले पनि हाम्रो रगतको छाप रत्न पार्कमा छ, गगन थापाको रगत र पसिना विश्व प्रकाशको रगत र पसिनाको छाप रत्न पार्कमा छ। यो कानुनले निर्माण गरेको संविधान हो, यो संविधानको स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउनका निम्ति, राजनीतिबाट राज्य सत्ताबाट टाढा राख्नका निम्ति न्यायमूर्तिहरूको पनि मनोबल उच्च राख्नु जरुरी छ। नहुन, कसैबाट निर्देशित नहुन, हामी छौँ संसदमा, हामी पनि यही पृथ्वीको मान्छे हो। पाँच वर्ष भनेको पाँच वर्षका लागि, सात वर्षका लोकसभाबाट कोही पनि पार्टी आएको होइन, फेरि हामी भिर्याउँछौँ, हामी जोगाउँछौँ, न्यायमूर्तिहरू डराउने जरुरी छैन भनेर भन्ने भए। त्यसैले यो विषयमा चाहिँ हाम्रो गम्भीर आपत्ति छ, जसरी हाम्रो पार्टीभित्र, पार्टी बाहिरबाट हाम्रो पार्टीलाई फुटाउने, हाम्रो पार्टीको चुनाव चिन्ह दिने, कसैलाई अध्यक्ष सभापति बनाउने, कसैलाई निकाल्ने, कसैलाई राख्ने अधिकार राज्य शासनले गम्भीर बादलसँग छैन।
4: तर अहिले नेपाली कंग्रेसलाई जस्तो अब 29-31 गतिको भेला छ, त्यो भेलामा सम्भवतः के भनिएको थियो भने कंग्रेसेतर पक्षले चाहिँ एउटा नयाँ कंग्रेसको गठन गर्दैछ, नयाँ कंग्रेस घोषणा गर्दैछ, तर त्यो प्रक्रिया पनि त रोकियो नि त, तपाईँहरू मिल्न सक्ने वातावरणको पनि स्थिति नभयो नि त, सकारात्मक वेबाट हेर्ने हो भने
5: अब कंग्रेस मिल्न सक्ने वातावरण किन छैन भने रुक्सिन दिन्छु भनेर विदेशमा सहयोग गरिरहेको मान्छेलाई नेपालमा बोलाएर
4: शेरबहादुर देउवालाई रुक्सिन दिन्छौ भनेर चाहिँ विदेशबाट नेपाल ल्याइया हो, यो कुरा चाहिँ प्रमाणित गर्नुहोस् त।
5: एउटा कुरा
4: सभामन्त्रीजी, तपाईँ पार्टीको जिम्मेवार नेता हुनुहुन्छ,
5: किन जिम्मेवार नेता के अरे, एउटा कुरा के छ भन्यो भने यत्रो संसदीय व्यवस्थामा यत्रो लामो इतिहास लडेको मान्छे यो संसदको प्रक्रियामा, यो संसदको प्रक्रियामा सहभागी भएर मतदान नगरेको मान्छे हो अनि चुनाव हुने 7 दिन अगाडि यिनीहरूको बहुमत आउँछ भनेर सर्वेक्षणको सूचना पाएर विदेश गएको मान्छेलाई त्यत्तिकै नेपाल आउँछ, कोही पनि बुझ्छ
4: नेपाल त फर्किन पाइयो नि त, भेलामा सहभागी हुन पाइयो, फर्किन पाइयो होइन।
5: हिजो जुन पार्टीलाई जुन नेतालाई रेड कलर नोटिस जारी गर्यो तर आज सुरुक्क नेपाल आउँदा सुरक्षा दिन्छु भन्नु भनिरहेको छ। तपाईँ यो प्रश्न भगिरो बालनलाई सोध्नुहोस् न, जेएनजी आन्दोलनको मकसद के थियो, जेएनजी आन्दोलनले कसलाई कारवाही गर्न खोजेको थियो, जेएनजी आन्दोलनले कसलाई विस्थापित गर्न खोजेको थियो, कसलाई स्थापित गर्न खोजेको थियो नेपाली राजनीतिमा, कुन पुस्तालाई सम्बोधन गर्नु खोज्यो, यो कुरा रवि बालन गृहमन्त्रीलाई सोध्नुहोस् न तपाईँहरू। त्यसैले एउटा कुरा के छ भने हामीले यी सबै सूचनाबाट हामी जानकार छौँ, त्यो अनुसार नेपाली कङ्ग्रेस पार्टी आफ्नो राजनीतिक लडाइँ र न्यायिक निर्णय गर्न तयार छ।
4: होइन अब तत्कालीन बेलाका न्यायाधीशद्वारा अहिलेका 3 जना न्यायाधीशहरूले त मुद्दा हेर्न पाउनुहुन्न, त्यसभन्दा अर्का विद्वान न्यायाधीशहरूले हेर्नुहुन्छ होइन, यस पछाडि चाहिँ के हुन्छ भन्ने कुरा त्यो सर्वोच्चकै पूर्णमा
5: दिनु, न्यायाधीशहरूको पनि विवेकपूर्ण निर्णय गर्नका निम्ति हामीले आवाज उठाउनुपर्छ, न्यायमूर्तिहरूको क्षेत्राधिकारले हस्तक्षेप नगरोस् भन्नका निम्ति हामी संसदबाट सरकारबाट हामी लड्न जरुरी छ।
4: तर अहिले तपाईँका पार्टी सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बिच त राम्रै केमिस्ट्री मिल्यायो भनिन्छ नि त होइन,
5: एउटा कुरा के छ, हार्दिकता हुनसक्छ, भेटघाट हुँदा हाइएलो हुनसक्छ, तर एउटा कुरा के छ, हामी सबैसँग हार्दिकता हाइएलो प्रधानमन्त्रीसँग सत्तासीन पार्टीको सभापतिसँग हामी राख्न चाहन्छौँ, तर त्यो हाइएलोलाई एकदमै राम्रो सम्बन्ध छ भनेर तपाईँले व्याख्या गर्नुहोस्, राम्रो सम्बन्ध भएको भए आजको यो परिस्थिति बन्थ्यो,
4: चितवन जानुभयो होइन निमन्त्रणामा, त्यसपछि चाहिँ सर्वदलीय बैठकमा पनि तपाईँका पार्टी सभापति उपस्थित हुनुभयो होइन, अप्रत्याशित रूपमा चाहिँ अस्ति गोपालमान श्रेष्ठजीको निधनमा चाहिँ उहाँ समवेदना दिन पार्टी कार्यालय नै पुग्नुभयो भनेपछि त सौहार्दता त मित्रता त कायम राख्न खोजिया छ नि त होइन,
5: यस्तो प्रक्रिया त्यो राजनीति एउटा कल्चर हो, भोलि राष्ट्रभावको नेता बित्नुभयो दुर्घटना भयो भने हामी पनि भेट्न जान्छौँ, हामी पनि समवेदना जान्छौँ, त्यो नेपाली कङ्ग्रेस पार्टीबाटै सिकेको कल्चर हो, हार्दिक देखाउँछौँ, सर्वदलीय बैठकमा जान्छौँ, म जान्छु अर्को जानुहुन्छ, तर राजनीतिभित्रका कुटिल खेलबाट नेपाली कङ्ग्रेस पार्टी जानकार छ, हाम्रो पार्टीको भेलाको अप्रत्यक्ष रूपमा संरक्षक बन्न सक्छ, पार्टीका नेताहरू बन्न सक्छ, कसले राख्न लगाएको 29-31 गतेको बेला त्यो हामी राम्रोसँग जानकार छौँ,
4: उहाँहरूले नै राख्यो नि, उहाँहरूले नै घोषणा गरे नि, त्यो त
5: घोषणा त जसले पनि गर्न सक्छ, घोषणा गराउनेको डिजाइनरको त्यसरी त्यसको संरक्षकको अप्रत्यक्ष रूपमा त्यो राम्रोसँग हामी जानकार छौँ।
4: तर अहिले बालेन शाह नै म एक्लै छु सरकारमा भन्दै हुनुहुन्छ, रविजीको र बालेनको पनि त राम्रो सम्बन्ध छैन नि त अहिले,
5: एउटा कुरा थियो हाम्रा विरुद्ध एक ठाउँमा हुनुहुन्छ, गगन थापाका विरुद्ध नेपाली कङ्ग्रेसका विरुद्धमा उहाँ आफ्नो पार्टीभित्र प्रतिस्पर्धा त्यो दिन पनि आउँछ, जसरी हाम्रो पार्टीभित्र उहाँले खेलिराख्नु भएको छ अहिले, जसरी हाम्रा विरुद्ध राज्य संयन्त्र प्रयोग गर्नु आउँछ, चाहे न्यायालयमा आउँछ, चाहे अख्तियारमा, अब उहाँहरूले कोही पनि भ्रष्टाचारले थुन्नुहुन्न, कसैलाई सम्पत्ति शुद्धिकरण हाल्नु, किनभने हिजोका उहाँहरूका दाई भाउजू अब हाम्रा दाई भाउजू उहाँहरूका दाई भाउजू भइसक्यो, हिजोका उहाँहरूले दुश्मन सोचेका बाहरू अब उहाँहरूका बा भइसके, हाम्रा हुँदैन, हामी त राजनीतिक सरकारले अग्रज गर्ने सम्मान गर्ने गर्छौँ हामी, त्यसैले एउटा कुरा त्यो हेर्दै जानुहोस् यो घटनाक्रमले फेरि पनि तपाईँ
4: त्यसो भए तपाईँ त सशङ्कित हुनुहुन्छ होइन, अब चार पारे झन्डा र के भन्छ रोक्सिन खोसियो त्यसो भए फेरि
5: त्यो कोही माइका लालले
4: अनि किन डराएको क्या फेरि तपाईँ डराएको किन फेरि
5: किन हामी किन डराउने भने किन
4: डराइरहनु भएको छैन तपाईँको अभिव्यक्ति हेरेर डराइरहनु भएको छ नि त,
5: सत्य तथ्य कुरा जसले के गर्न खोजिरहेको छ कङ्ग्रेस पार्टीका विरुद्ध नेपाली कङ्ग्रेसलाई फुटाउन, नेपाली कङ्ग्रेस पार्टीको सभापति यो हो त्यो हो भनेर टोक्नका निम्ति जसले षड्यन्त्र गर्यो त्यो षड्यन्त्र बाहिर बाहिरी जनताका बिचमा ल्याउने कुरा डराउने कुरा भयो, त्यो त हामी ल्याउँछौँ, डर छैन, रगत बगाउन तयार छु, पसिना बगाउन तयार छु, जेल जान तयार छु, आन्दोलन गर्न तयार छु भनेर आउँथ्यो।
4: यसको मतलब अब तपाईँहरूसँग मिल्न सक्ने एउटा आधार पनि छैन भनिरहनु भएको छ। अर्को कुरा चाहिँ के छ भने पार्टीमा त बहुमत चाहिने होला नि त, अङ्गगढी चाहिने होला नि त, भोलि मनै सभापति हुन्छ भनेर हुनेवाला होइन, किनभने महाधिवेशन छ होइन, उहाँहरूसँग वार्ता
5: हुँदैन, उहाँहरूका मालिकहरूसँग वार्ता हुन्छ। रविले
4: ए उहाँहरूको मालिक को
5: रविर बालेन,
4: देउबाजीको मालिक पूर्णमा त खड्गाजीको मालिक अब रविर बालेन।
5: एउटा कुरा उहाँहरूले जिम्मा लिएको छ, उहाँलाई नै भन्नु
4: पर्छ। महामन्त्रीजी तपाईँ पार्टीको जिम्मेवार नेता हुनुहुन्छ है, फेरि सुनिरहनु भएको छ लाखौँ कार्यकर्ताहरूले नेताहरूले
5: सुन्नु पर्यो
4: होइन,
5: जनतालाई सुनाउने कुरा सुनाउँदा केही पनि डर।
4: पूर्णबहादुर खड्कासँग र हाम्रो शेरबहादुर देवासीसँग वार्ता हुँदैन, सिधै रवि आलेनसँग वार्ता हुन्छ होइन, कङ्ग्रेसका विषयमा
5: होइन वार्ता भनेको कुरा। हामी यी पोइन्टहरू उठाउँछौँ, यी मुद्दाहरू उठाउँछौँ।
4: उहाँहरूले त तपाईँको पार्टीलाई किन फुटाइदिनु छ भने के, तपाईँ उहाँहरूलाई के खाँचो छ त्यत्रो, आफ्नै पार्टी मिलाउन सक्नु भएको छैन, तपाईँहरूले फुटाउने के खाँचो राख्नु भएको भने
5: हाम्रा विरुद्ध उहाँहरू एक ठाउँमा हुनुहुन्छ नि, हाम्रा विरुद्धमा नेपाली काङ्ग्रेसलाई फुटाउनका निम्ति, नेपाली काङ्ग्रेसलाईको वैधानिक पाटोमा आफ्नो अनुकूल बनाउनका निम्ति उहाँहरू एक ठाउँमा हुनुहुन्छ, आज पनि हुनुहुन्छ, हिजो पनि हुन्छ, भोलि पनि हुनुहुन्छ। तर त्यसको हामी कानुनी लडाई, राजनीतिक लडाई, जनताका बिचमा हामी त्यो लड्छौँ।
4: तपाईँहरू मिलिदिए भएको त, हामी किन नमिले
5: पार्टीको आधिकारिकताका विरुद्धमा, नेपाली काङ्ग्रेस केन्द्रीय समितिका विरुद्धमा भेला राख्ने, सभापतिले अनावश्यक रूपमा गाली गलोज गर्ने, गाली गलोज गर्ने, प्रतिस्पर्धा गर्ने, स्टन्ट गर्ने, अनावश्यक कुरा बोल्ने, झुट कुरा बोल्ने, कपोकल्पिती कुरा बोल्ने, तथ्यमा नबोल्ने है, त्यसैले ती कुराहरू गर्न थालिसकेपछि कसरी एक ठाउँमा आउने बाटो हुन्छ। त्यसैले नेपाली कङ्ग्रेसको सभापति ग्रन्थमा हिजो पनि लडेर आएको, पार्टीभित्र पनि लडेर आएको, पार्टी बाहिर पनि लडेर आएको, परिपक्व सुझुपूर्ण पार्टीको लिडरसिप छ। हामी राजनीतिक लडाइँ पनि लड्छौँ, सडकमा पनि लड्छौँ, न्यायिक लडाइँ पनि लड्छौँ, संसदबाट पनि कुरा हामी उठाउँछौँ।
4: अब एउटा कुरा चाहिँ के छ भने कङ्ग्रेसभित्रको जुन विवाद अहिले अहिले सत्तामा आयो, अब तपाईँहरूले चाहिँ महाधिवेशनको प्रक्रिया नरोक्ने, अनि इतर पक्षले चाहिँ अहिले यो जुन भेला डाकिएको छ त्यो भेलाको प्रक्रिया नरोक्ने भइसके पछाडि त विभाजनको अन्तिम खाका त तयार भयो नै होइन, कङ्ग्रेस विभाजन त हुन्छ नै होइन, त्यसो भए टुक्रिन्छ नै होइन।
5: अब त्यो एउटा कुरा के छ भने नेपाली कङ्ग्रेस पार्टीको नेपाली कङ्ग्रेस पार्टीले आफ्ना आफ्ना पार्टीका आन्तरिक क्रियाकलाप, महाधिवेशनको सेड्युल, भातृसत्ता, सुविधा संस्थाका जे जति गर्नुपर्थ्यो, देशभित्र हुन लागेका महाधिवेशन सन्दर्भमा नेपाली कङ्ग्रेस पार्टीले कुनै पनि काम रोक्दैन, कुनै पनि प्रक्रिया रोक्दैन।
4: मिल्नका लागि त दुवै पक्ष सहमतिमा आउनु पर्ला,
5: पार्टीलाई स्वयं बिपी कोइरालाको दाजु, बिपी कोइराला अगाडि प्रधानमन्त्री पार्टी सभापति भएको मान्छे पनि पार्टी छोडेर माथिका प्रसाद जानुभयो, तुलसी गिरी जस्ता, पत्रनारायण चौधरी जस्ता मान्छेहरू विद्रोह गरेर
4: त्यो
5: छुट्टै छुट्छन् अब
4: भनेपछि पार्टी अगाडि बढ्यो,
5: पार्टी अगाडि बढ्यो, यसबाट हामी कहीँ कतै दायाँ बायाँ केही पनि हुँदैन।
4: के हुन्छ अब यदि फैसला उल्ट्यो भने फेरि?
5: होइन, फैसला उल्टिने कुनै सम्भावना छैन, त्यो पृथ्वी उल्टिने बराबर
4: उल्टिन सक्छ नि त, फैसला
5: उल्टिने
4: पृथ्वी त उल्टिँदैन होइन, आकाश त खस्दैन अहिले तत्काल, यो फैसला चाहिँ उल्टिन सक्छ।
5: फैसला पढ्नुहोस्, हिजोको फैसला पढ्नुहोस्, निर्वाचन आयोगले गरेको निर्णय, सर्वोच्च अदालत, त्यही सर्वोच्च अदालतका न्यायमूर्तिहरूले स्वतन्त्रतापूर्व गरेको निर्णय, के अरे न्यायिक निरूपण गरेको फैसला हेर्नुहोस्, नेपाली कङ्ग्रेस पार्टीको विधान हेर्नुहोस्, निर्वाचन हेर्नुहोस्, त्यहाँबाट तपाईँहरूलाई प्रश्न हुन्छ।
4: नत्र पुनरावलोकन किन हुन्थ्यो भने के, फैसला चाहिँ जे पनि हुनसक्छ नि त, पुनरावलोकन किन हुन्थ्यो र नत्र होइन,
5: न्याय कुनै पनि न्याय श्रीमानहरूले विवेकपूर्ण स्वतन्त्रतापूर्वक निर्णय गर्यो भने नेपाली कङ्ग्रेस पार्टीको गगन थापाको नेतृत्वको नेपाली कङ्ग्रेस पार्टी विरुद्धमा निर्णय हुन सक्ने सम्भावना छैन।
4: तर तपाईँहरू आफै आत्तिरहनु भएको छ,
5: किन आत्तिने, हामी किन आत्तिने, हामी आत्तिकै छैनौँ। जे नेपालमा भइरहेको छ, राज्य सत्ताले न्यायालयमाथि कसैले पार्टीका विरुद्ध प्रयोग गर्ने, भारत स्वतन्त्र संवैधानिक निकायका विरुद्धमा आफ्नो ढङ्गले के अरे त्यसलाई हस्तक्षेप गर्ने, आफ्नो गोजीबाट स्वतन्त्र न्यायपालिका, आफ्नो के अरे अख्तियार अन्य संवैधानिक निकायहरूले चलाउने काम भइरहेको छ, त्यसको चाहिँ खिलाफमा हामी बोल्छौँ। आफ्नै
4: त्यसो भए देउबालाई नेपाल बोलाउनका निम्ति कसले फोन गर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीबाट?
5: तपाईँ त्यो कुरा केही समयपछि थाहा पाउनुहुन्छ, तपाईँहरू केही समय
4: भनिदिनुहोस् न, तपाईँसँग त सूचना पुग्यो होला नि त, अहिले सूचना पुगेको छ,
5: किन नपुग्ने, सूचना पुगेर त बोलियो नि,
4: फोन कसले गर्यो, वाट्सएपबाट गरियो कि डाइरेक्ट कल गरियो कि होइन, मेसेन्जरबाट कुरा भयो कि?
5: होइन, यो अहिले तपाईँहरू घटनाक्रमले हेर्नुहोस् न, निशा पाइसकेपछि नेपाल आउने, त्योभन्दा अगाडि चुप लाएर बस्ने,
4: ठुलै सन्देश लिएर आउँदै हुनुहुन्छ अरे नि त होइन, निवर्तमान सभापतिले ठुलो सन्देश लिएर ठुलो सन्देश लिएर आउने हुनुहुन्छ र क्या स्वदेशमा?
5: अब महेश बस्नेतले 5,000 मान्छे पठाइदिनु ठुलो सन्देश लिएर आउने, अब राष्ट्रपा
4: महेश बस्नेतले मान्छे कहाँ पठाउने एयरपोर्टमा?
5: महेश लेख्नु भएन मान्छे पठाइदिन्छु भनेर भनेको महेश बस्नेतले,
4: महेश बस्नेतले,
5: महेश बस्नेतले भनेको। अब रवि र बालनले पनि आफ्नो मान्छेहरू एयरपोर्ट पठाइदिन्छन् स्वागतका लागि,
4: भनेपछि भव्य स्वागत हुन्छ होइन एयरपोर्टमा। तपाईँहरू जानुहुन्छ कि हुन्न?
5: के अरे
4: तपाईँहरू जानुहुन्छ?
5: अहिले त्यो जाने कुरा त पार्टीभित्र एकताको वार्ताबाट बन्यो भने जाने कुरा हुन्छ,
4: तर
5: त्यसका बारेमा सोच्न सकिन्छ। एउटा राजनीतिक संस्कार हो, त्यसका बारेमा बरू सोच्न सकिन्छ, तर राजनीतिक लडाईँबाट ठाडा भयो मैले।
4: तर एउटा कुरा नै, जस्तो उहाँलाई त सम्पत्ति शुद्धिकरणको मुद्दा पनि छ नि होइन?
5: फेरि अब त्यो मुद्दा शुद्ध उहाँलाई केही लाग्दैन, उहाँलाई बाबामा राखेर जस्तै राख्नु हुन्छ रवि बाजे, उहाँलाई मुद्दा शुद्ध केही पनि लाग्दैन।
4: धरपकड होस् भन्ने पनि चाहनुहुन्छ तपाईँहरू त्यसो भए? आफ्नो
5: एउटा कुरा धरपकड होस् भन्ने चाहेर भनेको होइन, उहाँहरूलाई केही पनि हुन त केपी शर्मा ओली शेरबा देवर प्रचण्डलाई यो सरकारले आउनु पनि ठुटाउँदैन, अभिभावकका रूपमा, आफ्ना अग्रजका रूपमा, बाका रूपमा, दाई भाउजूका रूपमा, अभिभावकका रूपमा राख्छ।
4: होइन तपाईँहरू त
5: केही गर्नु,
4: बहुमत त गगन थापाकै पक्षमा छ नि त होइन पार्टीमा, सभापति भइसक्नु प्रक्रिया त धेरै अगाडि बढिसक्यो नि त।
5: होइन बहुमत अल्पमतको कुरा होइन, मैले यो कुरा भने कसैलाई पनि केही गर्नु आवश्यक।
4: तर कङ्ग्रेसभित्र एउटा कुरा के छ भने पहिला फुटौ अनि जुटौ त्यसपछि सबै कुराहरू मिल्छ भन्ने पनि छ क्या एउटा तत्त्वको?
5: होइन त्यस्तो पनि
4: होइन, कतिपयलाई त त्यो पार्टीमा पद चाहिएको, बराबरी त चाहिएको छ, हैसियत चाहिएको छ, फुटेर मिल्दाखेरि राम्रै होला।
5: गगन थापाले पार्टी एकताका निम्ति के कति प्रयास गर्नुभयो, तपाईँहरूले सभापतिले गर्नुभएको प्रयास तपाईँहरू सबैले हेर्नु भएको छ हो, कति गाली गलोज सर्नुभयो, ती गाली गलोज गरेका कुराहरू, गाली गलोज गर्ने प्रक्रिया, के अरे प्रतियोगिताहरू हामीले जवाब दिन नसकेको होइन, जवाब दिन सकिन्थ्यो सभापति नदिने, हामीले त्यसमा चाहिँ पार्टी एकताका निम्ति गरेको, केन्द्रीय समितिलाई पूर्णता नदिएको, कतिपय मान्छेलाई कारवाही गरेर पार्टीबाट पनि कारवाही गर्नुपर्ने थियो, हामीले प्रदेशका सरकारहरू जोगाउन, प्रदेशका मुख्यमन्त्रीहरू जोगाउन, सांसदहरूलाई कसैलाई पनि हामीले एकजना मान्छेलाई पनि स्पष्टीकरण सोधिएन, त्यो पार्टी एकताका निम्ति थियो। तर त्यसलाई के भने कुटनीतिहरू दुरुपयोग गर्ने काम गरे, यो परिस्थिति निर्माण गर्यो, हामीलाई वार्ता र पार्टी एकतामा अल्झाएर अर्को बाटोबाट पार्टी कब्जा गर्ने जो रणनीति बनायो त्यसमा चाहिँ अब हामी सचेत छौँ।
4: नेपाली कंग्रेसका नेता कार्यकर्ताहरू यत्रो चाहिँ विरासत बोकेको पार्टी होइन, भोलि चाहिँ एउटा सामान्य एक ढङ्गले थोरै व्यक्तिहरूको समूहले आधिकारिकता पाउँदाखेरिका परिस्थितिहरू, महाधिवेशन आउँदैछ त्यसपछि लडेर कब्जा गरे भइगयो नि पार्टी त होइन?
5: एउटा कुरा के छ भने त्यो कब्जा गर्ने पार्टी कब्जा गर्ने कुरा होइन, पार्टी नेताको पार्टी भन्दा जनताको पार्टी बनाउने रहेछ, जुन नेताले यो यत्रो वर्ष 30-35 वर्षमा राज्यसभामा बसे त्यसको सदुपयोग दुरुपयोग गरे त्यो अर्को विषय हो, तर यो पार्टीलाई जनताको पार्टी बनाउनका निम्ति हामीले पार्टीभित्र ठुलो
4: महाधिवेशन आउँदैछ, महाधिवेशनमा के प्रतिस्पर्धा हुन्छ नै होइन, प्यानलगत प्रतिस्पर्धा हुन्छ कंग्रेसमा, लोकतान्त्रिक ढंगले निर्वाचन त हुन्छ, त्यसपछि पाखा लगाइदिए भइगयो त अनि त्यहाँ त देखिहाल्छ नि सकलेर नक्कली अनुहार देखिँदैन?
5: एउटा कुरा के छ भने
4: बाटो त छ नि त, क्लियर छ नि त, तपाईँलाई निकाल्ने होइन पार्टीबाट कारवाही गरेर आधिकारिक पाइहाल्ने पनि?
5: एउटा कुरा हामीले कसैलाई कारवाही गरेका पनि छैन, आउनुहोस् पार्टीको वैधानिक बाटोबाट माथिको
4: होइन, भोलि कतै फैसला उल्टिहालेछ भने पनि सम्भावनै गरौँ।
5: एउटा कुरा किनकि अरू सबै कुरा गर्नुहोस् तपाईँ, फैसला उल्टिने परिकल्पना, फैसला उल्टिने कुरामा चाहिँ तपाईँहरू बस नगर्नुहोस् यसका बारेमा, म नेगेटिभ कुरामा बस गर्नु, यो कल्पना हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो, यो पृथ्वी उल्टिने आकाश खस्ने जस्तै कुरा हो, अर्को भूकम्प जान्छ नेपाली राजनीति
4: त्यो त तपाईँहरूले सोच्ने कुरा हो, अदालतका फैसलाहरू त जे पनि हुन सक्छ नि, यस्तै आउँछ भन्ने कसलाई के थाहा छ र होइन?
5: होइन त्यो तपाईँहरूलाई थाहा होला, हामीले त फैसला हेरेका छौँ, न्याय निरूपण हेरेका छौँ,
4: हिजो दुईजनाले गरे आज तिनजनाले गरेर तिनजनाको इजलास बस्दैछ।
5: एउटा कुरा के छ भने पहिलो कुरा दलहरू सम्बन्धी स्वतन्त्र संवैधानिक निकाय,
4: न्यायाधीशहरू पनि सिलेक्टिभ न्यायाधीशहरू बस्नु भएको कुरा देख्नु भने होइन,
5: यति धेरै कुरा कहाँबाट आयो त सिलेक्टिभ, त्यही भएर त आयो नि, तपाईँले भन्नु पनि आफैले सिलेक्टिभ भनिराख्नु भएको छ, त्यसै
4: कानुनप्रति त विश्वास मान्नुपर्छ है, फेरि प्रकाश राजीजी न्यायालयप्रति विश्वास मान्नुपर्छ, न्यायालयप्रति विश्वास,
5: मैले जे बोलिरहेको छु न्यायालयलाई स्वतन्त्र राख्न, न्यायमूर्तिहरूको गरिमा मनोबल उच्च राख्न, न्यायमूर्तिहरूको गरिमा बुझाउन, पञ्चायतमा समेत न्यायमूर्तिहरू जसरी विधिको शासनका निम्ति, न्यायिक निरूपणका निम्ति, स्वतन्त्रताका निम्ति उच्च मनोबलका साथ लड्नु भएको थियो, उहाँको गरिमा राख्नका निम्ति मैले हामीले यो लडाइँ लड्दैछौँ, न्यायालयलाई कसैले प्रभाव पार्नु नै राज्य सत्ताको कुनै अङ्ग होइन, न्यायालयमा छुट्टै अङ्ग हो, तिमीहरूले पनि गलत गर्यो भने तिमीहरूका निर्णय पनि उल्टिन्छ, दलहरू
4: उल्टिहाल्यो भने के हुन्छ, के गर्नुहुन्छ,
5: उल्टिने सक्ने सम्भावना छैन,
4: उल्टिहाल्यो
5: परिकल्पना गरेर यो जुनीमा सम्भावना छैन, अर्को जुनीमा भयो भने त्यसपछि तपाईँ
4: धेरै कुराहरू यही जुनीमा भएको छ नि, तपाईँले देखिरहनु भएको छ नि राजनीतिमा होइन नेपालमै,
5: हेरौँ न
4: धेरै कुराहरू यही जुनीमा भएको देख्नु भएन, नेपालमा राजनीतिक कोर्स हेर्नु आज कहाँ पुग्यो, यही जुनीमा देख्नुभयो नि होइन, जेएनजी विद्रोह देख्नुभयो यही जुनीमा, राष्ट्रवादले चाहिँ यत्रो छोटो समयमा चाहिँ यत्रो बहुमत ल्याएको यही जुनीमा देख्नुभयो, आफ्नै नेताहरू चाहिँ कुटिएको यही जुनीमा देख्नुभयो होइन, यत्र मान्छे मरेको यही जुनीमा देख्नुभयो, जुनीमा त धेरै कुराहरू आउँछन् नि, बाँच्नुपर्छ प्रकाशजी।
5: होइन एउटा कुरा यस्तो छ, यो अहिले काल्पनिक बहस नगरौँ खेमजी, अरू केही छन् भने त्यतातर्फ बहस गरौँ, उल्टिने कुरा तिर्न लगाऊ।
4: हजुर, एउटा कुरा कानेर आयो भने यहाँ त धेरै श्रोताहरूले सुन्दै हुनुहुन्छ, उहाँले के भन्दै हुनुहुन्छ भने अर्को पार्टीलाई फुटाउनका निम्ति रवि र बालनको किन टाउको दुखाई, आफ्नै टाउको दुखाई भइरहेछ, उहाँहरूलाई सरकार कसरी चलाउने, सत्ता कसरी चलाउने भनेर
5: नेपाली कंग्रेस र नेपाली कंग्रेस सभापति गगन थापाका विरुद्धमा उहाँहरू आज पनि र भोलि पनि सधैँ एक ठाउँमा हुनुहुन्छ।
4: तर सभापतिले एक डिक्का बनाउन किन सक्नु भएन, एउटै छायामा किन ल्याउन सक्नु भएन यो सबै कंग्रेसलाई चाहिँ,
5: त्यो रवि र बालनलाई सोध्नुहोस्, तपाईँ त कंग्रेस फुटाउनु लाग्नु भएको छ अरे, तपाईँहरू त अवस्थित रूपमा तपाईँहरू भेलाको संरक्षक हुनुहुन्छ भनेर सोधिदिनुहोस्।
4: होइन, अब आफू नमिल्ने अरूको टाउकोमा चाहिँ दोष पारिदिने यो के पद्धति हो नेपालको राजनीतिमा,
5: कांग्रेस पार्टीबाट मिलाउन खोजेको कसले हो, नेपाली कंग्रेस पार्टीको सभापति गगन थापाले
4: रवि र बालनले भनेर मान्छन् त पूर्णबहादुर खड्काजीहरूले देउवाजीहरूले,
5: म उहाँहरूको कुरा गरिराखेको छ,
4: त्यही पक्षले अनि उहाँहरूको भन्या मान्छ र भनेर फुटाउनका निम्ति उहाँहरूले
5: हेर्दै जानुहोस् न, तपाईँहरू के हुँदैछ त्यो हेर्दै जानुहोस्, हेरेपछि प्रकाश यो कुरा सत्य कति सत्य फेरि पनि बहस गर्छौँ नि।
4: के भन्न चाहनुहुन्छ देशभरका नेता कार्यकर्ताहरूलाई, देखेर
5: देशभरिका नेता कार्यकर्ताहरूलाई कसैलाई पनि अविचलित नभइकन नेपाली कंग्रेस पार्टीलाई एक ठाउँमा एक भित्र राख्न, पार्टीको नीति निर्देशन अनुसार नेपाली कंग्रेसका पार्टीका कार्यकर्ता त्यो अभियानमा हिँड्न, र समयमै पार्टीको महाधिवेशन हुन्छ तोकिएकै मितिमा, त्यो महाधिवेशनका निम्ति सबै साथीहरूलाई अब त्यो अभियानमा जुट्नका निम्ति आजदेखि हाम्रो केन्द्र समितिको बैठक बस्दैछ, तोकिएकै मितिमा पार्टीको अधिवेशनको प्रक्रिया सुरु हुन्छ, र त्यो अधिवेशनको प्रक्रियामा अगाडि बढ्न पार्टीका सम्पूर्ण साथीहरूलाई अपिल गर्छौँ, हामी राजनीतिक लडाइँ पनि लड्छौँ, यो लडाइँ हामी जसरी न्यायिक निरूपण मार्फत पनि सम्पूर्ण लडाइँ हिजो पनि जितेको आज पनि जित्छौँ भोलि पनि।
4: हजुर, प्रक्रिया यहाँसम्म पुगिसके पछाडि अब क्रियाशील सदस्यता रिन्यु गर्नु पर्दैन भनेर आह्वान पनि हुन्छ होला होइन,
5: हुँदैन,
4: किन हुँदैन,
5: क्रियाशील सदस्यता हुँदैन, हामी अध्यावधिकको बाटोबाट पछाडि जान्छौँ,
4: क्रियाशील सदस्यता अध्यावधि नगरे नि हुन्छ, आउनुहोस् अब मिलौँ भन्ने खालको
5: अध्यावधिकको बाटोबाटै महाधिवेशन, जसले अध्यावधिकमा सहभागी हुन्छ उहाँहरू महाधिवेशनलाई सहभागी हुन्छ,
4: त्यो भने अध्यावधिक नगरेको चाहिँ महाधिवेशन सहभागी हुन पाएन, तर त्यो अन्तिम पोइन्टसम्म चाहिँ अध्यावधिकको मिति चाहिँ तोकिन्छ होइन, दोस्रो दिन महाधिवेशन हुँदैछ,
5: अध्यावधिकको मिति हामीले सबै कुरा मिति सकाइसकेका छौँ, अध्यावधिकको मितिलाई हामी समयलाई कसैले त्यस्तो अब निवेदन दिन चाह्यो भने अथवा अध्यावधिक हुन चाह्यो भने
4: निवेदन दिनेबाट अहिलेसम्म अध्यावधि गरिहाल्थे नि भनेर निवेदन दिने त कुरै छैन,
5: कोही मान्छे तपाईँ नेता मात्र हुनुहुन्छ, जनताको पार्टी हो, कोही जनताले म छुट्यो भन्न आयो भने उसको कुरा सुनवाई नहुने, नेताको मात्रै पार्टी हो यो, जनताको पार्टी होइन, तपाईँ नेतालाई मात्रै हेरेर बहस नगर्नुहुन्न, जनतालाई हेरेर पनि बहस गर्नुपर्छ, कोही मान्छे मेरो छुट्यो भने पार्टी कार्यालयमा निवेदन दिन आयो भने त्यसका बारेमा हामी सुनवाई गर्नु पर्दैन, यो दास र माली दास र नगरहरूको पार्टी होइन कि, जनताले माथि बनाउने पार्टी हो।
4: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रकाश रसाइली स्नेहजी, नमस्कार,
5: तपाईँलाई पनि धेरै धेरै धन्यवाद,
4: उहाँ नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेह आज श्रोता नेपाली बहसमा छोटो विषयपछि पुनः उपस्थित हुनेछ।
6: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: कमजोर होला है कमजोर
1: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
0: जे पाए त्यही खालास अनि रोगले समात्ला
1: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
0: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
4: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
5: डिस होम इन्टरनेट
6: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता बाबुराम दाल हुनुहुन्छ दालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
7: हजुर नमस्कार गुड मर्निङ
6: अब यो ढिला नगरीकन मैले नेपाली कंग्रेसकै पुनरावलोकनको आधिकारिकता विवादमा गए नेपाली कंग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतको अघिल्लो फैसला पुनरावलोकनका लागि जानुपर्ने कानूनी आधारहरू के हो
7: अब त्यहाँ के देखिन्छ अहिले भएको आदेशमा सर्वोच्च अदालतले गरेको आदेश भन्दा दुईटा नजिर उहाँहरूले कोट गर्नु भएको छ सर्वोच्च अदालतले इजलासले दुईटा नजिरमा के देखिन्छ भनेदेखि प्राकृतिक न्याय सिद्धान्त बमोजिम अर्को पक्षलाई छलफलमा भाग लिन नदिकन एकतर्फी गरेको निर्णय देखिएकोले अर्को पक्षलाई पूर्ण सुनवाईको मौका नदिएको देखिएकोले पुनरावलोकनको निष्ठा प्रदान गरेको भनिया छ हगि अब यो नितान्त टेक्निकल कुरा हो टेक्निकल कुरामा निष्ठा प्रदान गरे देखियो है यो यो चाहिँ तपाईँको दुई किसिमको हुन्छ एउटा टेक्निकल एउटा चाहिँ कार्यविधिगत कुरा हो यो है अनि अर्को सार्वान विधि भन्छ है सब्सटेन्स सब्सटेन्सियल ल अब त्यो त्यो अनुसारको चाहिँ कुनै तपाईँको प्रश्न उठेको देखिँदैन सर्वोच्च अदालतले अहिले कस्तो देखिन्छ भने यो अर्को पक्षलाई सुनवाईको राम्ररी मौका नदिकन गरेको निर्णय भन्ने आधारमा मात्रै यो अहिले निष्ठा दिएको देखिन्छ पुनरावलोकनको निष्ठा है तर त्यसको कन्टेन्टमा गएर यो कन्टेन्टमा चाहिँ गल्ती गरेको देखियो भन्ने किसिमले गरेको देखिँदैन
6: भनेपछि यो मुद्दामा पुनरावलोकनको अनुमति दिनुपर्ने गरी कस्तो नयाँ तथ्य प्रमाण र कानुनी प्रश्न केही देखिएको छैन होइन त्यसो भए
7: नयाँ तथ्य कानुनी प्रमाणको विषय त्यहाँ लेखिएको हामीले अब फैसला आदेश हेर्दाखेरि त्यो देखिँदैन खालि त्यसमा के देखिन्छ त भन्दाखेरि अर्को पक्षलाई सुनवाईको उचित मौका नदिएको भन्ने आधारमा देखिन्छ र राजनीतिक दल सम्बन्धी ऐन 2073 तथा 51मा हामीले हेर्दाखेरि के देखिन्छ भने कुनै पनि राजनीतिक दलको विधान त्यसको सेन्ट्रल कमिटी त्यसको चाहिँ अरू अरू विभिन्न किसिमका आधारभूत कुराहरू त्यहाँ परिवर्तन भयो महाधिवेशनबाट अथवा गर्नुपर्ने निकायको हो त्यसबाट परिवर्तन भयो भने निर्वाचन आयोगमा 30 दिनभित्र जानकारी गराउनुपर्छ र निर्वाचन आयोगले पनि त्यसलाई हेरेर अध्यावधि गरिदिनुपर्छ मात्रै लेखेको छ अर्को पक्ष विपक्षलाई सोधपुछ गर्नुपर्छ हेर्नुपर्छ भन्ने व्यवस्था त्यहाँ लेखेको देखिँदैन देखिँदैन है अब यसमा चाहिँ सर्वोच्च अदालतले अब पक्ष विपक्षको रूपमा हेरेर सर्वोच्च अदालतले आदेश गरेको देखिन्छ है एउटै पार्टीभित्र सेन्ट्रल कमिटीको निर्णय त्यसै गरी महाधिवेशनको निर्णय भनेको पार्टीमा दुईटा हुँदैन एउटै हुन्छ किनभने महाधिवेशन भनेको पनि दुईटै पक्षको महाधिवेशन हुने हो सेन्ट्रल कमिटी पनि दुवै पक्षको हुने हो अथवा तिनका चारा जतिवटा पक्ष भए पनि केन्द्रीय कमिटी त एउटै हुन्छ महाधिवेशन पनि एउटै हुन्छ र एउटै महाधिवेशनलाई अर्को पक्ष विपक्ष भन्ने प्रश्न हुँदैन यसमा हुँदैन त्यस कारणले गर्दा अब यो नितान्त टेक्निकल कुरामा पुनरावलोकन निष्ठा दिएको देखिन्छ अब नेपाली काङ्ग्रेस पार्टी चाहिँ अरू कुनै कारणले नयाँ प्रमाण फेला परेको कारणले अथवा हिजो दिएको निर्णयमा गम्भीर त्रुटि भएको कारणले भन्ने कुरा चाहिँ त्यहाँ उल्लेख गरेको देखिँदैन
6: सर्वोच्चले एकपटक आधिकारिकता टुङ्गाइसकेको विषय फेरि पुनरावलोकनमा लैजानु भनेको अदालतले आफैले फैसला गरेको माथि विश्वास नगर्नु हो त्यसो भए
7: होइन त्यसो त भन्न मिल्दैन अब सर्वोच्च अदालतले के छ भने जस्तो सुनवाईको मौका भनेको चाहिँ प्राकृतिक न्याय सिद्धान्त हो हाम्रो आधारभूत कुरा हो यो अब आधारभूत कुरामै अर्को पक्ष जब पक्ष देखिराखेको छ अर्को पक्षले विरोध गरिराखेको छ भनेदेखि तपाईँले किन अर्को पक्षको कुरा नसुनेको सुन्नु भए हुन्थ्यो त्यस कारणले अर्को पक्षले के भन्दो रहेछ हामी राम्ररी कुरा सुन्छौँ अनि फैसला गर्छौँ भन्न खोजेको देखिन्छ अहिले
6: भनेपछि अघिल्लो फैसलाबाट आधिकारिकता

0: पाएको नेपाली कंग्रेस पक्षको कानूनी हैसियत अहिले के हुन्छ? पुनरावलोकन हुँदैमा त्यो हैसियतमा तत्काल केही असर पर्छ?
1: केही फरक पर्दैन. अहिले जुन नेपाली काङ्ग्रेसको जुन अवस्था छ, नुन गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेस छ, जसलाई चाहिँ सर्वोच्च अदालत डिभिजन बेन्चले आधिकारिकता दिइसकेका छ, उहाँहरूले आफ्नो केन्द्रीय कमिटी महाधिवेशन गर्दै हुनुहुन्छ, उहाँहरू आरामले आफ्नो बाटो लाग्दाखेरि केही फरक पर्दैन. यो कसैले स्टे अर्डर दिएर रोकेको पनि छैन, है, अदालतले रोकेको छैन. अब यो आफ्नो कोर्स लिन्छ यसले, यो समय लाग्छ, यो तुरन्त हुँदैन यो. र यसमा चाहिँ अब फुल बेन्चले जुन पहिला हेर्ने न्यायाधीशहरू पाँचजना देखियो, अब अहिले पुनरावलोकन निशा दिने तीनजना, सुरुमा फैसला गर्ने दुईजना, गर्दा पाँचजना. पाँचजना न्यायाधीशहरू भन्दा बाहेक न्यायाधीशहरूले यो हेर्नुहुन्छ. अब तीनजना न्यायाधीशले पूर्ण इजलासले हेर्छ, र पूर्ण इजलासले दिने निर्णय नै अन्तिम हुन्छ. तर त्यो चाहिँ अहिले तत्काल हुन्छ जस्तो मलाई लाग्दैन, त्यो समय लाग्छ. किनभने अब त्यो त नियमित कोर्समा गयो, अब पुरानो नयाँ मुद्दा भन्ने हुन्छ, पुरानो मुद्दा पहिला पालो आउँछ, नयाँ मुद्दा पछि पालो आउँछ, यसले टेक्छ टाइम, यो समय लिन्छ यसले. त्यस कारणले गर्दाखेरि नेपाली काङ्ग्रेसमा
0: कति जति समय लिन सक्छ, यसको समयको ग्याप चाहिँ कति हुन सक्छ?
1: समय ग्यारेन्टी भन्न सकिँदैन. फुल बेन्च नभइकन हुँदैन. फुल बेन्च भनेको हप्तामा एक दिन मात्रै गठन हुन्छ अहिले सर्वोच्च अदालतमा. अब त्यो एक दिनमा अरू सबै मुद्दाहरू भन्दा यो नयाँ मुद्दा हो, भर्खर दर्ता भएको मुद्दा, दर्ता गर्ने प्रोसेसमै छ यो अहिले. त्यसले गर्दाखेरि यो चिज चाहिँ भइहाल्छ, तुरुन्तै निर्णय हुन्छ भन्ने चाहिँ मलाई व्यक्तिगत रूपमा लाग्दैन. नेपाली काङ्ग्रेसले आफ्नो कोर्समा आफ्नो बाटोमा आरामले अगाडि हिँड्नलाई कसैले रोकेको चाहिँ अहिले छैन.
0: यदि पुनरावलोकनबाट अघिल्लो फैसला उल्टियो भने त्यसले पार्टीको नेतृत्व, निर्वाचन आयोगमा रहेको विवरण, पार्टीका निर्णयहरू वा यी सबै कुराहरूलाई चाहिँ कसरी नतिर रुजु गरिन्छ?
1: अब यस्तो हुन्छ, अब त्यो चाहिँ दफा 51 अनुसारको उहाँहरूले त्यसलाई अधिकारी के अरे अध्यावधिक मात्रै गर्नु भएको हो निर्वाचन आयोगले. अध्यावधिक गरेको गलत छ भने फेरि हेरेर अध्यावधिक गर, तिमीले पहिला गरेको अध्यावधिक भन्दा अलिकति गलत भएछ, दुवै पक्षको जानकारी लिएर गर भनेर निर्वाचन आयोगलाई जानकारी पठाउनु पनि सक्छ सर्वोच्च अदालतले, है. त्यो काम निर्वाचन आयोगको हो, सर्वोच्च अदालतको होइन. एउटा त्यो पनि गर्न सक्छ, तलै पठाउनु पनि सक्छ. अर्को चाहिँ होइन, यो त गलत भएछ यसरी गर्नु भनेर. अब तर यो आधिकारिकता विवाद होइन, यो नेपाली काङ्ग्रेस पार्टी शेरबहादुर देउवाको हुने कि गगन थापाको हुने भन्ने आधिकारिकता विवाद होइन. यो आधिकारिकता विवाद भनेको अर्कै दफा छ, त्यसको अर्कै कुरा छ. त्यस कारणले गर्दा यसमा अरू कुनै सब कुरा केही पनि हुँदैन. होइन, यसमा चाहिँ अध्यावधिक कुरा गरेको गलत छ भनेर अदालतले भनेछ भने पनि त्यसमा दुवै काङ्ग्रेसै हुनुहुन्छ, शेरबहादुर देउवार गगन थापा पक्ष दुईटै काङ्ग्रेसै हुनुहुन्छ. उहाँले अब महाधिवेशन गर्नुहुन्छ, महाधिवेशनमा जसले जित्छ त्यसैले चाहिँ नेपाली काङ्ग्रेस चलाउँछ. त्यस कारणले यसले धेरै ठुलो तात्विक असर गर्छ नेपाली काङ्ग्रेसमा. एकदम शेरबहादुर देउवाले जितिहाल्छन्, यो गगन थापा पक्षले हारिहाल्छन्, अथवा गगन थापा पक्षले जितिसके शेरबहादुरले हारिसके भन्ने चाहिँ मैले भन्दिनँ. यो पहिला पनि त्यस्तो अवस्था थिएन, किनभने गगन थापा पक्षले त्यो आधिकारिकता पाएको मात्रै हो. भोलि महाधिवेशनमा त फेरि गगन थापाले जित्नुपर्छ नि, सधैँभरिलाई उहाँलाई चाहिँ नि पक्का ल तपाईँ चाहिँ आजीवन हुनुभयो भनेर दिएको त होइन निर्वाचन आयोगले गगन थापालाई. भनेपछि अब महाधिवेशन आउँदैछ, महाधिवेशनमा जित्नुपर्छ, जसले जिते पनि त्यसले जित्नुपर्छ, जितिसकेपछि त्यही आधिकारिकता हुन्छ.
0: अब एउटा अदालतले राजनीतिक दलको आन्तरिक विवादमा हस्तक्षेप गर्दा न्यायिक समीक्षा र पार्टीको आन्तरिक स्वायत्तता बीचको सीमा चाहिँ कहाँ हुन्छ? यतिखेर यो पनि बहस चल्याएको छ.
1: अब यस्तो छ, हेर्नु, अब यो चाहिँ एकदमै लामो सलसल बहस हुँदै आएको विषय हो. यहाँले भन्नुभएको कुरा यो जस्तो विभिन्न संसदहरू छन्, संघीय संसद, प्रदेश संसदहरू छन्, उनीहरूले गर्नुपर्ने निर्णय, उनीहरूले गर्नुपर्ने बेलामा गर्नुपर्ने निर्णयहरू उनीहरूले नगर्ने अनि त्यसलाई सर्वोच्च अदालतले हस्तक्षेप गरिदिने. त्यसै गरी राजनीतिक दल सम्बन्धी आन्तरिक कुराहरूमा पनि उनीहरूले गर्नुपर्ने कुरा चाहिँ नगर्ने अदालतले. अब यो चाहिँ एकदमै तपाईँको अनलिमिटेड प्रोसेस हुन्छ. हेर्नुहोस्, यो अदालत सबै चिज गरेर लास्टमा अदालतमा गएर जोडिने, सबै चिजमा अदालत चाहिँ के अरे यो के गर्छ अदालतले भनेर चाहिँ अदालतप्रति नै मान्छेको सबैको ध्यान चाहिँ त्यहाँ जाने अवस्था हुनु हुँदैन. वास्तवमा यो सबैको आफ्नो आफ्नो काम छ, निर्वाचन आयोगको आफ्नो काम छ, राजनीतिक दलको आफ्नो काम छ, सबै कामहरू उहाँहरूले आफ्नो ठाउँमा बसेर पर्फेक्टली काम गर्नुपर्छ, अदालतले चाहिँ यसरी हस्तक्षेप गरिरहनु पर्ने अवस्थाको स्थिति चाहिँ कायम गर्नु हुँदैन उहाँहरूले पनि भन्छु मैले।
0: होइन, जस्तो अब यो फैसलाको आदेशको कुरा हेर्ने हो भने चाहिँ हिजो आधिकारिकता कुन तहबाट टुङ्ग्याइएको थियो, कसरी टुङ्ग्याइएको थियो, बहुमत सदस्य कतातिर छन्, अनि त्यो भित्रको चाहिँ पार्टीको विधान होला, महाधिवेशन होला, केन्द्रीय समितिको हस्ताक्षर, बहुमत र निर्वाचन आयोगमा भएको अभिलेख, सबै कुरालाई सबै प्रक्रियालाई हेरिला नि त होइन यसभन्दा पनि
1: हेरिन्छ हेरिन्छ। त्यहाँमाथि अझै के पनि देखिन्छ भनेदेखि उहाँहरूले निर्वाचनमा भाग लिइसक्नुभयो, निर्वाचनमा उहाँहरूले टिकट वितरण गरिसक्नुभयो, त्यही निर्वाचनमा फागुन 21 गतेको निर्वाचनमा भाग लिएर गगन थापा पक्षले आफूलाई अगाडि बढाइसक्यो। उहाँहरूले पार्टीमा अहिले झन्डै 6 लाख व्यक्तिहरू उहाँहरूले चाहिँ नवीकरण गर्नुभएको छ, अनलाइन नवीकरण पनि गरिसक्नु भएको छ। भनेपछि अब पार्टीले एउटा कोर्स लिएर अगाडि बढिसकेको अवस्था छ हगि, र सर्वोच्च अदालतले अहिले दिएको आदेशमा पनि टेक्निकल आधार मात्रै लिएको देखिन्छ। त्यस कारणले गर्दाखेरि यो धेरै ठुलो विवाद हो नेपाली काङ्ग्रेसभित्रको भन्ने लाग्दैन। अब हामी रेगुलर मुद्दा गरिरहने वकिलहरू भए हुनाले अब यस्ता मुद्दाहरू अदालतमा कति छन् तपाईँको 25,000-30,000 मुद्दा छन् होइन सर्वोच्च अदालतमा, त्यसमध्येको एउटा मुद्दा मात्रै हो यो भन्ने मलाई लाग्छ। र यसले कोही मान्छे धेरै उत्साहित हुनुपर्ने, कोही एकदमै निराश हुनुपर्ने मैले के पनि देखाएको छैन।
0: ए, भनेपछि निर्वाचनमा भाग लिएर अन्य प्रक्रियामा कंग्रेस अगाडि बढिसकेको, महाधिवेशनको प्रक्रियामा अगाडि गइसकेका कारणले गर्दाखेरि यसमा धेरै ठूलो विवाद र धेरै ठूलो उछाल आउँछ, परिवर्तन आउँछ, ट्विस्ट आउँछ भन्ने कुरा चाहिँ यो नसुझ्दा हुन्छ होइन?
1: मलाई लाग्दैन, किनभनेदेखि अब त्यहाँ अर्को पक्षलाई सुनवाईको मौकाको विषय उठिया छ होइन, अब सुनवाई होला, अब सर्वोच्च अदालतमा 2-3 दिनसम्म पनि सुनवाई होला, उहाँहरूका धेरै वकिलहरूले आएर बहस गर्नु होला, ठिक छ, त्यो चाहिँ हुनसक्छ हगि। तर चाहिँ के छ भने सुनवाईको मौका हुँदा पनि हुने चाहिँ निर्णय त्यस्तै होला जस्तो मलाई लाग्छ हगि।
0: नेपाली कंग्रेसको आधिकारिकता निर्धारण गर्दा पार्टीको विधान, राजनीतिक दल सम्बन्धी ऐन, संविधानका होइन अन्य प्रावधानहरू निर्णायक हुँदैनन् र?
1: हुन्छ हुन्छ हुन्छ, त्यसमा त सबभन्दा पहिलो त राजनीतिक दल सम्बन्धी विधानै हो, उहाँहरूको विधानै हो, नेपाली काङ्ग्रेसको विधान हो। पहिलो तपाईँको आधार भनेको उहाँहरूको विधान हो, दोस्रो राजनीतिक दल सम्बन्धी ऐन 2073 हो। अब यो दुईटा नै मुख्य कानुन हो हेर्नुहोस् हगि, संविधानमा त धेरै लामो कुरा लेखिएको छैन, छोटो कुरा लेखिएको छ, र त्यो नियमले ऐनले चाहिँ त्यसलाई इलाबोरेट गरेको छ हगि। त्यसले गर्दाखेरि यसमा कसैले एकदमै उत्साहित भएको म देखिरहेको छु अहिले बाहिर है, कोही चाहिँ अलिक छिस्रीको पर्न खोजिया हो कि जस्तो पनि देखिन्छ।
0: होइन, कंग्रेसमा त व्यापक छ नि, कंग्रेसमा त एकतर्फ हर्ष बढाइ पनि छ नि अहिले।
1: त्यो बेकार कुरा हो, त्यो हर्ष बढाइ गरिरहनु पर्ने मैले कहीँ पनि देख्दिनँ। अब यस्तो अब यतातिर चाहिँ यत्रो चुनाव हारिरहेछ, उतातिर हर्ष बढाइ गर्ने, कोही खिचडीको पर्ने, मतलब यस्तो किसिमको टेक्निकालिटीमा नेपाली काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टी लाग्नु हुँदैन। र नेपाली काङ्ग्रेसले अब अहिले महाधिवेशन आयोजना गर्ने, जसले जित्छ, शेरबहादुर देवा पक्षले जित्छ कि गगन थापा पक्षले जित्छ, त्यसलाई चाहिँ मानेर जाने उहाँहरूको चाहिँ कार्यकर्ताहरूले जसलाई स्वीकार गर्नुहुन्छ उहाँहरूले चाहिँ के अरे पार्टी चलाएर अगाडि जानुपर्छ। नेपाली काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले यस्तो टेक्निकल स्थान दिनु कुरामा जोसिने अथवा चाहिँ खिचडीको पर्ने अवस्था चाहिँ वास्तवमा हुनु हुँदैन, यो देशको लागि राम्रो होइन। यो
0: विवादमा निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको निर्णय बीच अधिकार क्षेत्रको प्रश्न उठ्छ कि उठ्दैन?
1: अधिकार क्षेत्रको किन उठ्दैन भने निर्वाचन आयोगको आफ्नै अधिकार छ, उसले अध्यावधिक गर्ने आफ्नो अधिकारको दफा 51 अध्यावधिक गरिदिया छ होइन, त्यो उप सर्वोच्च अदालतमा रिट लाग्छ हेर्नुहोस्, जसले पनि रिट हाल्न पाउँछ, सर्वोच्च अदालतमा रिट हाले होइन शेरबहादुर देवा पक्षले, र सर्वोच्च अदालतले हालेको रिटलाई चाहिँ उसले खारेज गरिदियो सर्वोच्च अदालतले, यो गलत भयो, तपाईँहरूको चाहिँ रिट हामी मान्दैनौँ, निर्वाचन आयोगले गरेको सही छ, तपाईँहरूले दिएको रिट चाहिँ गलत छ भनेर भनिदिइसक्यो। अब डिभिजन बेन्चले भनिसकेको कुरा अहिले पुनरावलोकनमा गएर उल्टिने नउल्टिने भन्ने त होइन, तर मानिलिउँ उल्टे छ भने पनि नेपाली काङ्ग्रेसमा त्यत्रो ठुलो ड्रास्टिक चेन्ज किन आउँदैन भनेदेखि त्यो चाहिँ नि तपाईँको गगन थापा पछि आउट भएर शेरबहादुर देवा पछि इन हुने होइन। यसमा
0: जस्तो उल्टिने कुरा पनि त अघि तपाईँले भन्नुभयो नि त, यसको हस्ताक्षरको कुराहरू होला, बहुमतको कुराहरू होला, विशेष अधिवेशनको कुराहरू होला, सबै कुरा हेरिएला नि त होइन?
1: सबै हेरिन्छ, सबै डिभिजन बेन्चले सबै हेरेर गरेका छ होइन, त्यहाँको दुईजना न्यायाधीशले सबै हेरेर गर्नुभएको छ, निर्वाचन आयोगले पनि सबै हेरेर निर्णय गरेका छ होइन, अब हुने फुल बेन्चको बहसमा पनि हुने हेर्ने केही त हो नि, नयाँ कुरा त कुनै
0: कतै यो संवैधानिक इजलासमै जानुपर्ने अवस्था त आउँदैन नि होइन यो विवाद
1: होइन, त्यसमा अब यो
0: संविधानको व्याख्याकोमा पनि गम्भीर प्रश्नहरू उठेको भनेर चाहिँ कतै यसलाई लम्ब्याउने
1: जाँदैन, मैले त्यस्तो जाने अवस्था देख्दिनँ। अब यो राजनीतिक दल सम्बन्धी एउटा चाहिँ विवाद हो उहाँहरूको, त्यहाँनिर देशको एउटा ठुलो राजनीतिक दल मध्येको एउटा राजनीतिक दल हो नेपाली काङ्ग्रेस, त्यसमा चाहिँ अदालतले पनि सकेसम्म लम्ब्याएर धेरै ढिला पनि गर्नु हुँदैन, यो चाहिँ हुनेसम्म अदालतले पनि यसलाई अग्राधिकार दिएर हेर्छ होला मेरो विचारमा हगि, त्यसै कारणले त्यसरी यसलाई टुङ्ग्याउनुपर्छ, टुङ्गिन्छ र यसमा कोही पनि मैले नेपाली काङ्ग्रेसका मान्छेहरू खुसी हुने अथवा दुखी हुने यो दुइटै चाहिँ उहाँहरूको बचकना हो, उहाँहरू दुइटै पक्षले त्यो गर्नुपर्ने केही जरुरी छैन, मैले देखा छैन।
0: यो मुद्दालाई कानुनी भन्दा बढी राजनीतिक विवादलाई अदालतमा लैजाने प्रयास भनेर बुझ्न मिल्छ त्यसो भए?
1: होइन मिल्छ, यो राजनीतिक कुरा अब तपाईँको चाहिँ हामी दुईटा पार्टीका सभापति हुने को हुने भन्ने चाहिँ विवादलाई लिएर जाने अदालतमा लगेर विवादित बनाउने यी सब कुराहरू गर्नुभन्दा पार्टीभित्रै आफूले बहुमत सिद्ध गर्ने र आफूले चाहिँ के अरे निर्णय गराउनेतिर मान्छे जानुपर्छ, राजनीतिक दलका मान्छेहरू जानुपर्छ, अदालतकै भर पर्ने, अदालतकै पछि लाग्ने, अदालतले जे निर्णय गरिदिन्छ त्यतिर लाग्ने भन्दा अदालतले यद्यपि विवाद आइसकेपछि निर्णय गर्नैपर्छ अदालतले, हेर्नुहोस् अदालतले नै भन्न सक्दैन, तर पनि चाहिँ राजनीतिक दलहरू भनेको आफै मिल्ने र आफैले गर्ने कुरा हो। हामीले विश्वमा ठुला ठुला राजनीतिक दलहरूले देश चलाइराखेका छन्, उनीहरूको आन्तरिक कुरामा यसरी यत्रो ठुलो अदालतमा गएर आन्तरिक कुरामा ठुल्ठुलो विवाद भएको हामीले देखेका छैन के, त्यसैले यो राजनीतिक दलको आफ्नो मतलब चाहिँ आफ्नो हैसियत अनुसारको काम गर्न उहाँहरूले नसक्नु भएको, त्यहाँभित्र विश्वासको वातावरण नभएको, त्यहाँभित्र एकअर्कामा सहिष्णुता नभएको देखिन्छ र नेपाली काङ्ग्रेस जस्तो यत्रो एउटा चाहिँ ऐतिहासिक पार्टी र एउटा डेमोक्रेटिक पार्टीले यस्तो किसिमको स्थिति नेपाली काङ्ग्रेसमा आउनु हुँदैन थियो, आएको छ र उहाँहरू मिल्नुहोस्, मिलेर जसले जित्छ त्यसलाई मानेर जानुहोस् नेपाली काङ्ग्रेसका साथीहरू भन्न चाहन्छु।
0: होइन, तपाईँको कानुनी विश्लेषण अनुसार पुनरावलोकनले अघिल्लो फैसला उल्ट्याउने सम्भावना वा चाहिँ यथावत राख्ने सम्भावना कतिको देख्नुहुन्छ कुन आधारमा?
1: अब हेर्नु, अब यसमा मैले तपाईँलाई अघि सुरुमै पनि निवेदन गरिसकेँ, यसमा टेक्निकल कुरा हो, जस्तो अर्को पक्षलाई सुनवाईको मौका नदिएको रहेछ ल है भनेर चाहिँ पुनरावलोकन पनि सकिएको देखिन्छ, अब अर्को पक्षलाई सुनवाईको मौका दिने विषय मात्रै हो यो भन्ने देखिन्छ त्यो अहिलेको चाहिँ पुनरावलोकनको आदेशमा।
0: तर संस्थापन पक्षको त निकै ठुलो गम्भीर आशंका छ नि त, फेरि श्रीबहादुर देउबाजी आउँदै हुनुहुन्छ होइन हङकङबाट ठुलै सन्देश बोकेर,
1: मान्छे एउटा व्यक्ति कोही कताबाट आउँदै हुनुहुन्छ है, अब कहाँ जाँदै हुनुहुन्थ्यो कहाँबाट कता,
0: अघि नेपाली कंग्रेसका सहमहामन्त्रीले मलाई भन्दै हुनुहुन्थ्यो रविरा बालिनले चाहिँ कंग्रेसमाथि खेले न्यायालयमाथि खेल्न लाए भन्दै हुनुहुन्थ्यो होइन भर्खरै यसभन्दा,
1: अब रवि बालिनजीहरूले न्यायालयमा खेल्ने त्यो मैले कहीँबाट पनि देखेको छैन
0: है, तर उहाँले चाहिँ आरोप लाउनु भएको सहमहामन्त्रीले भर्खरै
1: अदालतलाई यसरी आक्षेप नलगाऊ भन्छु मैले है, अदालतले यस किसिमको कसैको खेलाइमा लागि,
0: अब गगन थापाको बढ्दो क्रेज देखेर चाहिँ कंग्रेसमा सभापति शेरबहादुर देउवाललाई नै स्थापित गर्ने, नेकपामा प्रचण्डलाई गर्ने, एमालेमा ओलीलाई गर्ने रविको डिजाइन हो यो भन्नुभयो उहाँले भर्खरै।
1: होइन त्यो त कस्तो देखिन्छ भने अब त्यो कसैले मनको लड्डु घिउसँग खानुको अर्थ अर्कै होला है, तर मलाई लाग्छ यी तिनटै पार्टीमा अहिले चाहिँ यी तपाईँले अघि नाउँ लिनुभएका बुढा व्यक्तिहरू जो चाहिँ फेलियर भइसकेका छन्, अब उनीहरूको पक्षमा यी तिनटै पार्टीमा बहुमत छ भन्ने कुरामा मलाई चाहिँ विश्वास छैन है, मान्छे संसार कहाँबाट कहाँ पुगिसक्यो, तपाईँको चाहिँ नयाँ मान्छेले नयाँ सोचमा काम गर्नुपर्ने अवस्था छ, अब तपाईँ फेरि ब्याक टु मङ्गलमान भएर उही पुरानो चाहिँ तपाईँको बुढा नेतृत्वमा जाने उही पुरानो तरिकाले चाहिँ यी तिनवटा पार्टी चलाउने हो भने त त्यो पार्टीको औचित्यै सिद्धिन्छ भन्ने लाग्छ मलाई।
0: भनेपछि जाँदा जाँदै यसको कानुनी जुन बहस अब होला पूर्ण इजलासमा त्यो जाला केही समयसम्म अदालतले यसमा चाहिँ डिस्कस छलफल चाहिँ गर्ला, दुई पक्षको चाहिँ बहसलाई सुन्ला, तर अन्ततोगत्तो नेपाली कंग्रेसले चाहिँ लोकतान्त्रिक पद्धतिबाट महाधिवेशनले नै उसलाई चाहिँ कमजोर बनाउने कि बलियो बनाउने को आउने को नआउने भन्ने कुरा क्लियर छ होइन यो अदालतभन्दा
1: क्लियर छ, र नेपाली कांग्रेस अहिले जुन अवस्थामा छ त्यही अवस्थामा महाधिवेशन हुन्छ, दुवै पक्ष मिलेर महाधिवेशनमा जानुको कुनै अर्थ छैन, त्यो जानै पर्छ, नजानुको कुनै अर्थ छैन, जानै पर्छ उहाँहरू दुवै पक्ष मिलेरै, र त्यहाँ गइसकेपछि झन्डै 6 लाख मान्छेहरूले त्यहाँ रिन्यू गरेका छ, अहिले अनलाइन रिन्यू गरेका छ, त्यत्रो मान्छेले रिन्यू गरेको पार्टीमा यस किसिमको चाहिँ टेक्निकल विवाद चाहिँ उहाँहरूले उठाउनु हुँदैन, र त्यहाँ चाहिँ जसले जित्छ उसले चाहिँ महाधिवेशनमा जित्नेले पार्टी चलाउँछ, अर्को चाहिँ बस्छ, त्यस कारणले चाहिँ उहाँहरू जस्तो डेमोक्रेटिक पार्टीले अब यो पिटण्डा गर्ने कसैलाई स्वागत गर्नेका नाउँमा चाहिँ हो हल्ला गर्ने कसैलाई अनावश्यक आक्षेप लगाउने यी सब कुराहरू चाहिँ उहाँहरू जस्तो एउटा डेमोक्रेटिक पार्टीका नेताहरूले गर्न सुहाउँदैन भन्छु मैले।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ आउनुहुन्थ्यो कानूनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहाल आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

नमस्कार, रणनीति श्रोता, आजको नेपाली बहसबाट खेम्बोमा उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ भने डिजिटल प्लेटफर्ममा फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा त्यहाँबाट पनि प्रसारण भइरहेको छ। त्यसै गरी युट्युबमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि एकसाथ प्रसारण भइरहेको छ। डिजिटल हरेक प्लेटफर्महरूमा पनि हामी एकसाथ प्रसारण भइरहेका छौं, आइरहेका छौं र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्छौं र विशेष गरी यतिखेर राजनीतिक बहस एकदमै गर्मागर्मी भएको छ, तातेको छ। नेपाली कंग्रेसको आधिकारिकता फेरि एकपटक सर्वोच्च अदालतको पूर्ण इजलासमा प्रवेश गरेको छ र अब आधिकारिकता विवादलाई फेरि पुनरावलोकन गर्ने गरी सर्वोच्च अदालतले त्यो मुद्दालाई हेरिराखेको छ। सर्वोच्चको पुनरावलोकनपछि पनि नेपाली कंग्रेसका दुवै पक्षहरू आमने सामने यतिखेर भएका छन्। संस्थापनले महाधिवेशन प्रक्रिया र इतर पक्षले राष्ट्रिय भेला नरोक्ने आफ्ना अडानहरू लिएका छन्। सर्वोच्च अदालतले कंग्रेस नेतृत्वको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको भोलिपल्ट संस्थापन र इतर दुवै पक्षले पूर्व निर्धारित आफ्ना कार्यक्रम नरोक्ने घोषणा गरिसकेका छन्। संस्थापन पक्ष गगन थापाले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकताको कानूनी प्रतिरक्षा गर्दै तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जनाएको छ भने इतर पक्ष शेरबहादुर देउवाले 29 देखि 31 साउनसम्म हुने राष्ट्रिय भेला नरोक्ने भएको छ। पार्टी सभापति थापाले कंग्रेस विशेष महाधिवेशन वैधानिक भएको दावी गर्दै यसको औचित्य फेरि पनि साबित गर्ने अवसर आएको र कारणले प्रतिरक्षा गर्ने प्रतिक्रिया दिनुभएको छ भने यतापट्टि 27-28 गति हुने भनिएको राष्ट्रिय भेला 31 गतिसम्म 29 देखि 31 गतिसम्म सारिएको छ र यसलाई चाहिँ नरोक्ने नेपाली कंग्रेसको इतर पक्षले जनाएको छ। कंग्रेसको विवाद अब के हुन्छ, फेरि एकपल्ट पुनरावलोकन हुँदैछ, यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, प्रधानमन्त्रीले भारतीय र चिनिया

0: चाहिनो समय सूचक अहिले बिहानको 10 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

देशमा कालो बजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सृजना गरी कालो बजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योग मन्त्री गौरी यादवले यस विषयमा गम्भीर चासो लिएको उहाँको सचिवालयले जनाएको छ। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरूङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गर्नुभएको थियो। आज बिहानैदेखि काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन शुरू गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने, तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्ने वा कालो बजारी गर्ने गतिविधि भेटिए तत्काल कार्यवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परि अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरिने र निगरानी बढ़ाइने गृह मन्त्रालयले जनाएको छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे देशव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 देशमा करिब 47 करोड़ 60 लाख आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। यो दिवसले विश्वभरका आदिवासी जनजातिको योगदान र उनीहरूले भोगिरहेका चुनौतीप्रति ध्यान आकर्षण गराउँदै उनीहरूको अधिकार तथा सम्मान सुनिश्चित गर्न सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्ने अवसर दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। झापामा मानव फाती द्वन्दका कारण एक वर्षमा करिब ₹2 करोड़ बराबरको क्षति भएको छ। डिभिजन वन कार्यालय छापाले आर्थिक वर्ष 2082-83 हात्ती पीड़ितलाई ₹1,79,90,686 राहत वितरण गरेको हो। कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा 6 जनाको मृत्यु भएको थियो भने 17 जना सख्त घाइते भएका थिए। मृतकका परिवारलाई जनाई ₹10 लाखका दरले ₹60 लाख र सख्त घाइतेलाई ₹26,60,862 राहत दिएको कार्यालय प्रमुख नथुनी गैवार यादवले जानकारी दिनुभयो। यस्तै 15 पशुधनमा क्षति पुगे बापत ₹1,50,191 भण्डारण गरेको अन्नको क्षति भए बापत ₹15,20,264 घरगुटमा क्षति भए बापत ₹42,54,560 र अन्न बालीको क्षति भए बापत ₹54,05,000 क्षतिपूर्ति वितरण गरिएको कार्यालयले जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार 4 गुणा बढ़ेको 150 प्रकारका औषधि उत्पादन गर्ने र 35 निशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अटलप्रति आभार व्यक्त गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले विगतमा आफूले ल्याएका सुविचारित नीति र योजनाकै जगमा संस्थाले गति लिएकोमा खुशी समेत व्यक्त गर्नुभएको छ। स्वर्ण रोग 30% घटाउन राष्ट्रिय आयुर्वेद रणनीति 10 वर्ष तथा 20 औषधिमा खुम्चिएको 370 वर्ष पुरानो वैद्यखानालाई 60% बजार हिस्सा र जीएमपी सहित पुनर्जीवन दिन प्राथमिकता प्राप्त 5 वर्षीय रणनीतिक योजना लागू गरिएको समेत उहाँले स्मरण गर्नुभएको छ। असल नीतिको निरन्तरताले मात्र समृद्ध राष्ट्र बन्ने भन्दै उहाँले सरकारका सकारात्मक कदममा सदैव साथ रहने समेत प्रतिबद्धता जनाउनुभयो। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: हरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056493495।
3: आमा, एक गिलास दही खाऊँ न, साह्रै गर्मी भयो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
6: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
7: साहिनो समय सूचक, अहिले मध्याह्नको 12 बज्यो। इट्स 12 PM।

मिनटको मध्याह 12 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउने राष्ट्रपतिको भनाई। भारतीय र चीनिया राष्ट्रका प्रधानमन्त्रीले भेट्दै कांग्रेस बैठकमा सर्वोच्चको फैसला र महाधिवेशनका विषयमा छलफल हुने। विदेशी मुद्रा कमाउने नेपालको भरोसा योग्य क्षेत्र जल विद्युत बन्दै कपिल वस्तुका पूर्व नगर प्रमुख सिंह अझै सम्पर्क विहीन। ड्रोनबाट खोजी कार्य जारी। देवानगंज घटनामा संलग्नताको आरोपमा केही व्यक्ति पक्राउ। ग्यास अभाव कायमै यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म आयात हुने। अनुगमनका लागि सादा पोस्टका प्रहरी परिचालन। पोखरामा आज 10,000 ग्यास वितरण हुँदै। हर्मुज जलमार्ग खुलाउन इरानको कड़ा शर्त। अमेरिकी नौ सैनिक नाकाबन्दी अन्त्य र युद्ध क्षतिपूर्तिको माग। र एनपीएल तेस्रो सिजन कार्तिक 9 देखि मंगसिर 5 सम्म हुने। विदेशी खेलाड़ी अनुबन्ध गर्ने क्रम शुरू। फुटबल स्टार मेस्सीलाई पितृशोक। जर्ज मेस्सीको 68 वर्षको उमेरमा निधन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपतिको सम्बोधन सम्बन्धी खबरबाट राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रममा उहाँले एक बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक नेपाल भएको बताउनुभयो। उहाँले परापूर्व कालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको समेत उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक रूपमा 36.8% रहेको पनि स्पष्ट पार्नुभयो। उहाँले विस्तारै शिक्षामा पहुँच पुर्याएर अगाडि बढ्नु आजको आवश्यकता भएको समेत बताउनु भएको थियो। प्रधानमन्त्री वारेन्द्र शाहले नेपालका निम्ति भारतीय र चीनीय राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने भएको छ। सोमबार सिंह दरबारमा प्रधानमन्त्रीसँग उहाँले बेग्ला बेग्लै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री वारेन्द्रले विदेशी राजदूतहरूलाई पहिलोपटक एक्लै एक्लै भेट गर्न लाग्नु भएको हो। उहाँले यसअघि प्रोटोकल नमिल्ने भन्दै राजदूतहरूसँग एक्लै भेट नमान्नु भएको थिएन भने प्रधानमन्त्री वारेन्द्रले यसअघि दुईपटक राजदूतहरूलाई सामूहिक शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सनिपामा दिउँसो 1 बजे बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ। बैठकमा पार्टीभित्र देखिएको पछिल्लो विवाद संस्थापनेतर समूहले आह्वान गरेको राष्ट्रिय बोला आगामी महाधिवेशन तथा सर्वोच्च अदालतको पछिल्लो निर्णय लगायत विषयमा छलफल हुने बताइएको छ। संस्थापनेतर समूहले ईसाम 29 गते राष्ट्रिय बोला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको हो। उक्त भोलालाई लिएर पार्टीभित्रको आन्तरिक विवाद थप चर्किन सक्ने देखिएपछि नेतृत्वले केन्द्रीय समिति मार्फत छलफल अघि बढ़ाउन लागेको हो। यतरसम्मले पार्टी नेतृत्वले आन्तरिक एकताका लागि अपेक्षित पहल नगरेको आरोप लगाउँदै नयाँ दल गठन गरेर अघि बढ़ने तयारी समेत गरेको थियो। तर सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा पुनः अवलोकनको बाटो खुला गरेपछि यतरपक्ष केही लचक बनेको देखिएको छ। बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे समीक्षा गर्दै विवाद समाधानका लागि आवश्यक पहल गर्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ। कम्तीमा 2 दिनसम्म चल्ने बैठकले आगामी महाधिवेशनको तयारी र पार्टीको सांगठनिक अवस्थाबारे पनि आवश्यक निर्णय लिन सक्ने कांग्रेस नेताहरूले बताएका छन्। साउन लागि यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौं लाइन बस्न बाध्य छन्। तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपतभन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टनसम्म ग्यास भित्रने गर्दछ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न पुग्ने बताउनु भएको छ। पोखरामा आज मात्र 10,000 सिलिण्डर ग्यास वितरण गरिन्छ। जिल्ला प्रशासन कार्यालय कास्कीले लाइन बढ़ेको भन्दै शुक्रबारदेखि नै किराना पसलबाटै ग्यास बिक्री गर्ने निर्णय गरिसकेको छ। जिल्ला अनुगमन समिति कास्कीले गगन गौड़ाका 200 ग्यास कम्पनीमा अनुगमन गरेर आपूर्तिबारे जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योग मन्त्री गौरी यादवले यस विषयमा गम्भीर चासो लिएको उहाँको सचिवालयले जनाएको छ। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरूङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गर्नुभएको थियो। आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन शुरू गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने, तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कार्यवाही गर्ने प्रहरी परिचालन गरिएको बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। देवानगंज घटनामा सम्बन्ध भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरीकारीले सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले केही व्यक्तिलाई घटनामा सम्बन्ध रहेको हुन सक्ने विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पक्राउ परेका व्यक्तिहरूको पहिचान नखुलाइएको बताइएको छ। देवानगंज घटनालाई उत्तेजित बनाउने एक्सनी गर्ने वा अन्य हिंसा फैलाउन भूमिका रहे नरहेको भन्ने अनुसन्धानबाट पुष्टि हुने समेत जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश सदस्य दिपेन्द्र मेहताले के युवाको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरी देवानगंजसँग सम्बन्धित भएको दावी गर्नुभएको छ। तर पक्राउ परेकाहरूको समुदाय तथा नाम लगायत विषय प्रहरीले पनि खुलाएको छैन। निर्यात खस्कदै गएको अर्थतन्त्रलाई बिजुली बलियो टेको बन्दै गएको छ। गत आर्थिक वर्षमा बिजुली निर्यातबाट 29,32,47,00,000 रूपियाँ विदेशी मुद्रा वित्रियसँगै आशा जगाएको हो। 2078 कार्तिकमा शुरू भएको विद्युत बिक्री हरेक वर्ष बढ़दैछ। पहिलो वर्ष नै 3,88,00,000,000 बिजुली बिक्री भएको थियो, जुन प्रत्येक वर्ष बढ़दो छ। नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षमा झण्डै 45,00,000,000 रूपियाँको निर्यात लक्ष्य राखेको छ। भारत र बंगलादेशको बजारमा निर्यातको दायरा विस्तार, भारतीय बजार का लागि थप सर विद्युत आयोजना स्वीकृत हुने अपेक्षा प्राधिकरणको छ। अन्तर्देशीय प्रसारण पूर्वाधारको अधिकतम उपयोगसँगै प्राधिकरणले यस वर्ष करिब 4,500,000,000 बराबरको विद्युत निर्यात गर्ने लक्ष्य अघि सारेको छ। नेपालले भारतको इण्डियन इनर्जी एक्सचेन्ज मध्यकालीन द्विपक्षीय सम्झौता तथा बंगलादेशसँगको त्रिपक्षीय व्यवस्था मार्फत विद्युत बिक्री गरिरहेको छ। निर्यातसँगै भारतीय बजारमा प्रवेश पाएका आयोजनाको संख्या पनि क्रमशः बढ़दै गएको छ। विद्युत निर्यात नेपालको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुने गएको प्राधिकरणको बुझाइ छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पछिल्लो 3 महिना विभिन्न अदालतमा 152 थान मुद्दाको जवाब पठाएको छ। यी जवाब पठाइएका विषय प्रधानमन्त्री, नेपाल सरकार, मन्त्री परिषद, मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाइएका मुद्दाहरू हुन्। चौमासिक प्रतिवेदन भए पनि प्रतिवेदनमा वैशाख, ज्येष्ठ, असार 3 महिनामा भएका कामहरूको विवरण मात्रै रहेको छ। सार्वजनिक विवरण अनुसार यस अवधिमा हेलो सरकार विद्युतीय गुनासो व्यवस्थापन पोर्टलमा दर्ता भएका कुल गुनासोहरूमध्ये 16,272 गुनासो फर्सेट भएका छन्। पुराना र नयाँ गुनासोहरू समेत गरेर भने 3 महिनाको अवधिमा 32,067 गुनासा फर्सेट भएका प्रधानमन्त्री कार्यालयले मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना बनाउँदैछ। यसको मस्यौदाका बारेमा सुदूरपश्चिम, कडाली, लुम्बिनी र कोशी प्रदेशमा छलफल र अन्तर्क्रिया कार्यक्रम संचालन गरी राय सुझाव संकलन गरिएको पनि प्रगति विवरणमा समावेश गरिएको छ। भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना मन्त्री परिषदबाट स्वीकृत भएको विषयलाई पनि समावेश गरिएको छ। प्रतिवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वरूप र प्रकृति, कार्यालयको नाम, कर्तव्य र अधिकार, कार्यालयमा रहेका कर्मचारी विवरण पनि समावेश छन्। साथै प्रधानमन्त्री कार्यालयले गरेका मुख्य कामको विवरण पनि राखिएको छ। प्रतिवेदन अनुसार 2083 साल वैशाख 1 गतेदेखि असार मसान्तसम्म 21 मन्त्री परिषद बैठक बसेका थिए भने 384 निर्णयहरू भएका छन्। शुक्रबारदेखि सम्पर्क विहीन कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको खोजीमा प्रहरीले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिम प्राप्त कुकुर झिकाएर परिचालन गरेको छ। साथै ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ। गोरुसुङ्गे क्षेत्रको जंगलमा खोजीमा सक्रिय कपिलवस्तु प्रहरी प्रमुख एससी मनोहर भट्टले सो जानकारी दिनुभएको हो। उहाँका अनुसार निरन्तर खोजी भइरहे पनि आज बिहानसम्म पनि पूर्व मेयर सिंहको अवस्था पत्ता लाग्न सकेको छैन। प्रहरीका अनुसार 65 वर्ष सिंह अन्दाजी 2 बजे कपिलवस्तु 3 स्थित घरबाट निस्कनु भएको थियो। 3:30 बजेतिर उहाँले आफू निकटका केही व्यक्तिहरूलाई जंगलमा बाटो बिर्से भनेर मोबाइल मार्फत जानकारी दिनुभएको थियो। त्यसपछि उहाँका आफन्तसहितको टोली खोजीमा निस्किँदा पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटरमा भित्र जंगल क्षेत्रमा उहाँले चढ़ने गरेको लुप्र 01013P7970 नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो। कपिलवस्तुको चेत दराई स्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा उहाँ शुक्रबार दिउँसो करिब 3:27 रामराज पुलसम्म पुगेको देखिएको जनाइएको छ। त्यसपछि उहाँको अवस्था अज्ञात रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। सामरिक रूपमा अति महत्वपूर्ण मानिने स्ट्रेप अफ हर्मुज पुनः संचालनमा ल्याउनका लागि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोप्सले कड़ा शर्तहरू अगाडि सारेको छ। इरानले अमेरिकाले लगाएको नौ सैनिक नाकाबन्दी पूर्ण रूपमा अन्त्य गर्नुपर्ने र हालैको द्वन्दमा भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने मुख्य माग गरेको छ। इरानको सर्वोच्च राष्ट्र सुरक्षा परिषदका सचिव मोहम्मद बाकर जोलखादले अमेरिकाले हर्मुज जलमार्ग खुलाउनका लागि पूरा गर्नुपर्ने छवटा प्रमुख शर्तहरू सार्वजनिक गरेका छन्। उनका अनुसार इरान र उसका पवित्र मूल्य मान्यता विरूद्धका धम केहरू बन्द गर्नुपर्ने, इरान तथा उसका क्षेत्रीय सहयोगी विरूद्धका सैन्य कार्यवाहीहरू स्थायी रूपमा रोकिनुपर्ने र इरान विरूद्धको नाकाबन्दीमा संलग्न अमेरिकी नौ सैनिक तथा हवाई फौज फिर्ता हुनुपर्ने लगायतका शर्त राखेको छ। यसका साथै हालैका द्वन्दका क्रममा भएको क्षतिपूर्ति लगायत अमेरिकाद्वारा लगाइएका प्रतिबन्धहरूको फुकुवा र इरानका फ्रिज गरिएका सम्पत्तिहरू फुकुवा हुनुपर्ने माग पनि तेहरानले अघि सारेको छ। युद्धको स्थिति होस् वा शान्तिवार्ताको परिषद यी मागहरूबाट पछि नहट्ने स्पष्ट पारिएको छ। यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी नेताहरूले आफूलाई होर्मुज जलमार्गबाट शुल्क लिने कुनै योजना नरहेको बताएको जानकारी दिएका छन्। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कार्तिक 9 गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संज्ञानले एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर 26 नोभेम्बर 21 अर्थात कार्तिक 9 मंगिर 5 संचालन हुने जानकारी दिएको हो। एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोस्ट र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। प्रतियोगिताका लागि अक्सन समेत भइसकेको छ। 8 फ्रेन्चाइज टीमले विदेशी खेलाड़ी अनुबन्ध गर्ने क्रम शुरू गरेका छन्। त्यस्तै 8 पटक बलोन डियर विजेता लियोनल मेस्सीका बुवा जर्ज मेस्सीको 68 वर्षको उमेरमा निधन भएको छ। जर्ज मेस्सीको मृत्युको खबरले अर्जेन्टिनी स्ट्राइकर मेस्सीको बाल्यकालको क्लब न्यू वेल्स ओल्ड वाइसले शनिबार पुष्टि गरेको छ भने अर्जेन्टिनी मीडियाका अनुसार जर्ज मेस्सीको निधन शुक्रबार रोसारियोको एक अस्पतालमा भएको हो। मेस्सी परिवारले हालैको विश्वकपका क्रममा जर्जको स्वास्थ्य बारे लगातार अफवाह फैलाइरहेका बेला मीडियालाई मानवता देखाउन आग्रह गरेको थियो। स्पेनिश फुटबल संघले मेस्सी परिवारप्रति समवेदना व्यक्त गरेको छ। आरएफईएफले विज्ञप्तीमा भनेको छ, स्पेनिश फुटबलको तर्फबाट हामी लियोनल र उहाँको प्रियजनहरूप्रति यस गहिरोको घड़ीमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौ। पूर्व धातु कारखाना मजदूर जर्ज मेस्सी आफ्नो छोराको अर्जेन्टिनामा पहिलो प्रशिक्षक थिए। बाल्यकालमै बार्सिलोना जाँदा उनका एकमात्र साथी थिए भने पछि उनी मेस्सीका लागि एजेन्टको भूमिकामा देखिए। ज्यादा ज्यादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउने राष्ट्रपतिको बनाई। भारतीय र चीनिया राष्ट्रका प्रधानमन्त्रीले भेट्दै कांग्रेस बैठकमा सर्वोच्चको फैसला र महाधिवेशनका विषयमा छलफल हुने। विदेशी मुद्रा कमाउने नेपालको भरोसा योग्य क्षेत्र जल विद्युत बन्दै। कपिलवस्तुका पूर्व नगर प्रमुख सिंह अझै सम्पर्क विहीन। ड्रोनबाट खोजी कार्य जारी। दिवानगंज घटनामा संलग्नताको आरोपमा केही व्यक्ति पक्राउ। ग्यास अभाव कायमै। यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म आयात हुने। अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन। पोखरामा आज मात्रै 10,000 ग्यास वितरण हुँदै। हर्मुज जलमार्ग खुलाउन इरानको कड़ा शर्त। अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य र युद्धको क्षतिपूर्ति माग। र एनपीएल तेस्रो सिजन कार्तिक 9 मंगिर 5 हुने। विदेशी खेलाड़ी अनुबन्ध गर्ने क्रम शुरू। फुटबल स्टार मेस्सीलाई पितृशोक। जर्ज मेस्सीको 68 वर्षको उमेरमा निधन। हौस् त नेपाली खबर अहिलेलाई यति नै। एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सूचना सूचना सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: सूचना सूचना सूचना, यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।

0: पाहिनो समय सूचक अहिले रातिको 8 बज्यो PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0564394595
4: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
5: आमा मलाई दुध है
4: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसुक सूचना सूचना सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ मिति 2083 साल साउन 29 गते शुक्रबार समय बिहान 11 बजे स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर
8: रेडियो साइनो 89.8 MHz
7: सूचना सूचना सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह
9: चैते धानमा नेक ब्लास्टको समस्या
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
9: रोगको लागि अनुकूल मौसम
7: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
9: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
7: खेतमा पानी जमाइराख्ने
9: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
7: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
10: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नी
11: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
10: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
11: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
12: बाबा हाम्रो पश्चिम स्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
13: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
12: सम्पर्क नम्बर 9845082997,
10: 9855010997।
4: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
1: कलेजका विशेषताहरू
2: पर्याप्त सुविधा सहित आफ्नै भवन
1: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
2: पर्याप्त छात्रवृत्ति व्यवस्था
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
3: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8

0: नमस्कार। कार्यक्रम हाम्रा आवाजको यो नवीनतम श्रृंखला लिएर उपस्थित भइसकेको छु म तपाईँका आफ्नै आवाजको साथी विजय। कार्यक्रम हाम्रा आवाज तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा सुन्न सक्नुहुनेछ। यति बेला यो कार्यक्रम प्रसारण गर्ने रेडियोहरूको नाम म लिन गइरहेको छु। सामुदायिक रेडियो दर्पण एफएम 99.2 मेगाहर्ज चोरमारा, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिभाङ रोल्पा,
1: रेडियो साइनो 89.8 मेगाहर्ज मेगौली चितवनबाट यो कार्यक्रम तपाईँले सुन्न सक्नुहुनेछ। ग्रेड एफएम ग्रेड कम्बिनेशन 106.4 मेगाहर्ज खैरनी चितवनबाट यो कार्यक्रम तपाईँले सुन्न सक्नुहुनेछ। रेडियो काउसुती 102.6 मेगाहर्ज काउसुती नवलपुरबाट यो कार्यक्रम तपाईँले सुन्न सक्नुहुनेछ। रेडियो जागरण 93.6 मेगाहर्ज रूपन्देही बुटोलबाट यो कार्यक्रम तपाईँले सुन्न सक्नुहुनेछ। हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछापबाट यो कार्यक्रम तपाईँले सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो आवाज केवल तपाईँको लागि तयार पारेको कार्यक्रम हो। यो कार्यक्रममा हामीले लामो समयदेखि अपाङ्गताको क्षेत्रमा काम गर्दै आउनुभएको व्यक्ति एवं प्रतिभाशाली व्यक्तिसँग कुराकानी गर्ने गर्दछौ। आज भने हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ लुम्बिनी अपाङ्गता दृष्टिबीन असहाय आश्रमको अध्यक्ष लीलाराम रोक्का मगर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँसँग रहेर हामी कुराकानी गर्दछौ। लागो श्रोता लीलाराम रोक्का मगरसँग कुराकानी तर्फ लीलारामजी तपाईँलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: हजुर आरामै छौँ। हजुर आराम हुनुहुन्छ?
1: तपाईँको परिचय दिनुहोस्। तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो?
2: मेरो नाम लीलाराम रोका मगर, रोल्पा जिल्लाको लुङ्गरी गाउँपालिका वार्ड नम्बर 1 पाङ भन्ने ठाउँमा 2054 जन्मभएको मेरो, र अहिले म हाल लुम्बिनी अपाङ्ग दृष्टिबीन आश्रम तिलोत्तमा नगरपालिका वडा नम्बर 7 टोलानीमा रहेको आश्रममा आश्रय बसिरहेको छु र उक्त आश्रमको अध्यक्ष छु।
1: यो संस्थाको कहिले स्थापना भयो यसको विषयमा पनि जानकारी गराउनुहोस् न यति बेला।
2: लुम्बिनी अपाङ्ग दृष्टिबीन आश्रम मिति 2073 सालमा स्थापना भएको हो भने 2075 सालमा गएर जिल्ला प्रशासन भैरवदेखि दर्ता भएर अहिले सञ्चालन भएको छ।
1: स्थापनाको समयमा के कसरी स्थापना गर्नुभयो, त्यो समयमा के दृष्टिकोणको साथमा यो संस्था स्थापना गर्नुभएको थियो, उद्देश्य के थियो, यसको विषयमा पनि जानकारी गराउनुहोस् न यति बेला।
2: हजुर एकदमै समय सान्द्रुप गर्नुभयो। हाम्रो यस लुम्बिनी अपाङ्ग दृष्टिबीन आश्रम सुरुमा मेरा अग्रज दाजु दिदीहरूले स्थापना गर्दाखेरि हामीले स्थापना गर्दाखेरि चाहिँ यो 2073 सालमा स्थापना गर्दाखेरि चाहिँ सम्पूर्ण अपाङ्ग दृष्टिबीन बेचारालाई सारा दिनु आजको मानवीय कर्तव्य हो भन्ने नारा राख्यौं। हामी पनि बाँचौं अरूले पनि बचाउ भन्ने उद्देश्य राख्यौं। अर्थात् हामी एउटा अपाङ्ग छौं दृष्टिबीन छौं तर हामीभन्दा अझ अशक्त अझ बेसारा अपाङ्गता भएका व्यक्तिहरूलाई जुन घर पुराले हेरेका छैनन् समाजले हेरेका छैनन् ती अपाङ्गता भएका व्यक्तिहरूलाई त्यो शिक्षाबाट वञ्चित भएका दिन अभिभावक दिन अनाथ बालबालिकाहरूलाई बुवामा हुनुहुन्छ अशक्त हुनुहुन्छ तिनका बालबालिकाहरूलाई चाहिँ घाँसवास कपाल शिक्षा स्वास्थ्य दिने हेतुले चाहिँ आश्रम स्थापना गरेर अहिले हामी सञ्चालन गरेको छ।
1: स्थापनाको समयमा के कस्ता संघर्षहरू गर्नु पर्यो तपाईँले यो संस्था स्थापना गर्दा, त्यति बेला संघर्ष गर्ने व्यक्तिहरूलाई सम्झनु पर्दा आज को कोलाई सम्झनुहुन्छ, कसरी सम्झनुहुन्छ?
2: यो 2073 सालमा स्थापना गर्दाखेरि मेरा अग्रज दाजु दिदीहरू हुनुहुन्थ्यो यस आश्रममा चाहिँ जस्तो पूर्वाध्यक्ष मिरा कुमारी खड्का छेत्री, पूर्वाध्यक्ष पदमबहादुर नेपाली, पूर्वाध्यक्ष पप्पु थापा, पूर्व सचिव मन ढेगामगरहरूले हामीहरू चाहिँ स्थापना गर्दाखेरि आफ्नो जनाका व्यक्तिहरूले एउटा सङ्घर्ष कोठाको भाडाको कोठामा बसेर चाहिँ सङ्घर्षपूर्ण एउटा सन्ना बिछाएर गुन्द्री बिछाएर एउटा हामी भुइँमा चाहिँ सोचेर त्यसरी चाहिँ हामीले संस्था स्थापना गऱ्यौँ र त्यो संस्था स्थापना गर्ने क्रममा हामी एकदमै दुःख पछि सुक्ख आउँछ भन्ने एउटा मनमा चाहिँ एउटा खुसी राखेर होइन एउटा उद्देश्य राखेर चाहिँ हामी संस्था अगाडि बढायौँ। बढाउँदै बढाउने क्रम जस्तो छ अन्तरालमा हामी भाडाको घरमा हामी चाहिँ भुटोल 15 उजालापुर भन्ने ठाउँमा चाहिँ हामी भाडामा बस्थ्यौँ भने अहिले चाहिँ हामी तिलोत्तमा नगरपालिका वडा नम्बर 7 केवलानी भन्ने ठाउँमा आफ्नै भवनमा चाहिँ अहिले यो वैशाखको 9 गते अथवा 2083 साल वैशाखको 9 गते चाहिँ अहिले हामी आफ्नै भवनमा सरेका छौँ।
1: त्यो भवन बनाउनको लागि पनि तपाईँलाई धेरै संघर्षहरू गर्नु पर्यो होला। भवन बनाउने क्रममा तपाईँलाई आर्थिकको आवश्यकता पर्छ, ती आर्थिक पाटोको कुरा कहाँबाट जुटाउनु भयो र भवन कसरी बनाउन सफल हुनुभयो, भवन बनाउँदा कतिको संघर्ष गर्नु पर्यो, यसको विषयमा पनि जानकारी गराउनुहोस् न यति बेला।
2: हजुर, यो हाम्रो आश्रममा चाहिँ 26 जना अपाङ्ग भएका व्यक्तिहरू, अनाथ बाल बालिका, पेसारा व्यक्ति, दृष्टिविहीन गरेर 26 जनालाई आशिष दिइरहेका छौँ। एकजना हाम्रो सहयोगी हुनुहुन्छ। त्यो हाम्रो जुन आयोग कुनै पनि एनजिओ नेपाल सरकारको नभएको हुनाले विभिन्न स्थानीय समुदायका बुवा आमा दाजुभाइ दिदीबहिनीहरूको आफ्नो जन्मदिनको अवसरमा, नानी बाबु जन्मदिनको अवसरमा, पितृको सम्झनामा केही लाइन्स क्लबहरू किसान संस्थाले सहयोग गरेर चलेको हुनाले गर्दाखेरि भवन निर्माणको लागि चाहिँ हाम्रो आफ्नै त्यसमा आफ्नै बोलबुटामा चाहिँ भवन निर्माण गरेका छ गर्न सकेका थिएनौँ। हामी भुटिङको चहरामा भाडामा थियौँ तर लाइन्स क्लब अफ सनसाइन भलबारी भन्ने एउटा संस्था थियो, त्यस संस्थाको अध्यक्ष चाहिँ पहिला अन्जु आचार्य खनाल मेम हुनुहुन्थ्यो। उहाँले हाम्रो आफ्नो सहयोग गर्न आउँदाखेरि हाम्रो दयनीय अवस्था एकदम दुःख अवस्था देखेर उहाँले हाम्रा निम्ति भनी हाम्रो आश्रमको लागि भनी जग्गा पहल गर्नुभयो र त्यो समस्या चौलानीमा एलबल एक कठा जग्गा उपलब्ध भयो र त्यही जग्गामा नै उहाँहरूले नि भवन निर्माणको लागि पहल गर्नुभयो, विभिन्न संस्थासँग सहयोग माग्नुभयो, स्थानीय सरकारसँग सहयोग माग्नुभयो, आफ्नै सहयोगमा चाहिँ यो भवन बनाइदिनु भयो। अहिले एक तला सम्पन्न भएको छ, माथि एक तला चाहिँ प्रस्ताने काम चलिरहेको छ। यसै गरेर चाहिँ अहिले हामी अहिले आफ्नै भवन चलाउँछौँ सर।
1: तिरोत्तमा नगरपालिकाले कतिको सहयोग गरेको छ त्यो सबै भवन बनाउनको लागि? तिरोत्तमा नगरपालिकाको मात्रै सहयोग छ कि अरूको पनि सहयोग छ?
2: यसमा तिरोत्तमा नगरपालिकाको केही सहयोग छ, बुडुल महानगरपालिकाको अलिकति केही सहयोग छ भने विभिन्न संस्थाहरू, त्यसपछि कमलर ट्रस्ट भन्ने एउटा भैरवमा हाम्रो कलाधार पन्त सर हुनुहुन्छ, उहाँको ट्रस्टले केही सहयोग गर्नुभएको छ र जुन भवन निर्माण कार्यमा जुन खट्नुभएको छ उहाँहरूको सहयोग छ, त्यसै गरी सम्पूर्ण समुदायका व्यक्तिहरूको सहयोग छ।
1: आज तपाईँको त्यो संस्था चलाइरहँदाखेरि त्यहाँ अहिले अपाङ्गता भएका व्यक्तिहरू कस्तो कस्तो प्रकारको अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरू कहाँ कहाँबाट हुनुहुन्छ?
2: हजुर, अब हाम्रो आश्रममा चाहिँ विभिन्न ठाउँका हुनुहुन्छ, यहाँ बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक मान्ने सङ्गत भएका साथीहरू चाहिँ छौँ। यो धेरै लगभग धेरै जिल्लाको छौँ सर। यहाँ
1: कस्तो कस्तो अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ त्यहाँ अहिले यति बेला?
2: यहाँ तपाईँको बालबालिकाहरू पनि अब तपाईँको विभिन्न क्षेत्रका हुनुहुन्छ, विभिन्न ठाउँ जुन पालिकाले चाहिँ अहिले एक्सपाइतिर पठाउनु भएको छ त्यस्तो ठाउँको बालबालिकाहरू चाहिँ हाम्रो आश्रममा आश्रमतिर चाहिँ अहिले
1: शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, कस्तो कस्तो प्रकारको अपाङ्गता भएका व्यक्तिहरू तपाईँले राख्नु भएको छ?
2: हजुर, शारीरिक अपाङ्ग साथीहरू 3-4 जना हुनुहुन्छ, त्यसै दृष्टिहीन साथीहरू 4-5 जना हुनुहुन्छ, त्यसै गरी बाल बालिकाहरू 12 जना हुनुहुन्छ, त्यसै गरी हाम्रा सहयोगी कर्मचारीहरू 2-3 जना हुनुहुन्छ।
1: त्यहाँ अनाथ पनि बाल बालिकालाई राखिन्छ?
2: हजुर, अनाथ बाल बालिका हामी कहाँ 7 जना हुनुहुन्छ, 8 जना हुनुहुन्छ, त्यसै गरी जुन विभाग बुवामा चाहिँ नभएका ती बालबालिका हुनुहुन्छ भने अशक्त अपाङ्ग साथीहरूको बाबु नानीहरू 4-5 जना हुनुहुन्छ, गरी 12 जना हुनुहुन्छ।
1: यसरी उहाँहरूलाई तपाईँको आफ्नो भवनमा राखिरहँदाखेरि त्यहाँ आर्थिक पाटो पनि चाहिन्छ, संस्था चलाउनको लागि आर्थिक आवश्यकता पर्छ, त्यो चाहिँ कसरी जुटाउनु भएको छ?
2: यो हाम्रो संस्थालाई एकदम गाह्रो छ हेर्नुहोस् होइन। अब हाम्रो आय भने चाहिँ हामीले विभिन्न ठाउँहरूमा विभिन्न क्षेत्रमा चाहिँ कलाकला देखाएर साङ्गीतिक कार्यक्रम गरेर जुन सहयोग सङ्कलन हुन्छ त्यो एउटा आर्थिक पाटो त्यो छ। अर्को चाहिँ तपाईँको विभिन्न अघि नै भनिमाथि भनिसके विभिन्न व्यक्तिहरूले चाहिँ आफ्नो जन्मदिनको बेलामा पितृको सम्झनामा विभिन्न हाम्रो नानी बाबुहरूको जन्मदिनको बेला भयो केही लाइन्स क्लब संस्थाहरूले चाहिँ खाद्यान्न शरीर सामग्री केही अब केही मात्रामा आर्थिक सहयोग गर्नुहुन्छ। त्यसैले नै बालबालिकाहरूको
1: तपाईँले स्कुलमा पनि पढिरहनु भएको छ भन्दै हुनुहुन्थ्यो, स्कुलमा बाल बालिकाहरूलाई नि शुल्क शिक्षा छ कि अथवा चाहिँ शुल्क तिर्नुपर्ने अवस्था छ कि के छ?
2: हाम्रो बाबु नानीहरू चाहिँ सबैजना नानी बाबुहरू नर्मलै हुनुहुन्छ, अनाथ बाल बालिकाहरू अनि हामी अपाङ्ग भएका साथीहरू चाहिँ नर्मलै हुनुहुन्छ। स्कुलले चाहिँ जस्तो अहिले पहिला हामी भाबुटोलमा भाडा बढ्दाखेरि बोर्डिङ स्कुलमा पढ्थ्यो हाम्रो नानी बाबुहरू अनि अहिले चाहिँ श्री गौतम माध्यमिक विद्यालय सरकारी स्कुलमै बाबु नानीहरू पढ्नुहुन्छ तर इङ्ग्लिस मिडियममा पढ्ने भएको हुनाले केही शुल्क चाहिँ हामीले तिर्छौँ। एक्जाम फीहरू भयो त्यही अब केही फीहरू चाहिँ भने मन्थली फीहरू अथवा भर्ना फीहरू चाहिँ स्कुलले
1: नगरपालिकाबाट तपाईँहरूलाई वार्षिक रूपमा सहयोग हुन्छ कि अथवा कुनै कार्यक्रममा मात्र सहयोग हुन्छ?
2: अहिले हाम्रो यो निष्ठान्त चाहिँ भवन निर्माण कार्यमै अगाडि बढेको हुनाले भवन निर्माणको लागि नै नगरपालिकाबाट केही अब केही संस्थाबाट त्यसले सहयोग गरेको हुनाले अहिले चाहिँ हामी निष्ठान्त भवन निर्माण नै छौँ।
1: कति जति तपाईँलाई नगरपालिकाले सहयोग गर्यो?
2: यो चाहिँ यस्तो छ, अब यति नै भनेको अब यो एक वर्षदेखि अब हाम्रो भवन निर्माण कार्यमा चाहिँ ल 5-6 वर्ष लाग्यो काम गर्न चाहिँ, त्यसले गर्दाखेरि छोरछोरी कहिले अब तापसलाई कहिले 5 सल्लाह गरी गरी अब कहिले अन्तर्ला त्यसै गरी गरी बजेट चाहिँ नगरपालिकाले व्यवस्था गरेर भवनले अगाडि बढाएको छ।
1: सबै प्रकारको व्यक्तिलाई आश्रममा राख्दा के कस्ता चुनौतीहरू समस्याहरू आइपर्छन् यसको विषयमा पनि जानकारी गराउनुहोस्।
2: हाम्रा सहारा यी बाबु नानीहरू हुन्छन् र यिनीहरू बाबु सहारा चाहिँ हामी हुन्छौँ भन्ने ढुङ्गा भएर माटोको ढुङ्गा होस् भन्ने हेतु चाहिँ हामी यसरी चाहिँ हरेक अर्काको सहाराको सायद चाहिँ यी बाबु नानीहरूले केही हामीले यिनीहरूको पढाइ लेखाइमा केही यो नि गऱ्यौँ भने कमसेकम भोलि नै आफ्नो भविष्य राम्रो बनाउन सक्छन्। यी अस्वस्थ अपाङ्ग साथीहरूलाई चाहिँ केही उनले घाँसपासमा हामीले केही सहयोग गर्यौँ भने चाहिँ कमसेकम उनको आफ्नो भगवान् भरपुराले हिजो नहेरेका अब व्यक्तिहरूलाई चाहिँ केही राहत हुन्छ कि भन्ने त्यसरी चाहिँ हामीले आफ्नो स्थापना गर्यौँ र अहिले त्यही अनुरूप नै तयार गर्छौँ।
1: तपाईँको संस्थामा अहिले कतिजना सदस्य हुनुहुन्छ, कार्य समिति कतिजनाको हुनुहुन्छ यसको विषयमा जानकारी गराउनुहोस् न।
2: हजुर, यो हाम्रो आश्रममा चाहिँ 7 जनाको कार्य समिति छ, निष्ठान्त चाहिँ अपाङ्गता भएका व्यक्तिहरू समितिमा हुनुहुन्छ।
1: यो महासंघमा दर्ता भएको के होइन के छ?
2: नेपाल महासंघ
1: अब तपाईँको उद्देश्य के छ? यो संस्थालाई कसरी अगाडि बढाउने के छ सोचाइ, कस्तो दृष्टिकोण राख्नु भएको छ संस्थालाई अगाडि बढाउनको लागि?
2: अभिभावक दिन भएका दिन निष्ठान्त चाहिँ परिवारले नहेरेका अनाथ बाल बालिकाहरूले शिक्षा दिने, अझ त्यसै गरी अब अशक्त अपाङ्ग साथीहरू दिन एकजात खानालाई एकदम गाह्रो छ कहिले हेरेका छैन भने त्यसलाई एक तरिका राखेर चाहिँ सहयोग गर्ने सेवा गर्ने, किनभने हाम्रै जति गाउँले सहयोग सेवा गर्छौँ त्यो हाम्रै सेवा हुन्छ। किनभने अहिले हामी एउटै वर्ग भएको हुनाले कोही अब कोही दृष्टिहीन छौँ, कोही अशक्त अपाङ्ग छौँ, कोही अलि सक्ने छौँ, कोही अलि नसक्ने छौँ, त्यो भएर नसक्नेले सक्नेले हेरौँ सहयोग गरौँ होइन, नसक्ने सहयोग लौ भन्ने हामी अगाडि बढिरहेका छौँ। मैले चाहिँ आशामा चाहिँ अहिले चाहिँ हामी अब विभिन्न संस्थासँग विभिन्न व्यक्तिसँग हातेमालो गरेर सहयोग गरेर चाहिँ
1: अब तपाईँको परिवारमा को को हुनुहुन्छ र तपाईँ कस्तो प्रकारको अपाङ्गता हुनुहुन्छ यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
2: हजुर, मेरो परिवारमा अहिले श्रीमती हुनुहुन्छ, लोभिजन हुनुहुन्छ, त्यसै गरी यस आश्रमकै चाहिँ भान्सी हुनुहुन्छ, आश्रम स्थापना कालदेखि नै उहाँ भान्सीमा हुनुहुन्छ। म पहिला चाहिँ तपाईँको कपिलवस्तु जिल्लामा पलिस्टीसम्म पढेँ बेरेलिपिमा, त्यसै गरी पाल्पा गरेर मैले पाल्पा चाहिँ ब्याचलर गरेँ बेरेलिपिबाटै। उहाँ आश्रम स्थापना कालदेखि नै उहाँ भान्सी रूपमा हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ। त्यसै गरी म पछि आएँ, म आएपछि अहिले म यस आश्रमलाई अगाडि नेतृत्व गरेर अगाडि बढाइरहेका छौँ, 26 जना साथीहरूलाई अगाडि बढाइरहेका छौँ। त्यसरी यस आश्रममा मेरो श्रीमती बस्ने छोरी पनि थिइन्, अहिले कक्षा 4 पढ्थिन्। हाम्रो 3 जना परिवार छ भने मेरो जन्म भयो चाहिँ मैले अघि नै भन्थेँ रोल्पा जिल्लाको लुङ्गुडी गाउँपालिका बनाउने एक नम्बर पर्छ, एकदम दुर्गम ठाउँमा। त्यहाँ चाहिँ दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ, आमा चाहिँ आमा हुनुहुन्छ।
1: तपाईँ दृष्टिबीन हुनुहुन्छ, हल्का देख्नुहुन्छ कि अथवा पूर्ण देख्नुहुन्न कि, के कारणले तपाईँ दृष्टिबीन हुनुभयो यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
2: हजुर, म सानोमा मैले पूर्ण रूपमा देख्थेँ, पहिला साङ्गानी थिएँ, सानोमा विश्व दृष्टि जन्थे, 9-10 वर्षको उमेरमा 81 आँखामा आनो आयो, आनो आयो, आनाको पोचा गरेर खुला परेको आँखामा, गाउँघरमा चाहिँ लामा धामी झाँक्रीले चाहिँ त्यो खुला झार्ने चलन थियो। रोल्पा जिल्लामा हाम्रो आफ्नो विकट ठाउँ, किनभने डक्टरको चलन थिएन, लामा धामी गर्ने चलन थियो आजभन्दा 10-12 वर्ष अगाडि कुरो, 10-15 वर्ष अगाडि कुरो। त्यसले गर्दाखेरि आँखामा खुला जाने क्रममा मरिचको दानाले चाहिँ तपाईँ पुग्दाखेरि मेरो आँखा त्यसरी बिग्रेन, बिग्रेपछि म दृष्टिबीन हुन पुगेँ। अहिले मैले हल्का देखाउँदा देख्छु, बत्तीहरू बोलेको होइन, उज्यालो अँध्यारो, कपडाको कलर देख्छु, मान्छेहरू हिँडेको देख्छु, तर मैले 3 दिन को हिँड्नुभयो अथवा मान्छे हिँड्नु भयो कि नहिँड्नु भन्नु त्यस मैले 3 दिन।
1: त्यसपछि तपाईँले उपचार गर्न कहाँ कहाँ जानुभयो, के भयो, उपचार गर्न जानुभयो कि भएन, अहिले तत्कालीन रूपमा तपाईँको आँखा देखाउनु भएको छ कि छैन, नयाँ प्रविधिसँगै तपाईँको आँखाको उपचार गर्न सक्ने सम्भव हुने अवस्था छ कि छैन, के छ?
2: मैले उपचारको लागि चाहिँ पहिला मैले त्यो थाहा पनि भएन। सानो म पहाडबाट तराई झरे सङ्कलन छ, अनि तराई झर्दाखेरि मैले यो बाद्रीगञ्जमा बाद्रीगञ्ज कविलास जिल्लाको बाद्रीगञ्जमा एउटा आँखा हस्पिटल थियो, कृष्णनगरमा आँखा हस्पिटल थियो कविलास जिल्लाको, त्यहाँबाट देखाएँ। देखाउँदाखेरि डाक्टरले अब हुन्छ जस्तो कुरा गर्नुभयो, त्यसपछि फेरि उहाँहरू हुँदै जस्तो कुरा गर्नुभयो। त्यसरी स्कुलमै मैले त्रिओदारी मावि ओदारी भन्ने ठाउँमा यो बालगङ्गा नगरपालिकाभित्र पर्छ भित्र, त्यहाँबाट मैले पढ्दाखेरि त्यो स्कुलमा सिकिरहेको छु, त्यो कुरा देखाउँदाखेरि तपाईँको आँखा हुँदैन भन्ने कुरा गर्नुभयो, नभए भन्दाखेरि त्यतिको हुँदैन भनेर चाहिँ मैले यसो आँखा देखाएँ, आँखा हस्पिटल देखाएँ छोडेँ। र मैले यस्तो अहिले नयाँ प्रविधि अनुसार अब नयाँ नयाँ अब अहिले विकास हुँदैछ, काठमाडौँको तिलगङ्गा आँखा हस्पिटल भयो, भैरवको रणवीरका आँखा मैले देखाएन गएको छैन, गएको छैन नगएको भएको भन्दाखेरि चाहिँ अब एकचोटि चाहिँ हाम्रै आश्रममा मैले शिविर माग गरेको थिएँ। माग गर्दाखेरि यो फुलबन्दी जिल्लामा एउटा श्रीकृष्ण मित्रलाई भन्ने आँखा हस्पिटल छ, उहाँले सिस्टी गर्दाखेरि तपाईँको आँखाको पर्दा एकदम ठिक छ, अनि त्यसपछि भित्र आँखाको एउटा लेन्स भन्नु कि नानी के ठिक छ, तपाईँको आँखा चाहिँ सिस्टी गर्दा नै पता गरेर हुन सक्छ भन्ने सम्भावना चाहिँ देखाउनु भएको छ। त्यही हो, अब कहिले अब समय हुँदैन, कहिले अब आर्थिकले हुँदैन, किनभने अब सेवा गर्ने ठाउँमा लाग्यो भने त आर्थिक हुँदैन, कहिले अब समय हुँदैन, त्यसले गर्दाखेरि त्यो म आफ्नो आँखाको उपचारलाई।
0: हामी कार्यक्रमको दोस्रो सेगमेन्ट सिधा कुरामा छौँ र यो सेगमेन्ट अन्तर्गत हामी तपाईँलाई तीनवटा प्रश्न सोध्छौँ, तपाईँले त्यसको सिधा उत्तर दिनु होला है। त तपाईँको संस्थाले पैसा उठाउनु भएको छ, त्यसको सही सदुपयोग हुन पाएको छैन, व्यक्तिले कुम लागेको छ भन्ने आरोप छ, के यो सत्य हो?
2: होइन।
0: पुष्टि गर्ने आधार के छ?
2: यो चाहिँ नितान्त सुरामरण संस्था हो, किनभने अपाङ्गता भएका व्यक्तिले नै अपाङ्गतालाई सहयोगको लागि खोलेको हुनाले गर्दाखेरि त्यो चाहिँ नितान्त चाहिँ यी संस्थामा अपाङ्ग भएका व्यक्तिहरू नै समितिमा भएको हुनाले त्यो चाहिँ छैन। जति पनि संकलन हुन्छ त्यो संस्थाको कोष छ, कसको जम्मा हुन्छ त्यो कोषबाट नै यी आश्रम भएका अपाङ्गता भएका व्यक्तिहरूको लालन पालन घाँसवास तपन यी बालबालिका व्यस्त हुन्छ।
0: तपाईँको संस्थाको अधिवेशन र साधारण सभा टाइममा हुँदैन, आफ्नै ढङ्गले हुन्छ भन्ने कुरा छ, साँचो
2: हो? होइन, हाम्रो संस्थाको नेपाल सरकारकै संस्था संस्थाको ऐन अनुसारै हाम्रो हरेक वर्ष चाहिँ संस्थाको अधिवेशन हुन्छ र संस्थाको चाहिँ हरेक वर्ष नवीकरण हुन्छ र अडिट पनि हुन्छ।
0: नगरपालिका तथा अन्य ठाउँबाट आएको पैसाको पारदर्शिता भएन भन्ने आरोप छ, के साँचो हो?
2: यो चाहिँ होइन, किनभने नगरपालिका विभिन्न संस्थाहरूले अहिले हामीलाई निशान्त चाहिँ प्रयोग गरेको छैन, भवन निर्माणलाई सहयोग गर्नुभएको छ, त्यो भवन निर्माणको लागि चाहिँ छुट्टै भवन निर्माण समिति छ, समितिले नै त्यो सहयोग गरेर कोष हेर्नुहुन्छ भने हाम्रो आसाम संसारको लागि नगरपालिकाबाट सहयोग आएको नआएको हुनाले गर्दाखेरि चाहिँ त्यो छैन।
0: कार्यक्रम निकै अन्ततिर छ, अन्तमा तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ?
2: मैले हजुरलाई धन्यवाद दिन चाहन्छु र हजुरको यस प्रोग्राम कार्यक्रमलाई धन्यवाद दिन चाहन्छु, यसको रेडियो प्रोग्राम धन्यवाद चाहन्छु, जति पनि यो हाम्रो तपाईँको कार्यक्रम सुनेर अथवा मेरो इन्टरभ्यू सुनेर सुन्नुहुने आदरणीय दाजुभाइ दिदीबहिनीलाई के भन्न चाहन्छु भने हाम्रो यस लुम्बिनी अपाङ्ग दृष्टि विज्ञान आश्रम तिलोत्तमा नगरपालिका वडा नम्बर 7 केवलानीमा वडा नम्बर 7 कोटाकाल आरेमा मंगलापुर चोकबाट पूर्वतिर 1 किलोमिटर पूर्व वडा नम्बर 7 कोटाकाल आरेमा छ। यो आश्रममा नितान्त अपाङ्गता भएका व्यक्तिहरू अनाज बालबालिका बेचारा बालबालिका जुन परिवारले नहेरेका ती घाँस खपत सम्बन्धित भएका अपाङ्ग भएका व्यक्तिहरूलाई घाँस व्यवस्था छ र अभिभावकहीन अनाथ बालबालिका बेचारा बालबालिकाहरूले बस्नको लागि जथेष्टले व्यवस्था छ। नितान्त यहाँ पैसा लाग्दैन, यस्तो जुन सबैको समुदायमा कि त्यस्ता दृष्टिहीन व्यक्तिहरू अथवा अपाङ्ग व्यक्ति हुनुहुन्छ, अनाथ बालबालिकाहरू हुनुहुन्छ जो शिक्षा पाउन सकेको छैन, त्यस्ता व्यक्तिहरू तपाईँले हाम्रो लुम्बिनी अपाङ्ग दृष्टिहीनता आश्रममा चाहिँ सम्पर्क गरेर लिन सक्नुहुन्छ। कुनै पनि पैसा लाग्दैन, किनभने यस आश्रममा नितान्त अपाङ्गता भएका व्यक्तिहरू नै सञ्चालन गरेको हुनाले एक अर्काको सहाराको रूपमा यस आश्रम भएको छ। अनाथ बालबालिको सहारा, अपाङ्गता भएको व्यक्ति अपाङ्गता भएको व्यक्ति सहारा बालबालिका बालबालिका भएको छ। त्यस कारण तपाईँहरू समुदायमा यस्ता व्यक्तिहरू हुनुहुन्छ भने पनि हाम्रो हामीले सम्पर्क गरेर हाम्रो आश्रमसम्म पुर्याउन सक्नुहुन्छ भने तपाईँहरूको जन्मदिनको अवसरमा बर्थडे सिक्किएको सहयोगमा स्कुल शिक्षाको सहयोगमा चलेको हुनाले तपाईँहरूले जुन अपिल गर्न चाहन्छु आदरणीय बुवामा तथा दिदीमा यस विदेशमा रहने नेपालमा रहनुहुने सक्दो तपाईँहरूले सहयोग गर्न सक्नुहुन्छ र तपाईँहरूले सहयोग गरेको सहयोगले यी बालबालिकाहरूको लगभग 50-60 टेवा मिल्छ र यो अनुसन्धान तालिकाको भविष्य हुन सक्छ। एक थुकी सय थुकी सक्यो भने तपाईँहरूले सबैले थोरै थोरै गरेर धेरै हुने हो, तपाईँले दिँदा थोरै होला तर हाम्रा निम्ति धेरै हुनसक्छ। त्यस कारणले सक्दो सहयोग गर्नलाई पनि म अपिल गर्न चाहन्छु। त्यसै गरी यस आसनको ठेगाना त्रिवन नगरपालिका वडा नम्बर 4 केवलानी पनि लिन पर्छ भने हाम्रो आसनको फोन नम्बर रहेको छ 98577173 98577173 98471 98471 भन्दै आज हामीहरू र हाम्रै कार्यक्रम आसनको बारेमा मेरो त्यस बारेमा जुन विदेशहरूले बोल्नलाई एकदमै सहयोग गर्नुभयो, हामीले बोल्ने मौका दिनुभयो, त्यहाँदेखि विदेशहरूको प्रोग्राम कार्यक्रम जानकारी चाहिँ
0: हुन्छ। तपाईँको व्यस्त समय र गहन विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद,
0: नमस्कार। भर्खरै तपाईँले सुन्नुभयो लुम्बिनी अपाङ्ग दृष्टिबीन असहाय आश्रमका अध्यक्ष लीलाराम रोका मगरसँग गरेको कुराकानी। यो कुराकानीसँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ, जसको लागि नम्बर रहेको छ 98-6183-587। यति सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो शेरसम्म पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै समयमा छुटिनु भनेको बाध्यता र व्यवस्था होइन, अनुशासन हो। यही अनुशासन पालन गर्न आगामी तपाईँलाई भेट्नमा आउने नै छु। त्यति समग्रलाई तपाईँको आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: कार्यक्रम संविधान विपरीत भएको सर्वोच्चको ठहर, सतर्कता केन्द्रद्वारा 9,000 कर्मचारी कार्यवाहीमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको सीमाले छुट्याएका सम्बन्धले जोड़िएका शीर्षकको शुभ समाचार।
1: नेपाल भारत सीमामा धेरै ठाउँमा विवाद र असुरक्षाका खबर सुनिन्छन् तर सीमाका सबै कथा त्यस्ता छैनन्। कञ्चनपुरको कृतिया कवर र इलामको श्री बुङमा सीमा स्तम्भले दुई देश छुट्याए पनि दैनिकी संस्कृति र सम्बन्धले मानिसलाई जोड़िराखेको छ। यहाँ खेतीपातीदेखि बिहेबारी, किनमेल, विपद व्यवस्थापन र सामाजिक संस्कारसम्म दुवैतर्फका बासिन्दा एक अर्काको भरपर्दा छिमेकी मात्र होइनन्, आफन्त झैं बनेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 10 को कृतिया कवर महाकाली र जोगबुढ़ा नदी पारी भारतको उत्तर प्रदेश स्थित पीलीभीत जिल्लाको नौजलिया क्षेत्रको कृतिया कवर बंगाली बस्तीसँग जोड़िएको छ। पारीको कृतिया कवरमा बंगाली समुदायको बसोबास भएकाले यहाँ उक्त बस्ती बंगाली बस्तीका नामले चिनिन्छ। महाकाली किनारको 21 नम्बर र जोगबुढ़ा किनारको 20 नम्बर सीमा स्तम्भले दुई देशको सीमा छुट्याउँछन् तर 10 गजाले छुट्याएको भूगोलले यहाँका मानिसको सम्बन्ध टुटेको छैन। कृतिया कवरका स्थानीय खड्के बुढ़ाका अनुसार केही वर्ष अघिसम्म गाउँमा विद्यालय थिएन, जोगबुढ़ा नदीमा पुल थिएन, त्यसैले गाउँका बालबालिका पढ्न भारतकै बंगाली बस्ती जान्थे। त्यतिबेला कृतिया कवरको बस्तीमा बाढ़ी पस्दा नेपालीले भाग्ने ठाउँ समेत पाउँदैनथे। उनीहरू सुरक्षित स्थानको खोजीमा भारततर्फै जाने गर्थे। अहिले झोलुङ्गो पुल बनेपछि र गाउँमै बाल विकास केन्द्र खुलेपछि त्यो अवस्था बदलिएको छ, तर दुवै मुलुकका बस्तीबीचको सामाजिक सम्बन्ध उस्तै छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार मध्यरातमा व्यक्त गरेको एकलोपनले राष्ट्रपाभित्र र बाहिर नयाँ तरंग ल्याएको छ। उनले सामाजिक संचारमा लेखेका थिए, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति राष्ट्रपाकी नेताहरू फरक फरक कोडबाट चर्चा गरिरहेका छन्। 5 महिना अघिको चुनावमा 51,85,000 लोकप्रिय मतसहित प्रतिनिधि सभामा झण्डै 2/3 बहुमतको सरकार बनाएका प्रधानमन्त्री एक्लै लड्नुपर्ने स्थिति कसरी आयो? यसले राष्ट्रपा र सरकारबीच खटपटको संकेत गरेको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिको वरिपरि रहेर पार्टी सभापति रवि लामिछानेले सरकारले काम नगरे दलले कान समात्ने क्षमता राख्ने टिप्पणी गरेका थिए। काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले सरकार लीगबाट बाहिर गए पुनः लीगमा ल्याउने बताए। सोही क्रममा लामिछानेले भनेका थिए, सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गर्छ, सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ। सरकारका सबै कामको बचाव गर्दै आएका सभापति लामिछानेले पहिलोपटक कड़ा टिप्पणी गरेका हुन्। प्रधानमन्त्री शाह र सभापति लामिछानेको राजनीतिक दृष्टिकोणमै ठूलो भिन्नता रहेकाले पार्टी र सरकारबीच तालमेल नमिलेको राजनीतिक विश्लेषकहरू बताउँछन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा रासपाका अधिकांश सांसदले बजारमा एलपी ग्यासको अभावको विषयलाई लिएर प्रधान सरकारको चरको आलोचना गरेका थिए। सरकारले सोचे अनुसार काम गर्ने कुरामा पार्टीका नेताहरूबाट आवश्यक सहयोग नपाएको महसुस गरेर प्रधानमन्त्रीले एक्लो महसुस गर्न थालेको हुन सक्ने रासपा निकट विश्लेषकहरू बताउँछन्। त्यस्तै सरकारले आफ्नो वाचा र लक्ष्य अनुसार काम गरेन र बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्ने भन्दै रवि लामिछानेले चेतावनी नै दिएका छन्। त्यस्तै आफ्नै व्यवहारले एक्लिँदै प्रधानमन्त्री शीर्षकमा यो खबर मध्याह राष्ट्र दैनिकमा छ भने यसैसँग जोड़िएको अर्को खबर मन्त्रीलाई उत्तरदायी बनाउँदै रासोपा शीर्षकमा खबर छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मन्त्रीहरूलाई पार्टीसँग नियमित सम्वादमा जोड़दैछ। यसका निम्ति सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय जानै पर्ने गरी पार्टीसँगको प्रत्यक्ष सम्वादको कार्यक्रम तय गरेको छ। आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्दैछ। कार्यक्रम मार्फत मन्त्रीहरूलाई नागरिक का गुनासा समस्या सुझाव र अपेक्षासँग प्रत्यक्ष जोड़न खोजिएको हो। रासोपाका महामन्त्री असीम शाहका अनुसार नयाँ निर्णय अनुसार अबदेखि मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष सम्वादमा जोड़िनुपर्नेछ। सहमहामन्त्री असीम शाहले आइतबार विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिएका हुन्। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनु भएको उल्लेख गर्दै उनले यसै यथार्थलाई मनन गर्दै जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न पार्टीले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्न लागेको बताएका छन्। हरेक महिना पार्टी कार्यालय जानै पर्ने शीर्षकमा यो खबर छ।
1: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेश बारे आक्रामक अभिव्यक्ति दिनुभएको छ। केन्द्रीय समिति बैठकको शुरूआतमै उहाँले पार्टीभित्रको आन्तरिक अवस्था आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान स्पष्ट पार्नु भएको हो। आगामी 15 महाधिवेशनलाई लक्षित गर्दै थापाले यसलाई समावेशी र सबैको सहभागिता सुनिश्चित हुने गरी सम्पन्न गर्नुपर्ने बताउनुभयो। कसैको डर र धम्कीले आफ्नो बाटो नफेर्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, म तर्साएर तर्सिन्न र थर्काएर थर्किन्न। यो कुरा सबैलाई जानकारी होस्, म तर्साएर तर्सिन्न, दबाएर दबिन्न र फकाएर फकिन्न। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूप्रति आफ्नो सम्मान रहेको तर निष्पक्ष महाधिवेशन गर्न सबैलाई समेटेर अगाडि बढ़ने बताउनुभयो। अदालतको पुनरावलोकन आदेशबारे डराउनु पर्दैन। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशबारे सभापति थापाले कंग्रेस डराउनु पर्ने कुनै कारण नरहेको बताउनुभयो। विशेष महाधिवेशन विधान सम्मत भएको र निर्वाचन आयोगले पनि सतर्क गरिसकेको भन्दै उहाँले अदालतमा गएर आफ्ना कुरा शानका साथ राख्ने बताउनुभयो। नागरिकमा ठूलो निशा छ भन्दा तत्कालीन नेतृत्वले सुनेन। कंग्रेस सभापति थापाले पार्टी र सरकारको कार्यशैलीप्रति असन्तुष्टि छ भनेर जानकारी दिँदा तत्कालीन नेतृत्वले नसुन्दा अहिलेको यो अवस्था आएको बताउनु भएको छ। काम गर्ने तरिका ठिक नभएको आफ्नो टिप्पणी तत्कालीन नेतृत्वले नसुन्दा जेनजी आन्दोलन भएको उहाँले बताउनुभयो। 8 एजेण्डामा छलफल, नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक, पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरू भएको छ। बैठकमा विभिन्न 8 प्रमुख एजेण्डामाथि छलफल भइरहेको छ। बैठकमा पार्टीको 15 महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अध्यावधिक र वितरण सम्बन्धी विषयमा मुख्य रूपमा छलफल भइरहेको हो। हिमालय टाइम्समा छापिएको खबर हो यो। पार्टीको अन्तर्द्वन्द र न्यायिक प्रक्रियाबारे कंग्रेस सभापतिको आक्रामक अभिव्यक्ति शीर्षकमा।
0: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएशनको सिफारिशमा वा कानून व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक फरक शैलीमा सिफारिश गरिने उनले बताए। गराएका छन्। बालिन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष छन्। यसअघि कानून व्यवसायीलाई सिधै वा उच्च अदालत हुँदै आएकालाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायीबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज, जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिश नगर्ने तयारी भइरहेको परिषदका सदस्यहरूले बताएका छन्। सर्वोच्च अदालत अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाई छ। सर्वोच्चको न्यायाधीश सिफारिश गर्ने निकाय परिषदमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानून मन्त्री सविता गौतमका साथै महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहेका छन्। न्याय परिषदको बैठक अध्यक्षको हैसियतमा प्रधान न्यायाधीशले बोलाउने अभ्यास छ। प्रधान न्यायाधीश शर्माले न्यायाधीश सिफारिशको तयारी भइरहेको तर कसलाई ल्याउने वा नल्याउने भन्नेबारे केही छलफल नभएको दावी गरेका छन्। सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश गर्ने अभ्यास तोड्ने न्याय परिषदको तयारी, प्रधान न्यायाधीश सहित भालवाला सबै न्यायाधीश कानून व्यवसायबाट सोझै नियुक्त पाएका लगायतको उपशीर्षकमा सर्वोच्चमा कानून व्यवसायलाई बार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल, शुरूआत भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको हो। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण, कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण, अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता, डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राही प्रति उत्तरदायित्व बढ़दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। सरकारी निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो, छरितो, निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्य सहित सरकारले 100 कार्यसूची सार्वजनिक गरी प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमल सिन्हाले दैनिक सेवाग्राहीको चाप बढ़ी हुने भूमि प्रशासन, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलाको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 6 महिनामा गरेको विशेष अनुगमनका क्रममा समय पालना नगर्ने र सरकारी पोशाक नलगाउने 9,081 कर्मचारीलाई कार्यवाहीका लागि सिफारिश गरिएको छ। केन्द्रले पुष 16 असार मसान्तसम्म देशभरका 1,053 सार्वजनिक कार्यालयमा आकस्मिक अनुगमन गरेको हो। केन्द्रका अनुसार कार्यवाहीमा परेका मध्ये 8,165 जनाले तोकिएको समय पालना नगरेको र 916 जनाले सरकारी पोशाक नलगाएको पाइएको छ। चरणमा 231 कार्यालयमा अनुगमन गरी 2,069 कर्मचारीलाई कार्यवाही गरिएको थियो भने चैत 17 असार मसान्तसम्मको दोस्रो चरणमा 822 कार्यालयमा अनुगमन गरी 7,012 कर्मचारीलाई कार्यवाही गरिएको थियो। केन्द्रले अनुशासन उल्लंघन गर्ने कर्मचारीलाई निजामती सेवा ऐन 2049 दफा 15 बमोजिम सचेत गराई कार्यवाही गर्न सम्बन्धित निकायलाई सिफारिश गरेको छ। केन्द्रका अनुसार अहिले पनि उपसचिव र सतर्कता प्रहरीका प्रहरी परीक्षकको नेतृत्व मा 6 टोली नियमित अनुगमनमा खटिएका छन्। सरकारी अस्पताल, राहदानी, यातायात, वैदेशिक, रोजगार, मालपुर तथा नापी कार्यालयमा अनुगमनलाई निरन्तरता दिएको छ।
1: संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम संविधानको मर्म विपरीत सर्वोच्च शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। सांसदहरूलाई प्रत्यक्ष आयोजना कार्यान्वयनका लागि बजेट उपलब्ध गराउनु, शक्ति पृथकीकरण, नियन्त्रण तथा सन्तुलन र संहिताको मूल मर्म विपरीत हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ। केन्द्र तथा प्रादेशिक सरकारहरूले विभिन्न